नजिकको शाखा कार्यालयमा जानु भई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
6: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले गैरदलीय पालिका र प्रदेशसभा खारेजी गर्ने रासोपाको प्रस्तावले राजनीति तरङ्गित, रासोपा महाधिवेशन अन्तर्गत 6 पदाधिकारीको लागि चुनावी प्रक्रिया सुरु, सरकारका 3 महिनामा आर्थिक सुधारका एजेन्डा ओझेलमै, चुनौतीका बीच प्रशासन सुधारको लागि काममा सरकार सक्रिय लगायतका खबर प्रस्तुत गर्यौं।
7: अब बाँकी प्रसंग, केही दिनपछि असार 15 सरकारले 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाउँदैछ। कृषि मन्त्रालय कृषि विभाग अन्तर्गत बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले सबै पालिकालाई पत्र पठाउँदै भव्यताका साथ दिवस र महोत्सव मनाउन आग्रह गरेको छ। एक हप्ता अघि मनसुन सक्रिय भए पनि उल्लेख्य रूपमा भने रोपाई भएको छैन। केन्द्रका अनुसार असार 8 देशभर 9.97% क्षेत्रमा रोपाई भएको छ। बर्खे सिजनमा देशभर 13,81,488 हेक्टरमा रोपाई हुन्छ। असार 8 गतेसम्म 1,37,798 हेक्टरमा मात्र रोपाई भएको छ। यस वर्षको मनसुन भित्रिएको हप्ता दिन भइसकेको छ, तर देशभर अझै फैलिएको छैन। असार महिना पनि असार जस्तो छैन। उच्च गर्मी र चर्को घामको रापताप छ। खडेरीका कारण कतिपय ठाउँमा मुख्य बाली धानको ब्याट सुक्न थालेको छ। देशभर अहिलेसम्म झन्डै 10% मात्रै रोपाई भएको बताइन्छ। त्यो पनि सिंचाईको पहुँच पुगेका ठाउँमा मात्रै रोपाई भएको हो। धेरै किसान आकाशे पानी कुरेर बसेका छन्। अब ब्याड राख्ने र रोपाई गर्ने किसानलाई सकेसम्म छोटो अवधिका जात छनौट गर्न धानबाली विज्ञको सल्लाह छ। थप जानकारी सहित साथी मदन पौड्याल।
8: मनसुनको बेला पनि पानी पर्न सकेको छैन। किसानले यसअघि राखेको धानको ब्याड सुक्न थालेको छ। खेतमा रोपाई गर्न पहिला बिउ ब्याड जोगाउन आवश्यक छ। ब्याडमा रहेको धानको बिरुवा 20-22 दिनमा रोप्नु उपयुक्त हुन्छ। बेलैमा रोप्न नसके वा बुढो बिरुवा रोप्नु पर्ने अवस्थामा उत्पादन राम्रो लिन सकिँदैन। यस्तो बेला किसानले के गर्ने? धान बालीका विज्ञ एवं नार्कको राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहा।
9: बेर्ना उम्रिसकेपछि जब रोप्ने बेला हुन्छन्, रोप्ने बेला सक्दो सिँचाइको व्यवस्था गर्ने, सिँचाइ छैन बर्सातको भरमा छ भने हामीले समयमै 20-25 दिनमा रोप्ने हो। हामीले सुक्खा धान रोपेका छौँ, जातको राम्रो छनौट गरेको छौँ भने सामान्य वर्षाको भरमा पनि हाम्रो धानका जातहरू राम्रो भइरहन्छ। तर कुनै कारणवश हामीले सामान्य धानका जातहरू अथवा जुन लामो अवधिका धानका जातहरू छानेका छौँ भने त्यो बेला हामीलाई समस्या हुन्छ। हामीले सिँचाइको व्यवस्था गर्नै पर्छ। सिँचाइको व्यवस्था गर्न सकेनौँ, वर्षा पनि भएन भने त्यो बाली फेल हुने सम्भावना धेरै रहन्छ।
8: कुल खेतीयोग्य जमिन मध्ये अझै पनि आधाभन्दा धेरै सिँचाइ सुविधाको पहुँच बाहिर छ। जहाँ पहुँच छ ती क्षेत्रमा अहिलेसम्म झन्डै 10% मात्रै रोपाई भएको तथ्याङ्क छ। प्रशान्त महासागरमा विकसित एलनिनो र पश्चिमी वायुको प्रभावका कारण मनसुनी वायु देशैभर सक्रिय हुन सकेको छैन, जसले मध्य असार भइसक्दा पनि रोपाई प्रभावित भएको हो। प्रमुख अन्न भण्डार मानिने मधेस प्रदेशमा झण्डै 5% मात्र रोपाई भएको छ। मधेसमा पोहोर सुक्खा खडेरी नै परेको थियो, तर यस वर्ष धेरै क्षेत्र प्रभावित हुने देखिन्छ।
9: पोहोर साल चाहिँ मधेस प्रदेशमा मात्र खडेरी परेको थियो, यसपालि देशभरिमै असार र श्रावणमा 50% भन्दा कम पानी पर्ने भएकोले धानको उत्पादन र उत्पादकतामा धेरै ठुलो असर पर्न सक्छन्।
8: यसअघि नै यस वर्षको मनसुनमा सुक्खाको प्रक्षेपण गरिएको छ। अर्कोतिर पर्याप्त सिंचाइ सुविधा छैन, धेरै किसान अझै खेत पस्न पाएका छैनन्। पोहोर अघिल्लो वर्षभन्दा धानको उत्पादन घटेको थियो, यस वर्ष पनि उत्पादन घट्न सक्ने सम्भावित अवस्था देखिएको छ। जो किसानले अब धान खेतीको तयारी गर्दै हुनुहुन्छ, उहाँहरूले उत्पादन घट्न नदिन के गर्नु पर्ला त? फेरि धान बालीका विज्ञ डाक्टर उज्जवल कुमार सिंह कुशवाहा।
9: छोटो अवधिका धानका जातहरू लगाउनुहुन्छ भने थोरै पानीमा पनि राम्रोसँग के हुन्छ भने उत्पादन र उत्पादकत्व लिन सकिन्छ। तर लामो अवधिका धानका जातहरू छन्, जस्तै ललका बासमती भयो, सुदोधन काला नामक छन्, स्वर्णा भयो, यिनीहरू 145 दिनभन्दा बढी लिन्छन्। यस्तो कन्डिसनमा के हुन्छ भने धानले आफ्नो वृद्धि विकास राम्रोसँग गर्न सक्दैन र चाहिएको बेला पानी भएन भने उत्पादनमा धेरै नराम्रो प्रभाव पर्न जान्छ।
8: असार 15 आउँदो सोमबार राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव समेत मनाइँदैछ। यस वर्ष जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि नारा तय गरिएको छ। दिवस मनाउँदै गर्दा जिम्मेवार निकायले किसानलाई धान खेतीका मुख्य समस्या सिंचाई र मलबिउको सही समाधान दिनुपर्ने खाँचो छ।
6: धान बालीका विज्ञ एवं नारका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहासँग मनसुनी अवस्था र धान खेतीको प्रभाव बारे गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। गैराति देशका केही ठाउँमा पानी परेको छ। पूर्वदेखि पश्चिमसम्मकै केही ठाउँमा पानी परेको मौसम पूर्वानुमान महासंस्थाले जनाएको छ। अरू ठाउँको तुलनामा गण्डकी र लुम्बिनी प्रदेशमा धेरै पानी परेको छ। कोशी, बागमती, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा पनि पानी परेको छ। आज दिउँसो कोशी प्रदेशका तराई भूभाग तथा मधेस प्रदेशका थोरै ठाउँमा तथा बागमती र गण्डकी प्रदेशका तराईका 1-2 ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भेगका केही ठाउँमा तातो दिन हुने सम्भावना छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, बिरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
11: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
12: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
11: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
12: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
13: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
14: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। सरकारले ट्राफिक नियम उल्लङ्घन गर्नेलाई 500 देखि 1,00,000 रुपियाँसम्म जरिमाना हुने गरी कानून निर्माण प्रक्रिया अघि बढाएको छ। भौतिक विकास मन्त्रालयले अघि बढाएको यो प्रक्रिया सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2081 निरन्तरता हो। विगतका सरकारले ट्राफिक नियम उल्लङ्घन गर्ने विरुद्ध कसुर अनुसार जरिमाना हुने गरी सवारी तथा यातायात व्यवस्था ऐन विधेयक तयार पारेको थियो। मन्त्रालयले अहिले छलफल प्रक्रिया अघि बढाएको त्यही विधेयकमाथि हो। यसमा ट्राफिक नियम उल्लङ्घन गर्ने विरुद्ध 500 देखि 1,00,000 रुपियाँसम्म जरिमाना हुने प्रावधान समेटिएको छ। मन्त्रालयका सूचना अधिकारी ज्ञानराज लम्सालले ट्राफिक नियम उल्लङ्घन गर्ने विरुद्ध जरिमाना हुने गरी कानून निर्माणको प्रक्रिया अघि बढेको बताउनुभयो। ट्राफिक नियम उल्लङ्घन गर्ने विरुद्ध जरिमाना हुने गरी कानून निर्माणको प्रक्रिया अघि बढेको छ। पहिले नै तयार विधेयकमा ट्राफिक नियम उल्लङ्घन गर्ने विरुद्ध कसुर अनुसार फरक फरक परिमाणमा जरिमाना लिने गरी व्यवस्था गरिएको छ। अहिले छलफल चलिरहेको त्यही विधेयकमाथि हो, उहाँले भन्नुभयो। आजको नयाँ पत्रिकाले खबर छापेको छ।
6: अब विदेशको खबर। भेनेजुएलामा एक मिनटको अन्तरमा गएका दुई शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या कम्तीमा 188 पुगेको छ भने 1500 भन्दा धेरै मानिस घाइते भएका छन्। अस्ति बेलुकी गएका 7.2 र 7.5 म्याग्निच्युडका भूकम्पले राजधानी काराका सहितका ला गुइरा राज्यमा ठूलो क्षति पुर्याएको हो। राष्ट्रसङ्घका अनुसार प्रभावित क्षेत्रमा अहिलेसम्म 100 भन्दा बढी भवन पूर्ण रूपमा भत्किएका छन्। उद्धारकर्मीहरू भग्नावशेषमा फँसेकाहरूको खोजी तथा उद्धारमा निरन्तर खटिएका छन्। स्थानीय बासिन्दाले भूकम्प निकै लामो समयसम्म महसुस भएको बताएका छन्। कारकासका एक व्यक्तिले पूरै संसारले लामो समयसम्म हल्लिरहेको जस्तो महसुस भएको बताएका बिबिसीले जनाएको छ। घरमा क्षति पुगेपछि धेरै नागरिकले खुला ठाउँ र सडकमा रात बिताउन बाध्य भएका छन्। प्रभावित क्षेत्रमा उद्धार राहत तथा क्षतिको मूल्याङ्कनको काम तीव्र पारिएको खबरमा उल्लेख छ।
7: अब खेल खबर। फिफा विश्वकप फुटबलमा गैरारी सम्पन्न खेलमा समूह एका इक्वेडर आइभरी कोस्ट विजय भएका छन्। दुवै टोली नकआउट चरणमा स्थान सुरक्षित गर्न सफल भए। चारपटकको विश्व विजेता जर्मनी गैराती इक्वेडरसँग पराजित भए पनि यो नकआउट चरणमा पुगेको छ। जर्मनीले पहिलो खेलमा कुराकाउलाई 7-1 र दोस्रो खेलमा आइभरी कोस्टलाई 2-1 गोल अन्तरले पराजित गरेको थियो। लगातार 2 जितपछि जर्मनी 6 अङ्क जोडेर अन्तिम खेल अघि नै समूहको शीर्ष स्थान सुनिश्चित गर्न सफल भएको छ। त्यसकारण आज इक्वेडरसँग 2-1 हार्दा पनि जर्मनीको नकआउट यात्रा प्रभावित भएन। आइभरी कोस्ट उपविजेता तथा इक्वेडर उत्कृष्ट तेस्रो टोलीमध्ये एक बन्दै अन्तिम 16मा पुगेका छन्। अमेरिकाको न्युयोर्कमा रहेको न्यू जर्सी रङ्गशालामा भएको खेलमा इक्वेडरले उपाधि दावेदार मानिने जर्मनीलाई 2-1 पराजित गर्दै महत्वपूर्ण 3 अङ्क हात पारेको हो। खेलको दोस्रो मिनटमै लोरय सानेले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए, तर 9 मिनटमा निल्सन एङ्गोलोले बराबरी गोल फर्काए। त्यसपछि खेलको 77 मिनटमा गोन्जालो प्लाटाले निर्णायक गोल गर्दै इक्वेडरलाई ऐतिहासिक जित दिलाएका थिए। अर्को खेलमा आइभरी कोस्टले कुराकाउलाई 2-0 हराउँदै पहिलोपटक विश्वकपको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। आइभरी कोस्टका लागि निकोलस पेपेले 7 र 64 मिनटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे। समूह चरण सकिँदा जर्मनी र आइभरी कोस्ट दुवैले समान 6-6 अङ्क जोडेका छन्। गोल अन्तरका आधारमा जर्मनी समूह विजेता बनेको हो भने आइभरी कोस्ट उपविजेतामा सीमित रह्यो। जर्मनीमाथिको जितसँगै 4 अङ्क पुर्याएको इक्वेडर समूहमा तेस्रो स्थानमा रहे पनि उत्कृष्ट तेस्रो टोलीमध्ये एक बन्दै नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ। कुराकाउ भने एक अङ्क सहित समूह कुराकाउ भने अङ्कविहीन हुँदै समूह चरणबाटै बाहिरिएको छ। विश्वकप फुटबल अन्तर्गत अहिले जापान र स्विडेन तथा नेदरल्यान्ड्स र ट्युनिसिया खेलिरहेका छन्। दुवै खेल अमेरिकामा भइरहेको छ। अहिले जारी खेलमा खेलको 80 मिनटमा नेदरल्यान्ड्सले ट्युनिसियामाथि 3 गोल हानेको छ भने ट्युनिसियाले 1 गोल फर्काएको छ। यस्तै 79 मिनटको खेल चलिरहँदा जापान र स्विडेनले 1-1 गोल गरेका छन्। यस्तै विश्वकपमा आज बिहान 7:45 टर्की र अमेरिका तथा पाराग्वे र अस्ट्रेलिया खेल्दैछन्।
6: काया कैरनमा अब केही खबर संक्षेपमा। इलाम र झापाका करिब 100 चिया उद्योग पुनः सञ्चालनमा आएका छन्। भारतले चिया निर्यातमा लगाएको कडा मापदण्डका कारण बन्द भएका ती उद्योग सरकारले समस्या समाधान गर्ने आश्वासन दिएपछि खुलेका हुन्। तर निर्यातमा भारतको अवरोध कायमै रहेको खबर कारोबार दैनिकले लेखेको छ।
7: अखिल नेपाल फुटबल सङ्घ एन्फामाथि सरकारी निकाय खेलकुद परिषद राखेपाको हस्तक्षेपले उत्पन्न विवाद उत्कर्षमा पुगेपछि अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाले नेपाललाई अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ। तेस्रो पक्षको हस्तक्षेपको कारण देखाउँदै फिफाले प्रतिबन्ध लगाएपछि पूरा विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव विश्वकपमा होमिएका बेला नेपाल भने त्यसबाट एक्लिएको हो।
6: पछिल्लो समय कोरियाका रोजगारदाताले नेपाली युवाको माग बढाइरहेका बेला आउँदो दिनको अवस्थालाई हेरेर रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गतको 15 भाषा परीक्षा हुने संकेत देखिएको छ। सन् 2026 को दोस्रो त्रैमासिकमा कोरियाका रोजगारदाताले बढाएको माग र आउँदो त्रैमासिकमा हुने माग संख्यालाई हेरेर कोरियन भाषा परीक्षा हुन सक्ने एचआरडी कोरियन सेन्टर नेपालले जनाएको छ।
7: पछिल्ला केही वर्ष यता नेपालबाट विदेशमा हुने वस्तु निर्यात निरन्तर बढिरहेको छ। चालु आर्थिक वर्ष 82-83 को 11 महिनासम्म देशबाट 2,78,00,000,000,000 रुपियाँको वस्तु निर्यात भएको तथ्याङ्क भन्सार विभागले सार्वजनिक गरेको छ।
6: व्यवसायी अजय राज सुमार्गीमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले विस्तृत अनुसन्धान सुरु गर्दै उनको राहदानी रोका गरिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको आग्रहमा अध्यागमन विभागले राहदानी रोका गरेको हो।
7: अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भावमा ठूलो अन्तरले गिरावट आउँदा पनि आयल निगमले नेपालमा मूल्य समायोजन गरेको छैन। गएको चैतमा अन्तर्राष्ट्रिय बजारको हवाला दिएर महिनामै 5 पटक मूल्य बढाएको निगमले अहिले मूल्य घटाउने बेला भने नियमित कार्यतालिका अनुसार आउँदो 1 जुलाई अर्थात 17 असारसम्म पर्खनुपर्ने बताएको छ।
6: विपद व्यवस्थापनको सूचना संकलनलाई प्रभावकारी बनाउन हरेक जसो गाउँमा विपद सूचक तयार गरिएको छ। सशस्त्र प्रहरी बलका अनुसार अहिलेसम्म 168,956 जना विपद सूचक तयार गरिएको हो।
7: धान रोपाईको मुख्य सिजन सुरु भएसँगै मध्य प्रदेशका किसानलाई सहुलियत दरमा रासायनिक मल उपलब्ध गराउने उद्देश्यले 9,110 मेट्रिक टन डिएपी र 8,734 मेट्रिक टन युरिया वितरण सुरु गरिएको खबर आजको नागरिक दैनिकमा छ।
6: विशेष अदालत काठमाडौँ र उच्च अदालत जनकपुरले इजलासमा हुने सुनवाईको लाइभ स्ट्रिमिङ अर्थात् प्रत्यक्ष प्रसारण थालेका छन्।
7: अङ्गीकृत नेपाली नागरिकता प्राप्त गर्न खोज्ने व्यक्तिलाई झुटो विवरणका आधारमा सिफारिस दिएको आरोपमा भोरङको रङ्गेलीबाट वडा अध्यक्ष सहित 2 जना जनप्रतिनिधि पक्राउ परेका खबर अन्नपूर्ण पोस्टमा छ।
6: र सर्वोच्च अदालतले एमाले उपाध्यक्ष विष्णु पौडेललाई नियन्त्रणमा लिनुको कारण माग गरेको छ। काया कैरनमा अब पालो उखानको
7: निद्रा नलाग्दाको रात लामो
6: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
7: गैर दलीय पालिका र प्रदेशसभा खारेज गर्ने राज्यसभाको प्रस्तावले राजनीति तरङ्गित। राज्यसभा महाधिवेशन अन्तर्गत 6 पदाधिकारीको लागि चुनावी प्रक्रिया सुरु।
6: सरकारका 3 महिनामा आर्थिक सुधारका एजेन्डा ओझेलमै। चुनौतीका बीच प्रशासन सुधारको लागि सरकार सक्रिय।
7: पानी नपरेपछि धान रोपाई सुस्त। ब्याड सुक्न थालेपछि किसान चिन्तामा। अब ब्याड राख्दा छोटो अवधिका जात छनौट गर्न कृषि विज्ञको सल्लाह।
6: भेनेजुएलामा शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या 188 पुग्यो। 1500 भन्दा धेरै घाइते। उद्धार तथा राहतको काम चल्दै।
7: र इक्वेडरसँग हारे पनि जर्मनी विश्वकपको नकआउट चरणमा आइभरी कोस्टसँग पराजित हुँदै कुराका समूह चरणबाटै बाहिरियो। ट्युनिसिया र नेदरल्यान्ड्स तथा जापान र स्विडेन बीचको खेल चल्दै।
6: र अन्त्यमा आजको कार्टुन। आज हामीले कान्तिपुर दैनिकबाट गजब छ बा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौँ। काठमाडौँ उपत्यका सहितका केही ठाउँमा बर्ड फ्लूको त्रास बढेको खबरसँग यो कार्टुन सम्बन्धित छ। यहाँ कुखुराको मासु पसल छ। पसलका पसलले रोग सङ्क्रमणको क्षेत्रमा काम गर्ने डाक्टरहरू लगाउने जस्तो शिरदेखि पाउसम्म छुपिने गरी बाक्लो न बाक्लो डम्म लुगा लगाएको छ। अनि मासु किन्न आउने मान्छेसँग ऊ भन्दैछ, बर्ड फ्लू आछरे क्या, त्यही भएर यस्तो लुगा ला, भन्नुहोस् कति किलो राख्ने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौँ। नमस्कार।

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौं।
2: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
7: ए हो र?
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
10: Extreme energy drink. Taste the difference. Feel the energy.
11: Subha prabhat guru ama.
4: Subha prabhat. Basa. आज हामी के विषयमा छलफल गर्छौ?
11: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
14: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू।

0: नमस्कार तथा शुभ प्रभात। रेडियो पत्रिका आजको परिवेशमा म चेतन ओलीको तपाईँलाई हार्दिक स्वागत छ। आज विक्रम सम्बत 2083 साल असार 12 गते, तदनुसार सन् 2026 जून 26 तारीक शुक्रबार। दाङको रेडियो प्रकृतिले उत्पादन गरेको यो कार्यक्रम पश्चिम दाङको रेडियो हापुरी, सल्यानको रेडियो राप्ती, रेडियो कपुरकोट, रोल्पाको रेडियो रोल्पा, रेडियो हुलेरी, प्युठानको रेडियो झुलेनी, रेडियो महिला आवाज र रूकुम पश्चिमको रेडियो नयाँ नेपालबाट एकैसाथ प्रसारण भइरहेको छ। खबर शुरू गरौं प्रमुख खबर शीर्षकहरूबाट। लुम्बिनी प्रदेशमा सांसदहरूको विरोधका कारण बजेटमाथिको छलफल अन्यलमा, ताङमा लागु औषध नियन्त्रणमा चुनौती, 11 महिनामा 217 जना पक्राउ। सल्यानमा ग्रामीण अर्थतन्त्रमा अदुवा र बेसारको योगदान, प्युठानका सबै पालिकाले ल्याए बजेट, रूकुम पश्चिमका 6 पालिकाद्वारा 3.5 अर्ब भन्दा बढ़ीको बजेट सार्वजनिक। र रासपाका पदाधिकारीका लागि कड़ा प्रतिस्पर्धा, केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत, तराईमा शनिबारसम्म तातो हावाको सम्भावना।
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
3: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुम्बा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
2: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
0: आज हामीसँग दाङबाट प्रकाशित नयाँगुद राष्ट्रिय दैनिक र गोरक्षी राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्। यी पत्र पत्रिकाले फरक फरक खबर प्रकाशित गरेका छन्। संयुक्त राष्ट्र संघ मानवाधिकार विश्वव्यापी आवधिक समीक्षामा नेपाललाई सदस्य राष्ट्रहरूले दिएका सुझावहरूको सम्बोधन सरकारका नीति, कार्यक्रम, योजना र संरचनामा हुनुपर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। सन् 2026 जनवरीमा भएको नेपाल सम्बन्धी आवधिक समीक्षामा विभिन्न 101 राष्ट्रले नेपालको मानवाधिकारको विषयमा 200 बढ़ी सुझाव दिएका थिए। खास गरी लैंगिक हिंसा, बाल विवाह, जातीय विभेद, संक्रमणकालीन न्याय लगायतका विविध विषयमा उनीहरूले नेपाललाई प्रश्न गरेका थिए। यिनै विषयलाई सम्बोधन गर्न राष्ट्रिय मानवाधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय बुटोलले हिजो दाङको भालुबाङमा आयोजना गरेको मानवाधिकार आयोगले सिफारिश गरेका विषयको घरेलुकरण तथा स्थानीयकरण सम्बन्धी कार्यक्रममा सरकारवालाहरूले संघ, प्रदेश र स्थानीय सरकारका नीति, कार्यक्रम, बजेट, योजना र संरचनामा उतार्नुपर्नेमा जोड़ दिएका हुन्। कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घरती मगरले यूपीआरमा आएका सुझाव भन्दा पनि मानव अधिकार मैत्री कानून निर्माणमा सरकारहरू गम्भीर रहेको बताउनुभयो। राष्ट्रसंघको मानवाधिकार आवधिक समीक्षाका सुझावलाई पनि हामीले नजरअन्दाज त गर्न मिल्दैन, तर मानव अधिकार मैत्री कानून निर्माणमा हामीले हाम्रो सामाजिक बनोट र विशेषतालाई पनि उत्तिकै ध्यान दिनुपर्छ, उहाँले भन्नुभयो। अन्तर्राष्ट्रिय मापदण्डलाई मात्रै हेर्दा त्यसको कारण जटिल हुने र समस्या जीवका त्यो हुने अवस्था सृजना हुने उहाँको भनाइ छ। लुम्बिनी प्रदेशमा मातृ मृत्युदर, बाल विवाहको समस्या उल्लेख्य देखिएको भन्दै यसप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो। साथै उहाँले यसको न्यूनीकरणका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षमा प्रदेशका 109 स्थानीय तहमा बाल विवाह न्यूनीकरण अभियान सञ्चालन गर्न थालेको जानकारी दिनुभएको छ। कुनै पनि समस्या कानून बनाएर मात्रै समाधान नहुने भन्दै समुदायको स्थापित मूल्य मान्यतालाई ख्याल गरिएन भने बनेका कानून कार्यान्वयनमा जटिलता हुने उहाँको भनाइ छ। पछिल्ला दिनमा विवाहको सीमा 20 वर्ष राख्दा कतिपय समुदायको अवस्था चालचलनका कारण बाल विवाह रोक्ने कानूनको कार्यान्वयनमा जटिलता सृजना भएको बताउनुभयो। सो अवसरमा बोल्दै लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव दिवाकर भण्डारीले मानव अधिकार प्रवर्धनका लागि लैंगिक समानता सम्बन्धी रणनीति निर्माण गर्न लागि बताउनु भएको छ। उहाँले शिक्षा, सोच र विचारमा पनि परिवर्तन जरूरी रहेको भन्दै शरीरमा स्वस्थ मस्तिष्क निर्माण गरेर काम गर्न सबैसँग सहकार्य आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश योजना आयोगका सचिव खिम बहादुर कुँवरले मानव अधिकार मन्त्री नीति निर्माणमा समस्या नभएको उल्लेख गर्दै बरु तीनै तहका सरकारका संरचना योजना नीति र कार्यक्रममा सम्बोधन गर्न आवश्यक रहेको बताउनुभयो। कतिपय अवस्थामा स्रोतको समस्या भए पनि भनेका नीति कार्यक्रम कार्यान्वयनमा बढी ध्यान दिनुपर्ने उहाँको भनाइ छ। लागू पदार्थ र मादक पदार्थ सेवनका कारण लैंगिक हिंसाले प्रशय पाएको भन्दै नीति मात्रै भन्दा पनि समस्याको कारण पत्ता लगाई त्यसको नियन्त्रणमा सबैले भूमिका खेल्नु पर्नेमा उहाँले जोड दिनुभएको छ। दाङको भालुबाङबाट प्रहरीले जेठ 22 गते ब्राउन सुगर सहित एकजनालाई पक्राउ गर्यो। कपिल वस्तुको शिवराज नगरपालिका 5 पर्चिया निवासी 42 वर्षीय साकिर खान 6 ग्राम 774 मिलिग्राम ब्राउन सुगर सहित पक्राउ परेका थिए। लागू औषध बिक्रीका लागि भालुबाङतर्फ आइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरीले भालुबाङबाट खटिएको प्रहरी टोलीले राप्ती गाउँपालिका 1 भालुबाङबाट खानलाई नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार अहिले उनीमाथि थप अनुसन्धान भइरहेको छ। यसैगरी जेठ 18 गते तुल्सीपुर महानगरपालिका 6 झुमरेबाट 10 ग्राम 190 मिलिग्राम ब्राउन सुगर सहित 4 जनालाई प्रहरीले पक्राउ गर्यो। लागू औषधको बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा तुलसीपुरबाट खटिएको प्रहरीले 10 ग्राम 190 मिलिग्राम ब्राउन सुगर सहित तुलसीपुर 6 झुमरे निवासी 25 वर्षीय पवित्र डाँगी छोइठाउका 26 वर्षीय गोविन्द बुढा तुलसीपुर 7 निवासी 30 वर्षीय कमल केसी र 27 वर्षीय रिगल महतरा छेत्रीलाई पक्राउ गरेको थियो। उनीहरूमाथि पनि अहिले अनुसन्धान भइरहेको छ। लागू औषध दुर्व्यसन सम्बन्धी यी दुई जिल्लाका प्रतिनिधिमूलक घटना मात्रै हुन्। जेठ महिनामा मात्रै प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागू औषध सम्बन्धी घटनामा संलग्न 29 जनालाई पक्राउ गरेको जिल्ला प्रहरीकारले दाङका प्रमुख एसपी दीपक श्रेष्ठले जानकारी दिनुभएको छ। उहाँका अनुसार प्रहरीले उनीहरूको साथबाट 21 ग्राम 950 मिलिग्राम ब्राउन सुगर 33 ग्राम 410 मिलिग्राम गाँजा 480 वटा मनोदीपक पदार्थका ट्याब्लेट बरामद गरेको छ। जिल्ला प्रहरीकारले दाङको तथ्याङ्क अनुसार दाङमा लागू औषध कारोबार तथा प्रयोग सम्बन्धी घटना सँगसँगै लागू औषधका घटनामा संलग्न व्यक्तिहरूको संख्यामा पनि वृद्धि भएको छ। प्रहरीको तथ्याङ्क हेर्दा चालू आर्थिक वर्ष 2082-83 हालसम्म जिल्लामा लागू औषध सम्बन्धी 113 वटा मुद्दामा 217 जना पक्राउ परेकाबाट 371 ग्राम 658 मिलिग्राम ब्राउन सुगर 11 किलो 288 ग्राम चरेस 2 किलो 421 ग्राम 70 मिलिग्राम गाँजा र 3507 वटा नाइट्रा जेपाप ट्रामाडोल ट्याब्लेट बरामद गरेको छ। आर्थिक वर्ष 2081-82 दाङमा लागू औषध सम्बन्धी 106 वटा घटनामा 178 जना पक्राउ परेका थिए। जिल्ला प्रहरीकाले दाङका प्रमुख एसपी दीपक श्रेष्ठले अवैध लागू औषध नियन्त्रणका लागि विद्यालयदेखि समुदाय स्तरसम्म सचेतनामूलक कार्यक्रम सञ्चालन गरिए पनि घटनामा संलग्न हुने र पक्राउ पर्नेको संख्या बढ़िरहेको बताउनु भएको छ। लागू औषध दुर्व्यसन रोक्न जिल्ला प्रहरीकाले सँगसँगै जिल्ला प्रशासन कार्यालय र अन्य विभिन्न संघ संस्थाको समन्वयमा सचेतनामूलक कार्यक्रम गर्दै आएको बताउँदै उहाँले लागू औषध कारोबार सँगसँगै प्रयोगकर्तालाई कानून बमोजिम कार्यवाहीसँगै लागू औषध नियन्त्रण तथा रोकथामका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको बताउनु भएको छ। लुम्बिनी प्रदेश सभामा आगामी आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरिएको बजेटमाथिको छलफल अझै शुरू हुन सकेको छैन। सोमबारदेखि लगातार स्थगित हुँदै आएको प्रदेश सभा बैठक हिजो पनि सञ्चालन हुन नसकेपछि अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ। प्रदेश सरकारले असार 1 गते आगामी आर्थिक वर्षका लागि 37 अर्ब 38 करोड 45 लाख रूपियाँको बजेट सार्वजनिक गरेको थियो। तर बजेट निर्माणका क्रममा सांसदका योजना कटौती गरिएको भन्दै प्रतिपक्ष सँगसँगै सत्ता पक्षकै केही सांसदले समेत असन्तुष्टि जनाउन थालेपछि बजेटमाथिको छलफल नै प्रभावित बनेको हो। बजेटमाथि सैद्धान्तिक छलफलका लागि गत सोमबार बैठक आह्वान गरिएको थियो। तर प्रदेशसभा सदस्यहरूले बजेटसँग सम्बन्धित रातो किताब तथा वार्षिक कार्यक्रम समयमै उपलब्ध नगराइएको भन्दै अध्ययनका लागि समय नपुग्ने भएकाले बैठक स्थगनको माग गरेका थिए। त्यसपछि बैठक मंगलबारका लागि सारिएको थियो। मंगलबार दिउँसो 1 बजे बसेको प्रदेशसभाको 8 अधिवेशन अन्तर्गत 10 बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो। उहाँले प्रदेश संचित कोषबाट खर्च र विनियोजन गर्ने सम्बन्धी विनियोजन विधेयक समेत सभामा पेश गर्नुभएको थियो। मंगलबार प्रस्तुत गरिएको विनियोजन विधेयकमाथि बुधबारदेखि छलफल गर्ने कार्यसूची तय भएको थियो, तर सरकारले ल्याएको बजेटप्रति सत्तापक्षकै अधिकांश प्रदेशसभा सदस्यले आपत्ति जनाएपछि बैठक नै सञ्चालन हुन सकेन। हिजो बिहिबार सदन सञ्चालनको वातावरण नबनेपछि प्रदेश प्रमुख सभामुख तुलाराम घरती मगरले प्रदेश सभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गर्नुभएको हो। बजेटप्रति सत्तापक्षभित्रै असन्तुष्टि देखिएपछि लुम्बिनी प्रदेश सरकारमाथि सांसदहरूको

0: करोड 47 लाख 900 हजार रूपियाँको बजेट सार्वजनिक गरेका छन्। त्यसै गरी सरमरानी गाउँपालिकाले 46 करोड 90 लाख 42 हजार रूपियाँ, झिमरुक गाउँपालिकाले 62 करोड 17 लाख 31 हजार रूपियाँ तथा गौमुखी गाउँपालिकाले 64 करोड 4 लाख 72 हजार रूपियाँको बजेट प्रस्तुत गरेका हुन्। गाउँसभाबाट मानवी गाउँपालिकाले 44 करोड 51 लाख 40 हजार 130 रूपियाँ, मलरानी गाउँपालिकाले 41 करोड 43 लाख 9 हजार 709 रूपियाँ, ऐरावती गाउँपालिकाले 52 करोड 92 लाख 80 हजार रूपियाँ र नौबहिनी गाउँपालिकाले 56 करोड 90 लाख 40 हजार 808 रूपियाँको बजेट सार्वजनिक गरेका छन्। स्थानीय तहहरूले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र रोजगारी सृजनालाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरेका हुन्। यसैबीच रूकुम पश्चिमका 6 वटै स्थानीय तहले पनि आगामी आर्थिक वर्ष 2083-84 लागि 3 अर्ब 62 करोड 71 लाख 76 हजार 904 रूपियाँको बजेट सार्वजनिक गरेका छन्। जिल्लाका पालिका मध्ये मुसिकोट नगरपालिकाले सबैभन्दा ठूलो बजेट ल्याएको छ। नगर उपप्रमुख विमल कुमार पुनले 73 करोड 73 लाख 23 हजार 848 रूपियाँको बजेट सार्वजनिक गर्नुभएको हो। यस्तै गरी आरबिस्कोट नगरपालिकाले 71 करोड 37 लाख 47 हजार रूपियाँको बजेट ल्याएको छ। चौरजाहारी नगरपालिकाले 57 करोड 23 लाख 82 हजार 500 रूपियाँको बजेट ल्याएको छ। गाउँपालिकातर्फ सानीभेरी गाउँपालिकाले 55 करोड 8 लाख 24 हजार, त्रिवेणी गाउँपालिकाले 54 करोड 97 लाख 39 हजार 956 रूपियाँ, बाफीकोट गाउँपालिकाले 50 करोड 34 लाख 59 हजार रूपियाँ र 50 करोड 34 लाख 59 हजार रूपियाँको बजेट सार्वजनिक गरेको छ। स्थानीय तहहरूले प्रस्तुत गरेको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, खानेपानी, रोजगार सृजना, पर्यटन प्रवर्धन र सामाजिक सुरक्षा सम्बन्धी कार्यलाई प्राथमिकता दिइएको छ। आजको परिवेशमा अब छोटो विश्राम।
1: किसानहरूका लागि खुसीको खबर,
2: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राली तुलसीपुरमा गाई, भैँसी, बाख्रा, कुखुरा, बङ्गुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई, भैँसी, बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
1: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98578-23-971।
0: विश्रामपछि तपाईँलाई फेरि स्वागत छ। अब बाँकी खबर। नार्क अन्तर्गतको अदुवावाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले यस वर्ष अदुवा र हलेदो अर्थात बेसार खेतीको प्रविधि प्रवर्धन अभियान सम्पन्न गरेको छ। किसानको आय आर्जन वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको नगदेवाली अदुवा र बेसारको प्रविधि प्रवर्धनका लागि देशका 30 भन्दा बढी जिल्लामा प्राविधिक अभिमुखीकरण गरिएको हो। अनुसन्धान कार्यक्रमले हालै सल्यानको त्रिवेणी गाउँपालिका एक सालीबाङमा हलेदो उत्पादक कृषक समूह गठन गरेको छ। नेत्र प्रकाश पुन अध्यक्ष, पूर्णिमा बुढाथोकी सचिव, अमृता रोका कोषा अध्यक्ष रहेको 9 सदस्यीय समूह गठन गरिएको अनुसन्धान कार्यक्रमका प्राविधिक सहायक टेक बहादुर खड्गाले जानकारी दिनुभएको छ। यसै क्रममा हालै रोल्पाको त्रिवेणी गाउँपालिका 5 जुगारमा पनि अदुवा बाली विशेष कृषक दिवस सम्पन्न गरिएको बताइएको छ। देशभरका विभिन्न जिल्लामा 1500 भन्दा बढी किसानलाई अदुवा र बेसार खेती सम्बन्धी प्राविधिक अभिमुखीकरण गरिएको अदुवावाली अनुसन्धान केन्द्रका संयोजक डाक्टर घनश्याम भण्डारीले जानकारी दिनुभएको छ। प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा रोल्पाको त्रिवेणी गाउँपालिकामा जनप्रतिनिधिसँग छलफल, किसानलाई अभिमुखीकरण र स्थलगत अवलोकन गरिएको उहाँले बताउनुभयो। अहिले कालो हलेदोका 15 वटा जातहरूको अनुसन्धान भइरहेको भन्दै उहाँले पालिकासँग सहकार्य गरी प्रविधि प्रवर्धन र बजारीकरणका लागि पहल गरिने बताउनु भएको छ। साथै अदुवा किसान र सहकारीका प्रतिनिधिहरूलाई

द्वारा बेसारका उन्नत जात, रोग र किरा व्यवस्थापन, उत्पादन प्रविधि, भण्डारण, प्रशोधन र बजारीकरणका विविध पक्षबारे विस्तृत रूपमा अभिमुखीकरण गरिएको बताइएको छ। कुमारी बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दाङको दङ्गीशरण गाउँपालिका एकमा रहेको आधारभूत विद्यालय बाँकी बेटारपुरका विद्यार्थीहरूलाई पोसाक र झोला वितरण गरेको छ। बैंकको लुम्बिनी प्रदेश कार्यालयको आयोजना तथा कुमारी बैंक शाखा कार्यालय दङ्गीशरणको समन्वयमा हिजो आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत 60 जना विद्यार्थीहरूलाई पोसाक र झोला वितरण गरिएको हो। शिक्षाको पहुँच र गुणस्तर अभिवृद्धिमा सहयोग पुर्याउने उद्देश्यले गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरूलाई आवश्यक सामग्री हस्तान्तरण गरिएको बैंकले जनाएको छ। कार्यक्रमका प्रमुख अतिथि दङ्गीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले निजी क्षेत्रबाट शिक्षा क्षेत्रमा गरिएको सहयोगले विद्यार्थीको मनोबल बढाउनुका साथै पठन पाठनमा सकारात्मक प्रभाव पर्ने बताउनु भएको छ। कुमारी बैंक लुम्बिनी प्रदेश प्रमुख सुदन खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा कुमारी बैंक शाखा कार्यालय दङ्गीशरणका प्रमुख एकराज केसीले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै समुदायको विकास र शैक्षिक क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको बताउनुभयो। उहाँले सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू बैंकले विभिन्न समयमा गर्दै आएको बताउनु भएको छ। चितवनमा भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाको महाधिवेशनमा पदाधिकारीका लागि चुनावी प्रतिस्पर्धा शुरू भएको छ। केन्द्रीय सदस्यहरूको लागि भएको चुनावको प्रारम्भिक नतिजा सार्वजनिक भएसँगै पदाधिकारीका लागि चुनावी प्रतिस्पर्धा शुरू भएको हो। रासुपाको विधानमा कुल 19 पदाधिकारी रहने व्यवस्था भए पनि 6 वटा पदका लागि चुनावी प्रतिस्पर्धा भएको हो। सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नु भएको छ। वरिष्ठ नेतामा बालिन शाहलाई चयन गर्ने निश्चित छ। बाँकी रहेका पदहरूमध्ये एक खुल्ला उपसभापति, एक महिला उपसभापति र एक खुल्ला महामन्त्री, 2 खुल्ला सहमहामन्त्री र 1 महिला सहमहामन्त्री पदका लागि कड़ा प्रतिस्पर्धा हुँदैछ। अरू पदाधिकारीका लागि समावेशी सिद्धान्तका आधारमा पछि मनोनित गरिने रासोपाले जनाएको छ। उपसभापतिमा डाक्टर स्वर्णिम वाग्ले र विराज भक्त श्रेष्ठबीच प्रतिस्पर्धा रहेको छ। यसै गरी महिला उपसभापतिमा सोभिता गौतम, इन्दिरा राणा मगर र डाक्टर तोसीमा कार्कीले उम्मेद्वारी दिएका छन्। महामन्त्रीका लागि मनिष झा, कविन्द्र बुर्लाकोटी, विपिन कुमार आचार्य, रन्जु दर्शना, सागर ढकाल, गणेश प्राजुली लगायतले दावी गरेका छन्। यसै गरी सहमहामन्त्रीका लागि हरि ढकाल, पुकार बम, असीम शाह, रीमा विश्वकर्मा, ज्वाला संग्रौला लगायतले प्रतिस्पर्धा गरिरहेका छन्। 900 सदस्यीय केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम गैराती सार्वजनिक भएको छ। सार्वजनिक नतिजा अनुसार डाक्टर स्वर्णिम वाग्लेले सर्वाधिक अर्थात 2607 मत प्राप्त गर्नुभएको छ। दोस्रोमा सोभिता गौतमले 2594 मत ल्याउनु भएको छ भने तेस्रोमा शिशिर खनालले 2495 मत पाउनु भएको छ। पदाधिकारीका लागि आज बिहान 10 बजेसम्म मतदान प्रक्रिया शुरू हुने बताइएको छ।

र जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तराई भूभागमा शनिबारसम्म तातो लहरको सम्भावना रहेको जनाएको छ। महालेखाले हिजो साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार आज र भोलि पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तातो लहरको सम्भावना रहेको जनाएको हो। अहिले कोशी मधेस बागमती प्रदेशका सम्पूर्ण भूभाग र गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी भूभागको थोरै स्थानमा मात्रै मनसुनी वायुको प्रभाव छ। शुक्रबार र शनिबार देशका हिमाली र पहाड़ी भूभागका साथै कोशी र मधेस प्रदेशमा साधारणतया बादल लाग्नेछ। हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। आज र भोलि सुदूरपश्चिम प्रदेशमा तराई भूभागका केही ठाउँमा तातो लहर तथा लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा तातो दिन हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। यिनै खबरसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी र तपाईँ श्रोतालाई धन्यवाद दिँदै म चेतन ओली पनि विदा हुन्छु। नमस्कार।

0: गर्मी बढ्दैछ, पानीको स्रोत सुक्दैछ, सानो लापरवाहीले गर्दा भोलि ठूलो संकट निम्तिन सक्छ।
1: पानीको सही प्रयोग गरौ, पानी खेर नफालौ, उमालेर वा फिल्टर गरेर मात्रै सफा पानी पिउने गरौ।
0: तुलसीपुर तीनमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाद्वारा जनहितमा जारी सन्देश।
2: ओहो, ल पढ्नुस् त यो खबर आज पनि।

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 7 बज्यो।
3: ल्यायो विशेष एसईई अफर मात्र रु 20 मा प्रिपेड सिम कार्ड रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 एमबी डेटा 10 एसएमएस
4: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा 50 मिनट बोनस भोइस 50 एसएमएस बोनस
3: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म
4: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यहरूको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत अर्थमन्त्री समेत रहनुभएका डाक्टर स्वर्णिम वाग्लेले पाउनु भएको छ। वाग्लेले खुलातर्फ 2607 मत प्राप्त गर्नुभयो भने प्रभासबाट 49 मत गरी 2656 मत प्राप्त गर्नुभएको छ। त्यस्तै दोस्रो धेरै मत कानुन मन्त्री समेत रहनुभएकी नेता सोभिता गौतमले पाउनु भएको छ। रासोपा निर्वाचन आयोगका अनुसार उहाँले 2594 मत पाउनु भएको छ। त्यस्तै शिशिर खनालले 2495, मनिष झाले 2337, गणेश पराजुलीले 2045, कविन्द्र पुर्लाकोटीले 2184, विपिन आचार्यले 2126, शङ्कर श्रेष्ठले 1484, क्रान्ति शिखा धितालले 1499 मत प्राप्त गर्नुभएको छ। राजुनाथ पाण्डेले 1812, अनुष्का श्रेष्ठले 1353, तोसीमा कार्कीले 2257, विराज भक्त श्रेष्ठले 2094 मत प्राप्त गर्नुभएको छ। यसैगरी पदाधिकारीका लागि सकेसम्म सर्वसम्मतको प्रयास भइरहेको छ। सर्वसम्मत नभए निर्वाचनको पनि तयारी भइरहेको छ। रासोपाको विधानमा सभापति, वरिष्ठ नेता, उपसभापति, एकजना महिलासहित 3 जना, महामन्त्री 2 जना, सहमहामन्त्री 1 महिलासहित 5 जना, कोषाध्यक्ष 1 जना, सहकोषाध्यक्ष 2 जना, 1 जना प्रवक्ता र सहप्रवक्ता 3 जना रहने गरी पदाधिकारी बन्ने व्यवस्था छ। 19 सदस्यीय पदाधिकारी रहने रासोपामा 3 उपसभापतिमध्ये 1 जना मनोनित गर्ने व्यवस्था रासोपाको विधानले गरेको छ। यस्तै 2 महामन्त्रीमध्ये 1 जना र 5 सहमहामन्त्रीमध्ये 2 जना मनोनित हुने व्यवस्था विधानमा छ। पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसक्नु भएको छ। गृहमन्त्री सुदन गुरुङले लागू औषधको आपूर्ति श्रृङ्खला जरासम्मै पुगेर तोड्न प्रहरी प्रशासनलाई सक्रिय रूपमा परिचालन हुन निर्देशन दिनुभएको छ। अन्तर्राष्ट्रिय लागू औषध नियन्त्रण तथा ओसार प्रसार विरुद्धको दिवसका अवसरमा आज जारी सन्देशमा उहाँले लागू औषधको नियन्त्रणलाई औपचारिक कार्यक्रममा सीमित नराखी यसको आपूर्ति श्रृङ्खला नै तोड्ने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। गृहमन्त्री गुरुङले विभिन्न अध्ययन प्रतिवेदनले लागू औषधको अवैध ओसार प्रसार बढ्दो देखाएको उल्लेख गर्दै सरकारले लागू औषधलाई सामाजिक चुनौतीका रूपमा लिएर लागू औषधको अन्त्यको सुरुवात गर्ने अभियान सञ्चालन गर्ने नीति लिएको पनि जानकारी दिनुभएको छ। उहाँले लागू औषधको ओसार प्रसार र दुरुपयोग सामाजिक विकृति मात्र नभई राष्ट्रिय सुरक्षा, अर्थतन्त्र र जनस्वास्थ्यसँग जोडिएको सीमा वार पार हुने संगठित अपराध भएको उल्लेख गर्दै यस्ता आपराधिक सञ्जाल भत्काउन कानून कार्यान्वयनमा कडाई, अन्तर्निकाय समन्वय र आवश्यक कानूनी सुधारलाई निरन्तरता दिइने बताउनुभयो। गृहमन्त्री गुरुङले लागू औषध नियन्त्रणका लागि रोकथाम, नियन्त्रण तथा दुर्व्यसनीमा परेकाहरूको उपचार र पुनस्थापनालाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्नुभएको छ। उहाँले स्थानीय तह, विद्यालय, टोल विकास संस्था, युवा क्लब, आमा समूह, नागरिक समाज, सञ्चार माध्यम तथा सबै सरकारवालालाई सामाजिक साझेदारी मार्फत लागू औषध विरुद्धको अभियानमा सक्रिय सहभागिताका लागि पनि आह्वान गर्नुभएको छ। शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया समयमै र पारदर्शी रूपमा सम्पन्न भएको स्पष्ट पार्नुभएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्नुहुँदै मन्त्री पोखरेलले नतिजा प्रकाशनमा कुनै हतारो नगरिएको स्पष्ट पार्नुभयो। नतिजा प्रकाशनलाई लिएर भइरहेको आन्दोलनप्रति लक्षित गर्दै उहाँले लोकतान्त्रिक समाजमा शान्तिपूर्ण रूपमा आफ्नो धारणा राख्न पाउने अधिकारको सरकारले सम्मान गर्ने उल्लेख गर्नुभयो। तर आन्दोलनरत विद्यार्थीहरूप्रति सामाजिक सञ्जालमा भइरहेका केही नकारात्मक तथा असम्मानजनक टिप्पणीप्रति उहाँले गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ। मन्त्री पोखरेलले शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका कुनै पनि व्यक्ति वा समूहप्रति सामाजिक सञ्जालमा दुर्व्यवहार, गाली गलौज वा असम्मानजनक टिप्पणी नगर्न पनि अनुरोध गर्नुभएको छ। राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 समय सापेक्ष पुनरावलोकन गर्न गठित कार्यदलले विद्यालय तहको पाठ्यक्रम पुनरावलोकन गर्न सरकारवालासँग राय सुझाव मागेको छ। शैक्षिक वर्ष 2080 राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 को 5 वर्ष चक्र पूरा भएकाले त्यसमा पुनरावलोकन गर्न पाठ्यक्रम विकास केन्द्रले आफ्नो वेबसाइट मार्फत सार्वजनिक रूपमा राय सुझाव माग गरेको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जनताको विश्वास गुमे संचार माध्यमको अस्तित्वमाथि नै प्रश्न उठ्ने बताउनु भएको छ।

0: मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले हाल केन्द्रीय प्रादेशिक तथा जिल्ला स्तरीय अस्पतालको भण्डारणमा 10,011 भायल एन्टी रेबिज खोप मौजदात रहेको जानकारी दिनुभयो। उहाँका अनुसार विश्व स्वास्थ्य संगठनको सहयोगमा 2,500 भायल एन्टी रेबिज खोप प्राप्त भइसकेको र थप 4,500 भायल खोप आगामी केही दिनभित्रै प्राप्त हुने सुनिश्चित भएको छ। मन्त्रालयले स्थानीय तहलाई कुकुर तथा अन्य जनावरको टोकाई व्यवस्थापन तथा आवश्यक खोप सेवाको सहजीकरण गर्न अनुरोध समेत गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2083 प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले प्रतिनिधि सभाको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको विधेयक नेपालको संविधान बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार साख्यद्वारा हिजो जारी विज्ञप्तिमा उल्लेख छ। सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद प्रतिकारका लागि देशका विभिन्न 54 स्थानमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरेको छ। सशस्त्र प्रहरीका कार्यालयबाट विपद उद्धारमा परिचालन हुन समय लाग्ने विपदजन्य स्थानको पहिचान गरी कोशी प्रदेशमा 6, मधेसमा 11, बागमतीमा 16, गण्डकीमा 4, लुम्बिनीमा 7, कर्णालीमा 2 र सुदूरपश्चिम प्रदेशमा 8 अस्थायी बेस स्थापना गरिएको हो। सशस्त्र प्रहरीले हिमाल पहाड र तराईका 16 स्थानमा स्थायी रूपमा विपद व्यवस्थापन बेस स्थापना गरी आवश्यक जनशक्ति र स्रोत साधनलाई तयारी अवस्थामा राखेको सशस्त्र प्रहरीका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीले बताउनुभयो। यस वर्षको मनसुनजन्य विपदसँग जुझ्न 8,180 सशस्त्र प्रहरी कर्मचारीलाई 24 घण्टा तयारी अवस्थामा राखिएको जानकारी दिँदै उहाँले यही असार मसान्तसम्म सम्पूर्ण सशस्त्र प्रहरीलाई विपद व्यवस्थापन अनुशिक्षण तालिम प्रदान गरिने बताउनुभयो। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षाको आकलन गरिए पनि मनसुनजन्य विपदबाट देशभर करिब 51,886 घरधुरीका करिब 2,26,661 जनसङ्ख्या प्रभावित हुने जनाएको छ। भोजपुरको पौवादुङमा गाउँपालिकाले ग्रामीण क्षेत्रका सडक पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्दै राष्ट्रिय रोजगार कार्यक्रम मार्फत काम अघि बढाएको छ। स्थानीय स्तरमै रोजगारी सृजना गर्दै विकास निर्माणका कामलाई तीव्रता दिने उद्देश्यसहित गाउँपालिकाका सबैवटामा कार्यक्रम सञ्चालन भइरहेको हो। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
1: भोजपुरको पौवादुङमा गाउँपालिकाले ग्रामीण क्षेत्रका सडक पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्दै राष्ट्रिय रोजगार कार्यक्रम मार्फत काम अघि बढाएको छ। स्थानीय स्तरमै रोजगारी सिर्जना गर्दै विकास निर्माणको कामलाई तीव्रता दिने उद्देश्य सहित गाउँपालिकाका सबै वडामा कार्यक्रम सञ्चालन गरिएको हो। गाउँपालिकाका रोजगार शाखा संयोजक टेकबहादुर खड्काका अनुसार कार्यक्रम मार्फत गाउँपालिकाका 6 वडाका 85 स्थानीयलाई 100 दिनसम्म रोजगार प्रदान गरिएको छ।
2: बजेट कार्यक्रम 31,72,000 माथिबाट संघीय सशर्त अनुदान र 31,72,000 गाउँपालिकाको पारिश्रमिकतामा अनुदान प्लस त्यसमा 18,00,000 अन्य निर्माण सामग्री र ढुवानीको लागि बजेट विनियोजन भएको छ। यसमा अब हामीले मुख्य गरेर ग्रामीण सडकमा सोलिङ गर्ने कार्यक्रम बढी कार्यान्वयन गरिरहेको छ।
1: हालसम्म 25 किलोमिटर नाली निर्माण, 5 किलोमिटर सडक सोलिङ, 20 किलोमिटर क्षेत्रको झाडी फडानी तथा सरसफाई गर्ने काम सम्पन्न भएको छ। यसै गरी 100 मिटर सिडी सहितको पैदल मार्ग निर्माण गरिँदा दुर्गम बस्तीका नागरिकले आवाजातमा सहजता पुगेको छ। गाउँपालिका उपाध्यक्ष जोसना राईले कार्यक्रमले स्थानीय नागरिकको जीविकोपार्जनमा प्रत्यक्ष टेवा पुगेको साथै श्रममा आधारित विकासको अवधारणा व्यवहारमा उतार्न सहयोग पुगेको बताउनुभयो।
3: समग्रमा पौवादुङमा गाउँपालिकाभित्रका जो स्थानीय नागरिकहरू छन् उनीहरूको जीविकोपार्जन सँगसँगै जोड्दै बाटोहरूलाई पनि स्थायित्व दिनका लागि हामीले राष्ट्रिय रोजगार कार्यक्रम सँगसँगै जोडेर अन्य विभिन्न कार्यक्रमहरूसँगै जोडेर पनि हामीले कसरी हुन्छ, जुन पहिले ट्र्याक ओपन गरिएको बाटोहरू थियो त्यो बाटोहरूको स्तर उन्नति गरिरहेका छन्।
1: गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले सडक पूर्वाधारलाई वर्षैभरि सञ्चालन योग्य बनाउने लक्ष्य सहित स्तर उन्नतिमा जोड दिएको स्पष्ट पार्नुभयो।
4: विशेष गरेर स्तर उन्नतिको विषयमा सोलिङको कामहरू चाहिँ राष्ट्रिय रोजगार मार्फत धेरै भन्दा धेरै गरिरहेका छौँ भने साइडबाट नालाहरू कटाउने कामहरू गरिरहेका छौँ र हाम्रो विपद व्यवस्थापन तर्फको खर्चबाट चाहिँ हामीले पहिरो पन्छाउने कामहरू गरिरहेका छौँ। 1300 बाटोहरूमा ग्राभलको कामहरू पनि हामीले अगाडि बढाएका छौँ।
1: गाउँपालिकाले रोजगारी सिर्जना सँगै सडक सञ्जाल गुणस्तरीय र दिगो बनाउँदै आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्य सहित अघि बढाएको काम प्रशंसनीय गरिरहेको स्थानीयको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
0: बाँकी समाचार। उपराष्ट्रपति रामसाहेब प्रसाद यादवसँग नेपाल स्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बमले भेटवार्ता गर्नुभएको छ। लैनचोर स्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा उहाँहरूबीच नेपाल र अमेरिका बीचको द्विपक्षीय सम्बन्धका विविध आयामबारे विचार विमर्श

0: भएको थियो। सो अवसरमा उपराष्ट्रपति यादवले आगामी वर्ष मनाइने नेपाल अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको 80 वार्षिकोत्सव, दुई देशबीचको दीर्घकालीन मित्रता र साझेदारीलाई प्रतिबिम्बित गर्ने एक महत्वपूर्ण कोषे ढुङ्गाका रूपमा रहने विश्वास व्यक्त गर्नुभयो। भेटमा कार्यवाहक राजदूत स्कट अर्बमले नेपाल र अमेरिका बीचको सम्बन्ध दीर्घकालीन, ऐतिहासिक तथा बहुआयामिक रहेको उल्लेख गर्दै यसलाई अझ उच्च स्तरमा पुर्याउन अमेरिका इच्छुक रहेको बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलाको राजधानी काराकास नजिक हिजो लगातार दुई शक्तिशाली भूकम्प जाँदा कम्तीमा 188 जनाको मृत्यु भएको छ भने 1500 भन्दा बढी घाइते भएका छन्। भग्नावशेषमा अझै धेरै मानिस फसेको आशंका गरिएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। 7.2 म्याग्नेच्युडको पहिलो भूकम्प गएको केही सेकेन्डपछि 7.5 म्याग्नेच्युडको दोस्रो भूकम्प गएको थियो। दुवै भूकम्प जमिनको सतह नजिक भएकाले ठूलो क्षति भएको जनाइएको छ। राजधानी काराकास र तटीय सहर ला गायुरामा धेरै भवन भत्किएका छन्। उद्धारकर्मीहरूले भग्नावशेषबाट जीवित व्यक्तिहरूको खोजी जारी राखेका छन्। अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले देशमा संकटकाल घोषणा गर्दै उद्धार तथा राहत कार्य तीव्र पारिएको जानकारी दिनुभएको छ। सन् 1967 पछि काराकास क्षेत्रमा आएको यो सबैभन्दा ठूलो भूकम्प हो भने सन् 1990 यताकै दोस्रो शक्तिशाली भूकम्प भएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। अब आर्थिक समाचार।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: समस्या समाधानका लागि पहल गर्ने सरकारी आश्वासनपछि बन्द रहेका झापा र इलामका चिया उद्योग बिहिबारदेखि पुनः सञ्चालनमा आएका छन्। नेपाल चिया उत्पादक संघले बिहिबार एक विज्ञप्ति जारी गरी सरकारबाट चिया क्षेत्रका समस्या समाधान गर्ने आश्वासन प्राप्त भएकोले उद्योग पुनः सञ्चालन गर्ने निर्णय भएको जनाएको हो। चिया निर्यातमा देखिएका व्यापारिक तथा प्राविधिक समस्या समाधान गर्न कार्यदल गठन गर्ने सरकारको निर्णयलाई संघले सकारात्मक रूपमा लिएको र चिया क्षेत्र खुल्ला गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ। भारतीय चिया बोर्डले लागू गरेको नयाँ नियमका कारण नेपाली चिया निर्यातमा अवरोध उत्पन्न भएपछि उद्योगीहरूले असार 1 गतेदेखि उद्योग बन्द गरेका थिए भने सरकारले समस्या समाधानका लागि असार 8 गते कार्यदल गठन गरेको थियो। बिहिबारदेखि झापाका 30 सिटिसी चिया उद्योग पुनः सञ्चालनमा आएको र अन्य जिल्लाका चिया उद्योग पनि क्रमशः खुल्ने नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिव गुप्ताले बताउनुभयो। नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्र मैत्री बनाउन नेपाल राष्ट्र बैङ्कलाई आग्रह गरेको छ। चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालको नेतृत्वको टोलीले राष्ट्र बैङ्कका गभर्नर डाक्टर विश्वनाथ पौडेलसँग भेट गरी व्यवसायका समस्या समाधान हुने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेको हो। भेटमा चेम्बरले मुलुकले 7% आर्थिक वृद्धि हासिल गर्न 20% भन्दा बढी कर्जा प्रवाह गर्ने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेको हो। चेम्बरले विगत 5 वर्षदेखि अर्थतन्त्र सुस्त रहेको र निजी क्षेत्रको मनोबल कमजोर भएकोले मौद्रिक नीतिमा आर्थिक गतिविधि विस्तारलाई प्राथमिकता दिन माग गरेको छ। यस्तै एकल अङ्कको ब्याज दरलाई स्थायी नीति बनाउन, बैङ्क दरलाई 5% झार्न र स्प्रेड दरलाई 3.5% सीमित गर्न आग्रह गरेको चेम्बरका अध्यक्ष अग्रवालले बताउनुभयो। बिरगंज भन्सार कार्यालयले चालू आर्थिक वर्षको 11 महिनामा करिब 2.21 खर्ब रुपियाँ राजस्व संकलन गरेको छ। कार्यालयले चालू आर्थिक वर्षमा 2.49 खर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा पहिलो 11 महिनाको अवधिमा लक्ष्यको 98% राजस्व संकलन भएको बिरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले बताउनुभयो। बिरगंज भन्सार कार्यालयले गत आर्थिक वर्षको पहिलो 11 महिनामा 2.381 खर्ब राजस्व संकलन गरेकोमा चालू आर्थिक वर्षमा करिब 9% बढी राजस्व संकलन गरेको हो। चालू आर्थिक वर्षको 11 महिनामा बिरगंज नाका हुँदै 8.90 करोड मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको छ भने 79.66 करोड मूल्य पर्ने वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको बिरगंज भन्सार कार्यालयले जनाएको छ। नेपाली शेयर बजार मापक नेप्से परिसूचक बिहिबार 8.5 अङ्कले घटेर 2651.52 अङ्कमा कायम भएको छ। बिहिबार 338 कम्पनीका 64,80,000 कित्ता सेयरहरू 2.83 करोड रुपियाँ मूल्यमा खरिद बिक्री भएको नेप्सेले जनाएको छ।
0: केशव ढुङ्गाना, अब खेल समाचार। फिफा विश्वकप अन्तर्गत समूह एफबाट 1-7-3 टोली नकआउट चरणमा प्रवेश गरेका छन्। आज बिहान भएका दुई खेलको नतिजापछि तीन टोली एकैचोटि नकआउटमा प्रवेश गरेका हुन्। आज भएको खेलमा ट्युनिसियामाथि 3-1 गोल अन्तरको सहज जित दर्ता गर्दै नेदरल्यान्ड्स 7 अङ्कसहितसम्म विजेता बनेर नकआउटमा पुग्यो। यस्तै जापान र स्विडेन बीचको खेल 1-1 गोलको बराबरीमा रोकिँदै दुवै टोली नकआउटमा प्रवेश गरे। अन्तिम खेलको बराबरी नतिजापछि जापान 5 अङ्कसहितसम्मको उपविजेता बनेर नकआउटमा गयो भने 4 अङ्कसहित तेस्रो बनेको स्विडेन पनि नकआउटमा पुग्यो। यो समूहमा रहेको अर्को टोली ट्युनिसिया भने 1 खेल पनि नजितेर विश्वकप 2026बाट बाहिरिएको छ। यसअघि जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ। गैराति भएको खेलमा जर्मनीलाई 2-1 गोल अन्तरले पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश गरेको हो। अर्को खेलमा कुरासाओ विरुद्ध जित निकाल्दै आइवरी कोस्टले नकआउट चरणको यात्रा सुनिश्चित गरेको छ। आइवरी कोस्टले कुरासाओ विरुद्ध 2-0 गोल अन्तरको जित निकालेको हो। यस्तै इक्वेडर पनि तेस्रो भएका टोलीमध्ये उत्कृष्ट 8 पर्दै नकआउट चरणमा पुगेको छ। जर्मनी यसअघि नै नकआउट चरणमा प्रवेश गरिसकेको टोली हो। अब मौसम सम्बन्धी जानकारी। आज देशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31 र न्यूनतम तापक्रम 20.5 डिग्री सेल्सियस रहेको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय आज बिहान 5:04 भयो भने सूर्यास्त भरे साँझ 7:10 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यहरूको मतपरिणाम सार्वजनिक। पदाधिकारीका लागि चुनाव हुँदै जरा समय पुगेर लागू औषधको आपूर्ति श्रृङ्खला तोड्न प्रहरी प्रशासनलाई गृहमन्त्री सुधन गुरुङको निर्देशन। भेनेजुएलामा केही सेकेन्डको फरकमा गएका दुई शक्तिशाली भूकम्पपछि उद्धार जारी। कम्तीमा 188 जनाको मृत्यु। र फिफा विश्वकप फुटबलमा जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश। जापान र स्विडेनको खेल बराबरीमा। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अब 8 बजे अङ्ग्रेजी भाषामा अर्को समाचार प्रसारण हुनेछ। हवस् त, नमस्कार।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारु गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: समानुपातिक प्रतिनिधित्व, सकारात्मक विभेद, आरक्षण र सशक्तिकरण सँगै लक्षित वर्गको समानुपातिक प्रतिनिधित्वको लागि साझा आवाज कार्यक्रम समावेशी आवाज।
3: नमस्कार, समावेशी आवाज कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। आदरणीय श्रोताहरू, राष्ट्रिय समावेशी आयोग र रेडियो नेपालको सहकार्यमा सञ्चालन हुने समावेशी आवाज कार्यक्रम हरेक हप्ताको शुक्रबार बिहान 7:25 बजेदेखि रेडियो नेपालबाट प्रसारण हुन्छ। यो कार्यक्रम तपाईँले आफ्नो सुविधा अनुसार मिडियम वेबका साथै एफएम ब्यान्ड 98.1 मेगाहर्जका साथै रेडियो नेपाल अनलाइन, मोबाइल एप्स र फेसबुक पेजमा समेत सुन्न सक्नुहुन्छ।
4: राष्ट्रिय समावेशी आयोगद्वारा सञ्चालित यो कार्यक्रममा हामी आयोगका विभिन्न 11 कार्यक्षेत्र विषयमा राज्यले अंगीकार गरेको नीति, योजना र कार्यक्रम तथा लक्षित वर्गको हितका लागि गर्नुपर्ने कामका विषयमा छलफल गर्ने गर्छौं। आदरणीय श्रोता, नेपालको संविधानले परिकल्पना गरेको समतामूलक समाज निर्माणको लागि समावेशीकरण एक महत्वपूर्ण आधार स्तम्भ हो। यसले राज्य प्रणालीमा सबैको पहिचान, प्रतिनिधित्व, प्रतिष्ठा र पहुँच बढाउन सहयोग गर्दछ। नेपालमा पनि समानुपातिक प्रतिनिधित्व, सकारात्मक विभेद, आरक्षण, सशक्तिकरण, लक्षित कार्यक्रम आदिको व्यवस्था गरी समावेशीकरणलाई दिगो र सफल बनाउन खोजिएको छ। समावेशीकरणले समाजका विपन्न सीमान्तकृत नागरिकलाई आर्थिक अवसर प्रदान गर्दछ भने साधन स्रोत र लाभहरूमा समान र न्यायोचित पहुँच सुनिश्चित गर्दछ।
3: आजको कार्यक्रममा हामी नेपालको निर्वाचन प्रणालीमा राजनीतिक समावेशिताको वर्तमान अवस्था, उपलब्धि, चुनौती र आगामी सुधारका सम्भावनाका बारेमा कुरा गर्छौं।
4: नेपालको संविधानले समावेशी लोकतन्त्रलाई राज्यको आधारभूत सिद्धान्तका रूपमा अंगीकार गरेको छ। संविधानले महिला, दलित, आदिवासी, जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्रका बासिन्दा, अपाङ्गता भएका व्यक्ति लगायत विभिन्न समुदायको राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरेको छ। यो संवैधानिक व्यवस्था कार्यान्वयन गर्न निर्वाचन प्रणालीमा समानुपातिक प्रतिनिधित्व तथा समावेशी उम्मेद्वार छनौटका प्रावधानहरू समेटिएका छन्। पछिल्ला निर्वाचनहरूबाट स्थानीय तह, प्रदेश सभा र संघीय संसदमा विभिन्न समुदायको सहभागिता बढेको देखिए पनि प्रतिनिधित्व केवल संख्यामा सीमित छ कि निर्णय प्रक्रियामा समेत प्रभावकारी रूपमा स्थापित भएको छ भन्ने बहस जारी छ।
3: अर्कोतर्फ राजनीतिक दलहरूको उम्मेद्वार छनौट प्रक्रिया, नेतृत्व तहमा पहुँच तथा सीमान्तकृत समुदायको वास्तविक सहभागिता बारे पनि प्रश्नहरू उठ्ने गरेका छन्। यही सन्दर्भमा आज हामी नेपालमा राजनीतिक समावेशिताको वर्तमान अवस्था, उपलब्धि, चुनौती र आगामी सुधारका सम्भावनाका बारेमा छलफल गर्दैछौ। यस विषयमा कुराकानी गर्नको लागि आज हामीसँग हुनुहुन्छ निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरे।
4: कार्यक्रम समावेशी आवाजमा हार्दिक स्वागत छ।
5: धन्यवाद।
4: नेपालको संविधान र निर्वाचन कानूनले राजनीतिक समावेशितालाई सुनिश्चित गर्न बनेका व्यवस्था अनुसार राजनीतिक समावेशिताको अवस्था कस्तो छ, जानकारी गराइदिनुहोस् न।
5: निर्वाचनमा लैङ्गिक तथा समावेशी सिद्धान्त बमोजिम एउटा नीति नै निर्वाचन आयोगले तयार गरेर लागू गरेको अवस्था छ र हाम्रो देशमा भएका विभिन्न निर्वाचनहरूमा त्यो नीति बमोजिम आयोगले गर्नुपर्ने विभिन्न किसिमका क्रियाकलापहरू आयोगले गर्दै आएको छ। अब तपाईँले अघि भने जस्तै नेपालको संविधान र निर्वाचन सम्बन्धी कानुनले पनि समावेशी सिद्धान्तलाई पूर्ण रूपमा अङ्गीकार गरेको हुँदाखेरि समावेशी सिद्धान्त बमोजिमै हाम्रो प्रतिनिधित्व भइरहेको अवस्था छ। संघीय संसदमा 33% महिलाहरूको प्रतिनिधित्व छ। त्यसै गरेर समानुपातिक निर्वाचन प्रणालीतर्फ विभिन्न समुदायको चाहिँ कोटा निर्धारण गरेर जनसङ्ख्याको आधारमा चाहिँ प्रतिशतको आधारमा प्रतिनिधित्व भइरहेको छ। स्थानीय तहमा तपाईँको चाहिँ प्रतिनिधित्व भइरहेको छ, एकदम 50% हारिमा स्थानीय तहमा चाहिँ महिलाहरूको प्रतिनिधित्व देखिन्छ। अब यी सबै तथ्याङ्कलाई हेर्ने हो भने वास्तवमै समावेशी सिद्धान्त बमोजिम नेपालको निर्वाचनमा अथवा नेपालको राजनीतिक प्रतिनिधित्वमा समावेशी सिद्धान्तलाई प्रयोग भएकै देखिन्छ।
4: पछिल्ला निर्वाचनहरूसँग तुलना गर्दा महिला, दलित, आदिवासी, जनजाति, मधेसी लगायत समुदायको प्रतिनिधित्वमा कस्तो प्रगति भएको देखिन्छ त त्यसो भए?
5: अब मैले अघि नै पनि भने तथ्याङ्क नै हेर्ने हो भने पनि महिलाहरूको प्रतिनिधित्वलाई चाहिँ स्थानीय तहले र प्रदेश सभा प्रतिनिधि सभा तिनै लेयरका चाहिँ सरकारहरूमा संसदहरूमा चाहिँ प्रतिनिधित्व सुनिश्चित गरेको छ र भर्खरै सम्पन्न भएको निर्वाचनमा पनि यी समावेशी सिद्धान्तलाई आत्मसात गरेर यसमा लागू गर्नुपर्छ भनेर आयोगले 22 बुँदे चाहिँ एउटा निर्देशन नै जारी गरेको छ राजनीतिक दलहरूलाई र उहाँहरूले पनि त्यो निर्देशन बमोजिम र संविधान कानुनमा भएको व्यवस्था बमोजिम प्रतिनिधित्वलाई प्राथमिकता दिएर आदिवासी जनजाति महिला पिछडिएको क्षेत्र भयो त्यस पछाडि अपाङ्गता भएका व्यक्ति फरक क्षमताका भएका व्यक्ति सबैलाई उम्मेदवारहरूमै पनि प्रतिनिधित्व गरेको देखिन्छ। कतिपय अवस्थामा केही अब नीतिगत कानुनीगत सुधार गर्नुपर्ने अवस्था होला तर पनि प्रतिनिधित्वलाई हेर्दाखेरि उपलब्धिमूलकै देखिन्छ। जुन संविधानले परिकल्पना गरेको छ समावेशी सिद्धान्तको त्यो चाहिँ लागू भएकै र कार्यान्वयन भएकै देखिन्छ।
4: यो समावेशी प्रतिनिधित्व व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन भएको छ भन्न सकिन्छ?
5: अब पूर्ण रूपमा एब्सोल्युट भन्ने कुरा त सबै कुरो सम्भव नहोला होइन, त्यसमा कमी कमजोरीहरू छन्। कतिपय अवस्थामा जस्तो अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्वको लागि चाहिँ सम्मानित अदालतमा एउटा रिट निवेदनै परेको थियो, त्यहाँबाट एउटा निर्देशनै आएको थियो। त्यस्ता किसिमका चाहिँ अब प्रतिनिधित्वको लागि अन्य केही समुदायहरूले पनि आवाज उठाइरहनु भएको अवस्था छ र सबै क्षेत्र समुदायलाई समेट्ने गरी अझै पनि कानुनहरूमा केही नीतिहरूमा सुधार गर्नपर्ने आवश्यकता त छ। तर पनि मेरो आफ्नो विचार भन्नुहुन्छ भने यो प्रतिनिधित्व सिद्धान्तलाई उपलब्धिमूलक र एउटा सकारात्मक रूपमा लिनुपर्छ जस्तो मलाई लाग्छ।
4: हजुर, अब उम्मेद्वार छनौट र नेतृत्व तहमा समावेशिता बढाउन राजनीतिक दलहरूले कतिको जिम्मेवारी निर्वाह गरिरहेका छन् त? आयोगले यसलाई कसरी अनुगमन गर्छ?
5: यो पक्ष चाहिँ अलिकति महत्त्वपूर्ण पनि छ र यसमा अलिकति सबै स्टेक होल्डर निर्वाचनका स्टेक होल्डरहरूले यसमा अलिकति गम्भीर रूपमा छलफल बहस गर्न जरुरी देखिन्छ। किन भन्नुहुन्छ भने जुन कुरा कानुनमा स्पष्ट रूपमा व्यवस्था छ त्यसलाई राजनीतिक दलहरूले सहज रूपमै लागू गर्नुहुन्छ, तर अब संविधानको भावना कानुनको भावना बमोजिमका गर्नुपर्ने अन्य कुराहरू कतिपय अवस्थामा पालना नभएका हुन् कि भनेर पनि देखिएका छन्। आवाज पनि उठेको हामी गुनासोहरू पनि सुन्न सक्छौँ। केही अवस्थामा राजनीतिक दलहरूले गठबन्धन गर्दाखेरि जुन स्थानीय तहमै पनि देखियो एकजना प्रमुख या अध्यक्ष वा उपाध्यक्ष वा उपप्रमुखमा एकजना महिला हुनुपर्ने व्यवस्था चाहिँ त्यहाँ पालनामा कमजोरी भएको हो कि भन्ने कुराहरू पनि देखिए। तर यी समग्र कुराहरूमा राजनीतिक दलहरूले नै अलिकति बढी इनिसिएसन लिएर उहाँहरूले नै यो यो व्यवस्थालाई चाहिँ अलिक प्रभावकारी रूपमा लागू गर्नुपर्छ भन्ने कुरामा ध्यान दिन जरुरी छ। आयोगले कानुनमा भएको व्यवस्था कार्यान्वयन गर्न सक्छ। राजनीतिक दलहरूलाई यो कानुनमा यस्तो किसिमको व्यवस्था छ, तपाईँहरूले यहाँ पालना गर्नु भएन, यो कुरा उम्मेदवारी दिँदाखेरि तपाईँहरूले यहाँनिर चाहिँ उम्मेदवारी दिनुपर्छ भनेर भन्न सकिन्छ। जस्तो निर्वाचन अगाडि संविधानको भावना बमोजिम चाहिँ तपाईँहरूले महिलाहरूको प्रतिनिधित्वलाई चाहिँ अलिकति सुनिश्चित गर्ने गरी अथवा विभिन्न क्षेत्रका समाजका अन्य पछाडि परेका क्षेत्रहरूलाई पनि प्रायोगिकतिर उम्मेदवारी दिनुपर्छ, यो संविधानको भावना बमोजिमको कुरा हो भनेर आयोगले निर्देशन दिएको थियो, कुरा उठाएको थियो र त्यसलाई अलिकति बढी प्रभावकारी रूपमा उहाँहरूले प्रयोग गरेको चाहिँ पाइएन। उहाँहरूले जस्तो कानुनमा व्यवस्था छ त्यो बमोजिम मात्रै प्रयोग गरेको देखियो। त्यो चाहिँ अब समानुपातिकमा मात्रै झल्किने भयो, देखिने भयो, रिजल्ट देखिने भयो। अब अहिले तपाईँ प्रत्यक्षकै पहिलो हुने निर्वाचन हुने निर्वाचन प्रणालीकै परिणामलाई हेर्नुहुन्छ भने महिलाहरूको प्रतिनिधित्वको चाहिँ कम सङ्ख्यामा भएको र समानुपातिकबाट 33% महिलाहरूको प्रतिनिधित्वलाई सुनिश्चित गर्नुपर्ने अवस्था आयो। अब यो नभइकन पहिलो हुने निर्वाचन हुने निर्वाचन प्रणालीमै उम्मेदवारी दिँदाखेरि यो प्रतिनिधित्वको सिद्धान्तलाई त्यहाँ पनि लागू गर्नुपर्छ भन्ने खालको अन्डरस्ट्यान्डिङले मात्रै काम नगरेर अब कानुनमै पनि व्यवस्था गर्नुपर्छ कि भन्ने कुराहरू पनि छलफलमा पनि आएको छ, विभिन्न फिडब्याकहरू पनि प्राप्त भएको छ, त्यसलाई आयोगले पनि गम्भीर रूपमा लिएको छ। आगामी निर्वाचनहरूमा केही नीतिगत र केही कानुनी व्यवस्थामा सुधार गरेर पनि यी कुराहरूमा चाहिँ दलहरू राजनीतिक दल जसले निर्वाचनमा प्रतिस्पर्धामा भाग लिनुहुन्छ, स्थानीय तहकै निर्वाचन अब 84 सालमा गर्नुपर्ने हुन्छ, त्यो निर्वाचनमा पनि यो समावेशी सिद्धान्तलाई चाहिँ अलि बढी प्रभावकारी लागू गर्नलाई प्रयास गर्न जरुरी छ।
4: हजुर, राजनीतिक समावेशितालाई अझ प्रभावकारी बनाउन निर्वाचन आयोगले आगामी दिनमा चाहिँ के कस्ता सुधार नीति वा कार्यक्रम अघि बढाउने योजना बनाएको छ त?
5: निर्वाचन आयोगले पहिलो कुरो त नीतिगत रूपमै यसमा अलिकति सुधार गर्नुपर्छ भन्छ निर्वाचन आयोग र निर्वाचन आयोगले कानुनमा परिमार्जन गर्नका लागि निर्वाचनसँग सम्बन्धित एकीकृत कानुनको मसौदा तयार गरेर अलि अगाडि नै पनि नेपाल सरकारलाई बुझाइसकेको अवस्था थियो र त्यसलाई पछि फेरि गृह मन्त्रालय नेपाल सरकारको गृह मन्त्रालयबाट आयोगमै फर्केर आएपछि त्यसमा केही समसामयिक विषयहरूलाई सुधार गरेर सब निर्णयका लागि चाहिँ नेपाल सरकारमा पठाएको छ। त्यो कानुन त्यो जुन कानुन पठाएको छ त्यसमा पनि समावेशका लागि चाहिँ अलिक बढी प्रभावकारी चाहिँ गर्न कानुनमा केही थप सुधारहरू गरिएका विषयहरू छन्। सँगसँगै अब प्रतिस्पर्धामा भाग लिन चाहने राजनीतिक दलहरू जो हुनुहुन्छ उहाँहरूलाई पनि एउटा चाहिँ यो समावेशी सिद्धान्त बमोजिमको छलफलमा ल्याउने सेमिनारहरू गर्ने तालिमहरूको व्यवस्थापन गर्ने र उहाँहरूलाई कन्भिन्स गरेर त्यो सिद्धान्त अलि बढी प्रभावकारी रूपमा लागू गर्नका लागि आयोगले पहल गरिरहेको छ र अब यी कुराहरूमा चाहिँ सुधार हुन्छ भन्ने हामीलाई लाग्छ।
4: अब निर्वाचित प्रतिनिधिको संख्या बढ्नु मात्र पर्याप्त हो कि निर्णय प्रक्रियामा प्रभावकारी सहभागिता पनि आवश्यक छ, यसमा आयोगको धारणा के छ?
5: अब यो विषय चाहिँ हेर्नुहोस् आम समाजको विषयको कुरा हो, आम यो चाहिँ राजनीतिक विषय पनि हो। त्यसले गर्दा मलाई के लाग्छ भने दुइटै प्रक्रियामा महत्त्वपूर्ण रोल हुन्छ। पहिलो त प्रतिनिधित्व सुनिश्चित हुनु पर्यो, प्रतिनिधित्व सुनिश्चित भएपछि निर्णय प्रक्रियामा अटोमेटिकली सहभागी भइहाल्नुहुन्छ उहाँहरू।
4: हजुर,
5: त्यसले गर्दा प्रतिनिधिको संख्या बढाउनतर्फ पनि नीतिगत सुधार गर्न जरुरी छ, कानुनगत सुधार गर्न जरुरी छ। त्यस पछाडि निर्णय प्रक्रियाहरूमा पनि उहाँहरूको चाहिँ अन्य क्षेत्रहरूमा राजनीतिदेखि बाहेक अन्य क्षेत्रहरूमा पनि उहाँहरूको चाहिँ प्रतिनिधिहरूलाई चाहिँ सुनिश्चित गर्नुपर्छ जस्तो मलाई लाग्छ।
4: जस्तो यो काम गर्ने प्रक्रियामा निर्वाचन आयोगलाई चुनौती चाहिँ के कस्ता छन् त?
5: यसमा चाहिँ अब मुख्य रूपमा चाहिँ अब नीतिगत रूपमा कानुनी रूपमा सुधार गर्न जरुरी छ, त्यसको लागि आम राजनीतिक सहमतिको वातावरण बन्न जरुरी छ र नेपाल सरकार राजनीतिक दल निर्वाचन आयोग बिचमा एउटा चाहिँ अन्डरस्ट्यान्डिङ कायम भएर त्यसमा कानुनको सब सुधार हुन जरुरी छ। यी कुराहरूमा अन्य सरकारवालाहरू पक्षको पनि सपोर्ट लिनका लागि जरुरी छ, त्यसमा केही चुनौतीहरू देखिन सक्छन्। अब कानुन बनाउने कुरा आयोगको आफ्नो कार्यक्षेत्रभन्दा बाहिरको विषय भयो, त्यसले गर्दा जस्तो किसिमको निर्वाचन सम्बन्धी कानुन बन्छ त्यही अनुसार निर्वाचन सञ्चालन गर्नुपर्छ, त्यही अनुसार निर्वाचन कार्यान्वयन गर्नुपर्छ। यो आयोगको संवैधानिक दायित्व हो, त्यसले गर्दा यो कानुन चाहिँ समावेशी सिद्धान्तलाई पूर्ण रूपमा लागू गर्न सक्ने किसिमको तयार हुन सकौँ, परिमार्जन हुन सकौँ भने अनि यसलाई लागू गर्न सकिन्छ। यो अलिकति चुनौतीपूर्ण देखिन्छ आयोगको।
4: हजुर, अब समानुपातिक प्रणालीले अपेक्षित समावेशिता दिन सकेको छ कि छैन त?
5: अब यसलाई यसरी पनि बुझ्न जरुरी छ, हामीले समावेशी सिद्धान्त अवलम्बन गरेको धेरै लामो अवधि पनि भएको छैन। मलाई जहाँसम्म लाग्छ 2063 सालको अन्तरिम संविधानले संविधानमा नै व्यवस्था भएर संवैधानिक रूपमा समावेशी सिद्धान्तलाई अवलम्बन गरिएको हो। त्यसले गर्दाखेरि हामीले विगतमा अभ्यास गरेको चाहिँ 63 सालभन्दा अगाडि अभ्यास गरेका विषयलाई हेर्ने हो भने त्यतिखेर चाहिँ एउटा सिम्बोलिक रूपमा मात्रै यो समावेशिताको सिद्धान्तलाई प्रयोग गरिएको थियो, नभएको चाहिँ होइन, त्यतिखेर पनि भएका थिए। तर जब संविधानमा व्यवस्था भएर संवैधानिक रूपमा यो समावेशी सिद्धान्तलाई अङ्गीकार गरियो त्यस पछाडि साँच्चै नै समावेशी भएको छ। तपाईँ 64 सालको चाहिँ संविधान सभा पहिलो संविधान सभाको प्रतिनिधित्व हेर्नुहुन्थ्यो भने त्यहाँनिर चाहिँ वास्तवमै हाम्रो देशको 4 जात 36 वर्णको फुलबारी भने जस्तै सबै जात जाति समुदायहरूको प्रतिनिधित्व भएको संविधान सभा थियो। त्यस पछाडि दोस्रो संविधान सभा पनि त्यही रूपमै थियो। त्यस पछाडि भएका अरू प्रतिनिधि सभाका निर्वाचनहरूमा पनि संविधान र कानुनले गरेको व्यवस्था बमोजिम विभिन्न क्षेत्रको प्रतिनिधित्व भएको थियो र स्थानीय तहमा पनि त्यसरी देखिन्छ, प्रदेश सभामा देखिन्छ। जब यो समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्यो हाम्रो देशले, त्यस पछाडि समावेशी सिद्धान्तको राम्रो प्रयोग भएको चाहिँ हामीले देखिरहेका छौँ।
4: हजुर, अब राष्ट्रिय समावेशी आयोगले समावेशिताका विषयमा विभिन्न विषयमा सिफारिस पनि गरेको छ, यो विषयमा चाहिँ निर्वाचन आयोगले कसरी हेरेको छ, कति ती सिफारिसहरू चाहिँ कार्यान्वयनमा गएका छन् त?
5: अब यो चाहिँ निर्वाचन आयोगको आफ्नो क्षेत्रभित्र अलिक पर्दैन कि जस्तो लाग्छ। यो नेपाल सरकारलाई सिफारिस गर्ने कुनै संवैधानिक आयोगले सिफारिस गरिसकेपछि त्यो सिफारिस बमोजिमका नीतिगत व्यवस्थाहरू कानुनी व्यवस्थाहरू हुन जरुरी हुन्छ होला। त्यो पनि सरकारले सिफारिसलाई हेरेर छलफल गरेर त्यसका आधारमा कतिपय कुराहरू राख्नुपर्ने कतिपय कुरा नराख्नुपर्ने कुराहरूलाई हेरेर उहाँहरूले मूल्याङ्कन गर्नुहुन्छ होला। तर आयोगले जुन समावेशी सिद्धान्तका लागि यस्तो किसिमको कानुन जरुरी हुन्छ भनेर प्रस्ताव गर्छ, अहिले पनि हामी एकीकृत कानुनमा त्यो कुराहरू राखिएका छन्, ती कुराहरूमा चाहिँ त्यो अनुसारको कानुन बन्यो भने आयोगले सोचे जस्तो समावेशी निर्वाचन सम्पन्न गर्न सके।
4: हुन्छ सर, यति धेरै जानकारी गराइदिनु भयो, यहाँलाई म धेरै धेरै धन्यवाद दिन्छु।
5: हस्, थ्याङ्क यू।
6: उहाँ हुनुहुन्थ्यो निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरे।
3: नेपालको निर्वाचन प्रणालीमा राजनीतिक समावेशिताको वर्तमान अवस्था कस्तो छ, उपलब्धि चुनौती र आगामी सुधारका सम्भावनाहरू के छन् भन्ने विषयमा हामीसँग कुराकानी गर्नुहुँदै
4: समावेशी लोकतन्त्रको सफलताका लागि संविधान र कानूनले व्यवस्था गरेका अधिकारहरू व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन हुनु आवश्यक छ। साथै महिला, दलित, आदिवासी, जनजाति, मधेसी, थारू, मुस्लिम, अपाङ्गता भएका व्यक्ति तथा अन्य सीमान्तकृत समुदायको अर्थपूर्ण सहभागिताले मात्र लोकतन्त्रलाई अझ बलियो र प्रतिनिधिमूलक बनाउन सक्छ।
3: समावेशीकरण, समान अवसर र सामाजिक न्यायका विषयमा सार्थक संवाद कार्यक्रम समावेशी आवाज
4: हरेक शुक्रबार बिहान 7:25 बजे प्रसारण भइरहेको छ। कार्यक्रम समावेशी आवाज,
3: कार्यक्रम समावेशी आवाज।
2: आजलाई कार्यक्रमका लागि निर्धारित समय सकिएको छ। अर्को हप्ता अरू सन्दर्भ लिएर हामी फेरि आउनेछौ। कार्यक्रमका बारेमा केही प्रतिक्रिया र टिप्पणी भएमा info@nainc.gov.np मा इमेल गर्न सक्नुहुन्छ। यसका साथै राष्ट्रिय समावेशी आयोगको टेलिफोन नम्बर 01-5455-305 मा फोन गरेर आफ्नो कुरा राख्न सक्नुहुन्छ।
3: हस्त, कार्यक्रमबाट संयोजक सुशीला कुमारी पन्थ र तेज नारायण तिवारी, सञ्चालन सहकर्मीहरू चन्दा विष्ट र शोभा भट्टराईको साथमा भानुभक्त खड्का बिदा हुन्छु। नमस्कार।

Ekes Bonus Pal. सहित मात्र रु 999 मा डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766

0: माटो मान्छे मौसम अनि बाटोका कुरा हुन्छ सुरक्षित जीवन लिए जानकारी पुरा
1: बुझ्ने बुझाउने र सँगै अघि बढ्ने प्रयास अब हरेक शुक्रबार बिहान 7:40 बजे रेडियो नेपालमा बुझाउन
2: नमस्कार म बालिका मारेन कार्यक्रम बुझाउनमा स्वागत छ हरेक हप्ताको शुक्रबार प्रसारण हुने गरी आजबाट हामीले नयाँ कार्यक्रम सुरुवात गरेका छौं यस वर्षको बर्खायाममा सरदर भन्दा कम पानी पर्छ भनेर सुन्नुभएकै होला यसले के प्रभाव पार्ला र हाम्रो तयारी कस्तो हुनुपर्छ त छलफलका लागि मसँग हुनुहुन्छ जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता एवं वरिष्ठ मौसमविद विभूति पोखरेल विभूतिजी यहाँलाई हार्दिक स्वागत छ
3: हजुर धन्यवाद
2: तपाईँहरूले जारी गर्नुभएको मनसुनको आंकलन अनुसार यो वर्ष सरदर भन्दा कम पानी पर्छ भनेर भन्नुभएको छ यो भनेको चाहिँ ठ्याक्कै कस्तो हो
3: यो वर्ष हामीले मनसुन अगावै होइन मनसुन आउनु अगावै मनसुनको अवधिभर त्यो भनेको चाहिँ जुन जुलाई अगस्त सेप्टेम्बर यो चार महिनामा वर्षा चाहिँ सरदर भन्दा लगभग देशैभरि नै होइन वर्षा सरदर भन्दा कम हुने सम्भावना छ भनेर चाहिँ अगाडि नै यो सम्भावना हामीले पूर्वानुमान हामीले लगभग सबै स्टेक होल्डरहरूलाई बोलाएर होइन दिएका थियौँ होइन यसमा पनि अब विभिन्न भूभागहरूमा नेपालका विभिन्न भूभागहरूमा यसले पार्ने वा सरदर हुने चाहिँ कति प्रतिशत छ वा कहाँ चाहिँ अलिकति बढी प्रोभाबिलिटी छ सम्भावना बढी छ भनेर पनि हामीले दिएको थियौँ होइन त्यसै अनुसार पनि कुरा गर्ने हो भने अब कर्णाली प्रदेशको दक्षिणी भूभाग त्यस्तै अब यो लुम्बिनी प्रदेशको चाहिँ अधिकांश भूभाग होइन मध्य प्रदेशको पूर्वी भूभाग कोशी प्रदेशको दक्षिणी भूभागमा चाहिँ सम्भावना धेरै अब हामीले चाहिँ त्यसलाई बढी देखाउ भन्नलाई होइन 55-65% चाहिँ सम्भावना छ भनेर चाहिँ हामीले जारी गरेको थियौँ होइन त्यस्तै अब यो सुदूरपश्चिमको चाहिँ अधिकांश भूभाग होइन त्यस्तै चाहिँ अब कर्णाली प्रदेशको यो उत्तर पश्चिम भूभाग गण्डकी प्रदेशको पूर्वी भूभाग र बागमती प्रदेशको पनि दक्षिणी भूभाग र मध्य प्रदेशको पश्चिम भूभागमा पनि 45-55% सम्भावना रहेको छ र बाँकी प्रदेशहरूमा चाहिँ वा देशका अन्य भूभागहरूमा चाहिँ 35-45% चाहिँ सम्भावना रहेको छ भनेर चाहिँ दिएको छ र समग्रमा भन्दाखेरि चाहिँ देशैभरि कम वर्षा हुने चाहिँ आकलन गरिएको छ
2: ठ्याक्कै यसले बुझ्दाखेरि पोहोर परारै पनि परिरहेको पानी भन्दा कम हुँदै गएको हो अथवा बढी हो यसलाई कसरी बुझ्न सकिन्छ
3: यस्तो पूर्वानुमान गर्दाखेरि चाहिँ सरदर भनेको चाहिँ हामीले धेरै लामो वर्षको त्यो ठाउँमा कति भइरहेको छ वर्षा त्यसलाई चाहिँ हामीले 30 वर्ष होइन मिनिमम पनि 30 वर्ष चाहिँ हामीले लिन्छौँ वा त्योभन्दा माथि त्यसको चाहिँ हामीले सरदर चाहिँ यति वर्षा हुने रहेछ भनेर लिन्छौँ र त्यो सरदर भन्दा कम वा सरदर भन्दा बढी अब अस्तिको वर्ष भन्दा ठ्याक्कै भन्ने चाहिँ हुँदैन अघिल्लो वर्ष तर जुन सरदर निकालिएको छ त्यो सरदर भन्दा चाहिँ कम सम्भावना छ भनेर चाहिँ भन्न खोजेको र अब जस्तै यसरी यो प्रोभाबिलिटी दिँदाखेरि चान्सेस चाहिँ बढी भयो त्यसमा चाहिँ सम्भावना चाहिँ अझ बढी देखियो भन्न खोजे
2: भन्नाले कम पानी पर्ने सम्भावना चाहिँ बढी छ भनेर बुझ्नु पर्यो
3: हो हो
2: भए यस वर्ष खडेरी नै लाग्ने हो कि के हो
3: अब हामीले वर्षा कम भनिरहँदाखेरि अब सबै ठाउँमा खडेरी हुने हो कि भन्ने हुन्छ होइन अब यसमा पनि स्थान विशेषमा पनि अब फरक पर्छ होइन कुनै ठाउँमा अलि बढी असर त्यसको हुन सक्छ भने कुनै ठाउँमा चाहिँ अलिकति कम असर हुन सक्छ तर समग्रमा भन्नु पर्दाखेरि वर्षा कम हुने भएको भएर हामीले अगाडि नै योजना बनाउनु चाहिँ उचित हुन्छ
2: हजुर यतिखेर हामी मध्य असारको बेलामा छौँ असार 5 गते मनसुन पनि भित्रिसकेको छ र यो बेला किसानहरूले एकदमै धेरै धान रोप्ने अथवा व्यस्त हुने समय पनि हो पानी नपरेर धान रोप्नमा के असर पर्छ कि पर्दैन धान रोप्नै नपाइने हो कि क्या हो
3: अहिलेको सन्दर्भकै कुरा गर्दाखेरि पनि अब हामीले मनसुन गण्डकी प्रदेशका केही भूभागहरूमा आइसकेको छ भनिरहँदाखेरि पनि देशका सबै ठाउँहरूमा पर्याप्त रोपाई गर्न सकिने खालको वर्षा भएको अवस्था चाहिँ छैन होइन हामीले पहिले पनि भनेको थियो यो मनसुन आगमन भए तापनि कमजोरै छ होइन यो सबै कुरा अब मध्यनजर गर्ने हो भने पनि सबै ठाउँमा चाहिँ अहिले अब असार 15 चाहिँ सम्भव नहोला होइन रोपाई नै गर्न नपाइने भन्ने त नहोला तर अब अलिकति ढिला चाहिँ हुन सक्ने सम्भावना देखिन्छ
2: किसानहरूले चाहिँ खास के गर्नु पर्ला यस्तो अवस्थामा
3: अब हाम्रो देशको कुरा गर्ने हो भने अब धेरै जसो त अब हामी आकाशबाट पर्ने पानीकै भरमा छौँ होइन अब सिँचाइका व्यवस्थाहरू सिँचाइलाई चाहिँ व्यवस्थापन गर्नुपर्ने अब देखिन्छ होइन अब अलिकति पछाडि रोपाई गर्ने हो कि जस्तै किनभने हामीले देशको सबै भूभागमा त मनसुन आइसकेको पछिको भनेर दिइसकेको अवस्था पनि छैन होइन. वर्षा पर्याप्त नभएको ठाउँमा अलि पछि वा अरू अरू कुनै बालीको पनि अप्सन चाहिँ हामीले सोच्नु पर्ने हो कि
2: यस वर्षको मनसुन अवधिमा सरदर भन्दा कम पानी पर्ने सम्भावना छ भनेर हामीले बुझ्यौँ होइन. यो कम पानी पर्दाखेरि अथवा छोटो समयमा एकदमै धेरै भारी पानी पर्ने सम्भावना पनि रह्यो, यतिखेर चाहिँ बाढी पहिरोको जोखिमै नहुने हुन्छ त?
3: अघिल्ला वर्षहरूको पनि कुरा गर्दाखेरि अलि लामो समयसम्म वर्षा नहुने होइन, अब लखडेरी नै आयो, अब राज्य स्तरबाट नै केही अब कार्यक्रम ल्याउने हो कि भनेर त्यो योजना बनाउँदा बनाउँदै चाहिँ ठुलो बाढी आएर होइन अब बगाएको अवस्थाहरू पनि छन् है. आइसोलेटेड भनेको कुनै ठाउँमा चाहिँ स्थान विशेष अनुसार भनौँ न होइन, कुनै ठाउँमा चाहिँ अलिक ठुलो बाढी आउन सक्ने सम्भावना चाहिँ अहिले पनि रहन्छ होइन, र हामीले त्यही अनुसार प्रिपेयर चाहिँ गर्नुपर्ने हुन्छ. किनभने आएन आएन भन्दा भन्दै एक्कासी कि अहिले पछिल्लो अवस्थामा चाहिँ यो जलवायु परिवर्तनकै कारणले पनि यो विषम घटनाहरू चाहिँ अलिक बढेको छ. जस्तै अब खडेरीको पनि ड्युरेसनहरू होइन, मनसुन ब्रेक पनि लामो बस्ने, अब अहिले मनसुन आगमनकै पनि छ कुरा होइन, अनि यो लामोसम्म बस्दाखेरि चाहिँ विषमका घटनाहरू विषम मौसमी घटनाहरू घट्न सक्ने सम्भावना
2: मनसुन ब्रेक भनेको चाहिँ ठ्याक्कै कस्तो अलिकति बुझाइदिनुहोस् न.
3: जस्तै हामीले मनसुन आयो भन्छौँ होइन, मनसुन आयो भनिरहँदाखेरि अब सबै दिन पानी पर्ने, सबै मनसुन विड्रल वा मनसुन नजाँदासम्म हरेक दिन पानी पर्ने भन्ने चाहिँ हुँदैन होइन. कुनै अलिकति एक्टिभ फेज हुन्छ होइन, एकदमै बढी सक्रिय हुने मनसुन, र अर्को चाहिँ ब्रेक फेज हुन्छ भनेको जसरी चाहिँ यो मनसुन ट्रफ मनसुनको जुन न्यून चापीय रेखा छ त्यो उत्तरतिर आउँदाखेरि चाहिँ हाम्रोमा एक्टिभ फेज हुन्छ होइन, हाम्रो मनसुन सक्रिय हुन्छ. तर अब जब त्यो मनसुनी न्यून चापीय रेखा चाहिँ दक्षिणतर्फ जान्छ होइन, त्यति बेला चाहिँ भारतमा सक्रिय देखिने, हाम्रोमा चाहिँ ब्रेकको स्थिति रहने हुन्छ होइन. हो यो चाहिँ अलिकति चार पाँच दिन वा अलिकति हप्ता दिन यो ड्युरेसन चाहिँ अलिकति लामो पछिल्लो अवस्थामा चाहिँ देखिया छ. अघिल्लो वर्षको कुरा गर्ने हो भने कुनै महिना चाहिँ एकदमै वर्षै नभएको होइन, कुनै प्रणालीहरू त्यति सक्रिय नभएको स्थिति पनि देखिया छ. यसले गर्दाखेरि चाहिँ ब्रेक धेरै लामो भयो. धेरै लामो हुँदाखेरि चाहिँ सबभन्दा पहिलो असर कृषिमा पर्छ होइन. अब बाली नालीहरू सुकिसकेपछि, किनभने एक महिना भनेको त धेरै लामो भयो नि त, त्यसले चाहिँ अब असर देखिने हुन्छ. मनसुन ब्रेक र एक्टिभ भनेको चाहिँ यो चाहिँ अब छिटो छिटो ब्रेक एक्टिभ हुँदाखेरि चाहिँ हामीलाई धेरै सहज हुन्छ भने लामो ड्युरेसनको सक्रिय हुने फेरि रोकिने गर्दाखेरि चाहिँ सबै क्षेत्रहरू चाहिँ प्रभावित हुन्छ.
2: यो अवस्थामा ढुक्क रहने अवस्था चाहिँ रहेन,
3: किनभने हामीले मनसुन आकलन गर्दाखेरि होइन जुन मेजर क्लाइमेट ड्राइभर भन्छौँ हामी, यो एलनिनो भन्छौँ होइन, एलनिनो पनि अलिकति बलियै हुन सक्ने सम्भावना. अब अहिलेको कुरा गर्ने हो भने अब एलनिनो डेभलप भइसकेको, विकसित भइसकेको र अझै अब बलियो हुने क्रममा रहेकोले होइन, अब आउने दिनहरूमा पनि एक त अब मनसुनै पनि अलिकति सरदर भन्दा कम हुने, त्यसमाथि अब जलवायु परिवर्तनको जोखिममा पनि हामी रहेको भएर चनाखो चाहिँ हुनुपर्ने हुन्छ.
2: अहिले तपाईँ रेडियो नेपालको कार्यक्रम बुझाउन सुन्दै हुनुहुन्छ. कार्यक्रममा हामीसँग हुनुहुन्छ जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता एवं वरिष्ठ मौसमविद विभूति पोखरेल. विभूतिजी, यो मनसुनको कुरा गर्दाखेरि सरदर भन्दा कम पानी पर्ने भनेर भनिरहनु भएको छ, यस्तो अवस्थामा बाढी पहिरो जाँदै नजाने हो कि जस्तो पनि बुझिन्छ, यस्तै हो अथवा कस्तो? बाढी पहिरो जाने सम्भावना रहन्छ रहँदैन, जोखिम कस्तो रहन्छ त्यो भनिदिनुहोस् न.
3: अब अहिलेकै कुरा गर्दाखेरि पनि अब लामो समयसम्म चाहिँ अब वर्षा नभएको जुन अवस्था छ होइन, यसपछि फेरि एक्कासी ठुलो बाढी आएर धनजनको क्षति हुन सक्ने सम्भावना चाहिँ रहन्छ. जस्तै मनसुनमा चाहिँ अलि छोटो छोटो अवधिमा वर्षा भइरहने हो भने त्यसले समग्र सबै क्षेत्रहरूलाई त्यसले योगदान पुर्याइरहेको हुन्छ. तर अब अलि लामो ड्युरेसन नहुने होइन, लामो समय खडेरी बस्ने, त्यसपछि वात्तै अब वर्षा हुने होइन, र अहिले पनि अब लामो समय खडेरी, किनभने वर्षा त हुन्छ तर एकैचोटि, र पछिल्लो अवस्थाहरूमा पनि यस्तै देखिया छ, लामो अवस्थासम्म खडेरी रहने र एक्कासी वर्षा हुँदाखेरि चाहिँ अब बाढी पहिरो आउने गरी नै वर्षा हुने त्यो सम्भावना चाहिँ यो वर्ष पनि रहन्छ.
2: बाढी पहिरो जस्ता जोखिमहरूमा चाहिँ सरोकारवाला पक्षहरू जस्तै विपद व्यवस्थापन प्राधिकरण भयो, जिल्ला स्थित समितिहरू छन्, सुरक्षा निकाय लगायतको भूमिका कस्तो हुनुपर्छ, सुझाव के दिनुहुन्छ?
3: अब यसमा चाहिँ अब अहिले हामीले त मलाई लाग्छ हाम्रै भूमिकामा नै हामीले फोकस गर्नुपर्ने हुन्छ होइन. विशेष गरी पूर्वानुमानहरू चाहिँ अब सकेसम्म चाहिँ सही पूर्वानुमानहरू जाओस् होइन, सकेसम्म जनमानसमा चाहिँ अलिकति त्रास त्यस्तो नफैलियोस् भन्ने चाहिँ अब हामीले गर्ने हो. यसमा अब अरू एनडिआर कार्यालयहरू सुरक्षाहरू उहाँहरूले पनि हाम्रो पूर्वानुमान अझ अहिले पछिल्लो अवस्थाहरूमा त उहाँहरूले हामीहरूसँग अब धेरै हामीहरूको भइरहेको हुन्छ होइन, हामीहरू धेरै कन्सल्ट पनि गरिरहेको हुन्छ, उहाँहरूसँग पनि हामीहरूको अब यो बैठकहरू भइ नै रहेको हुन्छ। त्यसमा चाहिँ उहाँहरूले मौसमको अपडेटहरू लिइ नै राख्नु भएको छ र त्यही अनुसार नै आफ्नो योजनाहरू बनाइरहनु भएको छ।
2: हजुर, यो मनसुन अथवा मौसम सम्बन्धी सामान्य जानकारी, पानी पर्ने नपर्ने होइन, बाढी पहिरो लगायतका जोखिम सम्बन्धी सूचनाहरू जानकारीहरू लिनको लागि आम नागरिकले चाहिँ कसरी सूचना जानकारी लिन सकिन्छ?
3: आम नागरिकको लागि एउटा चाहिँ मौसम पूर्वानुमान शाखाबाट पनि होइन, सामाजिक सञ्जालहरू हाम्रो वेबसाइटमा भयो, न्युजहरू भयो, अब यसै गरी हामी होइन यस्तो कार्यक्रमहरू योबाट पनि हामीहरूले दिइरहेका छौँ होइन। टोल फ्री नम्बर 1155 चाहिँ मौसम सम्बन्धी र 1152 चाहिँ बाढी सम्बन्धी चाहिँ सूचनाहरू लिन सक्नुहुन्छ होइन। यो बाहेक अब विपद जोखिम न्यूनीकरण प्राधिकरणले पनि हाम्रा सूचनाहरू चाहिँ उहाँहरूले प्रवाह गर्नुहुन्छ।
2: हामीले यो वर्षको मनसुनसँग जोड्दै खेतीपाती र विपदको कुरा गर्यौं। कम पानी पर्ने सम्भावना भएकोले यो बर्खायाममा अरू पनि विपद आउन सक्छ कि?
3: एउटा चाहिँ अब वर्षाकै कारण हुन सक्ने चाहिँ अब बाढी पहिरोको जोखिम भयो होइन, त्यो बाहेक अर्को वर्षा नहुँदाखेरि अहिले पनि कुरा गर्ने हो भने सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका तराई भूभागहरूमा चाहिँ हामीले आजको दिनमा पनि तातो लहरको सम्भावना छ भनेर वा तातो लहरकै अवस्था छ होइन तराईका केही स्थानहरू। त्यसै गरी यो गण्डकी प्रदेश र बागमती प्रदेशका दक्षिण भूभागहरूमा पनि तातो दिनको अवस्था चाहिँ अब रहेको छ र त्यो चाहिँ अझै केही दिन रहन सक्ने सम्भावना रहन्छ होइन। वर्षा नहुँदाखेरि तापक्रम बढ्ने नै हो, किनभने वर्षा भएपछि न शीतल हुन्छ, त्यसले गर्दाखेरि चाहिँ अब यो विभिन्न सेक्टरहरू विभिन्न क्षेत्रहरूमा होइन, कृषि नै पनि भयो, स्वास्थ्य भयो होइन, सबै क्षेत्रहरू हाम्रो दैनिक जनजीवन होइन सबै क्षेत्रहरू नै प्रभावित हुन सक्ने सम्भावना चाहिँ रहन्छ।
2: आम नागरिक सुरक्षित रहन के गर्नु पर्ला, यहाँको सुझाव के छ?
3: हाम्रो अब मौसम पूर्वानुमान पनि हामीले दिइरहन्छौँ होइन, उहाँहरू अब यो सम्बन्धी अध्यावधिक पनि हुनु पर्यो र अब विभिन्न क्षेत्रहरूबाट पनि अब पर्न सक्ने प्रभावहरू होइन सेक्टर अनुसारको अब छुट्टा छुट्टै आउँछ होइन, त्यही अनुसार उहाँहरूले प्रभाव पनि गरिरहनु भएको हुन्छ। अलिकति लामो समयसम्म यसरी गर्मी बढ्ने होइन, अब विभिन्न झाडा पखाला यो आउन सक्छ होइन। अहिले विपद जोखिम न्यूनीकरणबाट पनि आएको छ, प्रशस्त पानी पिउने, अब जस्तै दैनिक ज्यालादारी यस्ता कामहरू चाहिँ अब दिउँसो नगर्ने भन्ने यो विभिन्न चाहिँ अब आइरहेको हुन्छ। अन्त्यमा मौसम पूर्वानुमान शाखाले दैनिक रूपमा बुलेटिनहरू हामीले प्रवाह गरिरहेको हुन्छौँ होइन, हाम्रो बुलेटिनमा हेर्न सक्नुहुनेछ। 8:00 र 6:00 चाहिँ हाम्रो यो मौसम सम्बन्धी बुलेटिनहरू अध्यावधि गरिरहेको हुन्छौँ होइन। कहीँ बाहिर निस्किँदा, यात्रामा जाँदा वा आफ्नै दैनिक जनजीवनका जुन हामी कार्यहरू गर्छौँ होइन, कार्यहरू गर्दाखेरि चाहिँ वा बाहिर निस्किँदाखेरि यहाँहरू चाहिँ अब बुलेटिन वा हाम्रो सामाजिक सञ्जालमा होइन के दिइरहेका छौँ त्यो सम्बन्धी चाहिँ अध्यावधिक भएर कहीँ बाहिर निस्किनुभयो वा दैनिक कार्यहरू गर्नुभयो वा हामीलाई चाहिँ थप यस सम्बन्धी मौसम सम्बन्धी प्रश्नहरू यहाँहरूले गर्दाखेरि राम्रो हुन्छ। धन्यवाद।
2: आजको कार्यक्रम बुझाउनमा सहभागी भइदिनु भएकोमा जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता एवं वरिष्ठ मौसमविद विभूति पोखरेलजीलाई हार्दिक धन्यवाद। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? सल्लाह, सुझाव र जिज्ञासा छन् भने हाम्रो फेसबुक पेजमा कमेन्ट गर्न सक्नुहुन्छ। हवस् त, अर्को हप्ताको कार्यक्रममा भेट्ने नै छौ। आजको कार्यक्रमबाट म बालिका मादेनलाई बिदा दिनुहोस्। हस्त, नमस्ते।

अहिले सुनायो जीवन शर्माको स्वर, गोपाल थपल्याको रचना र जीवन शर्माकै संगीतमा रहेको गीत। अब केही बेर सूचना र विज्ञापन सुन्नुहुनेछ, त्यसपछि सुन्नुहुनेछ 8 बजे अंग्रेजीमा समाचार। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: सडक तथा सडक पेटीमा पसल नराखौ, निर्माण सामग्री नथुपारौ र सडक सीमा अतिक्रमण नगरौ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
1: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
2: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय,

0: सबैको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 8 बज्यो।
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
3: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
7: तपाईँलाई स्वागत छ। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। यो कार्यक्रम आज राति 8 बजे पुनः प्रसारण पनि हुन्छ। आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल, मनसुनी अवस्था र मुख्य बाली धान खेती गर्ने किसानले अपनाउनु पर्ने सावधानी बारे केन्द्रित छ। यही असार 15 गते अर्थात् आउँदो सोमबार 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइँदैछ। कृषि विभागको समन्वयमा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले धान दिवस तथा रोपाई महोत्सव मनाउन तयारी तीव्र पारेको छ। विभागका महानिर्देशक डाक्टर प्रकाश कुमार सञ्जेलको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ। विभागले यस वर्ष जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि नारा तय गरेको छ। जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धिलाई जोड दिएर यस वर्ष धान दिवस तथा रोपाई महोत्सव मनाउँदै गर्दा किसानलाई मौसम र मलको चिन्ता छ। यस वर्षको मनसुन भित्रिएको हप्ता दिन भइसकेको छ, तर देशभर अझै फैलिएको छैन। खडेरीका कारण कतिपय ठाउँमा मुख्य बाली धानको ब्याड सुक्न थालेको छ। देशभर अहिलेसम्म झन्डै 10% मात्रै रोपाई भएको छ, त्यो पनि सिंचाइको पहुँच पुगेका ठाउँमा मात्रै रोपाई भएको हो। धेरै किसान आकाशे पानी कुरेर बसेका छन्। मुख्य बाली धानको उत्पादन घट्न नदिन किसानले अहिलेदेखि नै कस्तो सावधानी अपनाउनु पर्ला? आजको कुराकानीमा हामीसँग हुनुहुन्छ धान बालीका विज्ञ एवं नार्कको राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहा। सुरुमा मैले उहाँलाई सोधेको छु, अहिलेको मौसम अनुसार धान बालीमा कस्तो प्रभाव पर्ला?
8: धान देशको मुख्य बाली हो, खाद्यान्न बाली हो। यसले जति सिरियल क्रपहरू छ, खाद्यान्न बाली छ, त्यसमा करिब 43% एरिया ओगट्ने गर्छन् र नेपालीहरूको खाद्य सम्प्रभुताको मुख्य आधार पनि भएकोले यसपालि जुन जल तथा मौसम विज्ञान विभागले जुन अनुमान गरेको छ कम वर्षा हुन्छन्, यसले गर्दाखेरि मुख्य हाम्रो खाद्यान्न जुन धान बाली छ त्यसमा धेरै ठुलो नकारात्मक असर पर्ने छन्। पोहोर साल चाहिँ मध्य प्रदेशमा मात्र खडेरी परेको थियो, यसपालि देशभरिमै असार र श्रावणमा 50%भन्दा कम पानी पर्ने भएकोले धानको उत्पादन र उत्पादकतामा धेरै ठुलो असर पर्न सक्छन् र त्यसले गर्दाखेरि हाम्रो खाद्य सम्प्रभुतामाथि अझै नेगेटिभ इम्प्याक्ट पार्छन् जस्तो मलाई लागेको छ।
7: भनेको यसको असर चाहिँ नकारात्मक हुन्छ अथवा प्रत्यक्ष रूपमा चाहिँ असर देखिन सक्छ भन्ने चाहिँ सुरुवाती यो चर्चा भयो। असार जस्तो पनि छैन तर किसानका लागि यो महिना महत्त्वपूर्ण हुन्छ भनेर मानिन्छ। असार 15 त अझै महत्त्वपूर्ण, यो बेला खास के कुरामा चाहिँ अब किसानले तयारी गर्ने अथवा ध्यान दिने त मुख्य बाली धानको क्षेत्रमा?
8: किसान दाजुभाइ तथा दिदीबहिनीले सर्वप्रथम धान यसपालि धान रोप्दाखेरि पहिलेभन्दा अलिक फरक किसिमले पूर्व तयारी गर्न सक्नु पर्यो। सर्वप्रथम त उहाँहरूले बिउको छनौट गर्नुपर्छ। बिउ हामीले कस्तो लगाउने हो, त्यसमा हाम्रो उत्पादन कस्तो हुन्छ भन्ने कुरा भर पर्छन्। त्यसै कारणले अनुमानित जब 50%भन्दा कम पानी पर्छन् र यो धान रोप्ने बेला हो भने सक्दो हामीले सुक्खा सहन सक्ने, धेरै मात्रामा सुक्खा सहन सक्ने धानका जातहरू हामीले छनौट गर्नुपर्छ। त्यसपछि मात्र अरू चरण अरू म्यानेजमेन्टका व्यवस्थापनका कुराहरू गर्न सकिन्छ। सामान्य धानका जातहरू लगाउनुहुन्छ भने त्यहाँ रिस्क हुन्छ, धानको जात खेतमा लगाइन्छ त्यसपछि फेल हुने सम्भावना हुन्छ, धान राम्रोसँग उत्पादन र उत्पादक दिन नसक्ने सम्भावना हुन्छ। त्यसै कारणले सर्वप्रथम धानको बिउ छनौटमा ध्यान दिने, त्यसपछि सकिन्छ भने डिएसआर हामी भन्ने गर्छौँ, डाइरेक्ट सिडेडाइज अथवा छरुवा धान खेती प्रविधि। नेपालमा लगायत भारत अन्य मुलुकहरूमा छरुवा धान खेती धेरै प्रसिद्ध भइसकेको छ र अहिलेको समयमा थोरै पानीमा धेरै उत्पादन लिनको लागि छरुवा धान खेती प्रविधि अप्नायो भने चाहेको जस्तो उत्पादन लिन सकिन्छ।
7: तपाईँले सामान्य जात भनेर भन्नुभयो नि, यसलाई किसानले कसरी बुझ्ने?
8: सामान्य जात भन्नाले हामीले चलन चल्तीमा लगाइरहेका धानका जातहरू भयो, जस्तै सावित्री भयो, सावा मनसुली भयो, मनसुली भयो, सोना मनसुली भयो, तराईको मधेसको लागि विशेष गरी सोना मनसुली अरिस्टर्ट जात त होइन तर प्रसिद्ध छन्। यस्ता जातहरूले धेरै पानी लिने गर्छन्, यिनीहरू कम्तीमा 140-145 दिनमा पाक्ने गर्छन् र यस्ता जातहरूलाई पानीको अलिकति पनि अभाव भयो अर्थात् फुल फुल्ने बेलामा औसत मात्रामा माटोमा चिस्यान भइदिएन भने यिनीहरूको उत्पादन ह्वात्तै घट्ने हुन्छन्। त्यस कारणले गर्दाखेरि यस्ता जातहरूलाई हामी सामान्य जातमा लगाउँछौँ। चलन चल्तीका जुन जातहरू छन् त्यो सामान्य जात अन्तर्गत पर्छन्, जसलाई पानीको धेरै आवश्यकता पर्छ। तर अहिले विज्ञान र प्रविधिको आविष्कारले र चमत्कारले गर्दाखेरि हामीले थुप्रै यस्ता नयाँ जातहरू ल्याएका छौँ जसले थोरै पानीको मात्रामा पनि राम्रो उत्पादन दिन्छन्। जस्तै सुक्खा 1, सुक्खा 2, सुक्खा 3, सुक्खा 4, सुक्खा 5 धानका जात, सुक्खा 5 र सुक्खा 6 धानका जातहरू छन्। त्यसै गरी घैया 1 छ, घैया 2 छ, घैया 3 छन्। यी धानहरू सुक्खा सिरिजका धानका जातहरू 125-130 दिनमा पाक्छन्। त्यसै गरी घैया 300 दिनमा पाक्ने गर्छन्। छोटो अवधिका धानका जातहरू लगाउनुहुन्छ भने थोरै पानीमा पनि राम्रोसँग के हुन्छ भने उत्पादन र उत्पादकत्व लिन सकिन्छ। तर लामो अवधिका धानका जातहरू छन्, जस्तै ललका बासमती भयो, सुदोधन काला नामक छन्, त्यसै गरी स्वर्ण भयो, यिनीहरू 145 दिनभन्दा बढी लिन्छन्। यस्तो कन्डिसनमा के हुन्छ भने धानले आफ्नो वृद्धि विकास राम्रोसँग गर्न सक्दैन

0: तपाईँले अब किसानहरूले खास गरी मौसम अनुसारको चाहिँ धानका जातमा चाहिँ जोड दिनुपर्छ भनेर केही चाहिँ कुरा बताउनु भयो। असारको हामी दोस्रो हप्ता लगभग लगभग आज हामी 12 गतेको चाहिँ आसपासमा छौँ। 2 दिन 3 दिन पछाडि चाहिँ हामी राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सव मनाउने गर्छौँ। अब भूबनोटको हिसाब हेर्ने हो भने यो धान रोपाईँको काम प्रकृति पनि फरक फरक छ। अब क्षेत्रगत आधार हेर्ने हो भने कहाँनिर अलिकति कस्तो कुरामा चाहिँ अलि बढी ध्यान दिने?
1: पहाडको केसमा धेरै ठाउँमा पानी सामान्य रूपमा वर्षा भइरहेको छ, तर तराईमा चाहिँ वर्षाको अलिक कमी देखिएको छ। त्यस कारणले पहाडी भेगका जुन किसान दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ उहाँहरूले सुक्खे ब्याड राख्दा पनि हुन्छन्, सुक्खा ब्याड राख्ने सकि जहाँ अथवा तराई अथवा पहाड जहाँ चाहे पानीको अलिकति बढी समस्या छ, वर्षा भएको छैन, सिँचाइको सुविधा छैन, त्यस्तो ठाउँमा उहाँहरूले के गर्न सक्नुहुन्छ भने 2 दिन कम्तीमा 24 देखि 48 घन्टासम्म धानको जुन बिउ छ त्यसलाई पानीमा भिजाउने, त्यसपछि मात्र खेतमा जहाँ बिउ छरिन्छ ब्याड हुन्छ त्यो ब्याडमा छर्ने, माथिबाट सकिन्छ भने हामीले जुटको बोरा छैन भने घाँस परालहरू हुन्छन्, छ्वालीहरू हुन्छन्, त्यसले छोपिदियो भने माथि पानीको जुन आर्द्रता हुन्छ चिस्यान हुन्छन् त्यसलाई कायम गरिराख्छन् त्यो छो माथिको कभर क्रपले अथवा छ्वालीहरूले, र यसले गर्दा के हुन्छ भने हाम्रो धानको जुन बेर्ना छन् स्वस्थ र राम्रो उत्पादन हुने हुन्छन्। दोस्रो कुरा के हो भने धानको बेर्ना उत्पादन गर्दाखेरि परम्परागत के देखिएको छ भने हामीले धानको बिउ चाहिँ छर्दाखेरि एकमाथि अर्को खप्टियाइदिन्छौँ, अर्थात् मोटो गरी बिउ छर्ने गर्छौँ, त्यो एकदम गलत परम्परा हो। जहिले पनि बिउ छर्दाखेरि फराकिलो छर्नुपर्छ, एक हप्तामा खोप्टेको नहोस् अथवा 10 mmको डिफ्रेन्समा 1 cmको फरकमा छोड्यो भने उनीहरूको वृद्धि विकास पनि राम्रो हुन्छ, स्वस्थ बेर्ना हुन्छन् र उत्पादन धेरै मात्रामा त्यहाँबाट लिन सकिन्छ। त्यस कारणले एउटा त प्रमुख मैले के भने भने बिउ उमार्नु पर्यो, बेर्ना जुन हुन्छ बेर्ना राम्रोसँग उत्पादन गर्न सक्नु पर्यो, बेर्ना उम्रिसकेपछि जब रोप्ने बेला हुन्छन् रोप्ने बेला सक्दो सिँचाइको व्यवस्था गर्ने, सिँचाइ छैन बर्सातको भरमा छ भने हामीले समयमै 20-25 दिनमा रोप्ने हो, र त्यसपछि हामीले सुक्खा धान रोपेका छौँ जातको राम्रो छनौट गरेका छौँ भने सामान्य वर्षाको भरमा पनि हाम्रो धानका जातहरू राम्रो भइरहन्छ, तर कुनै कारणवश हामीले सामान्य धानका जातहरू अथवा जुन लामो अवधिका धानका जातहरू छानेका छौँ भने त्यो बेला हामीलाई समस्या हुन्छ, हामीले सिँचाइको व्यवस्था गर्नै पर्छ, सिँचाइको व्यवस्था गर्न सकेनौँ वर्षा पनि भएन भने त्यो बाली फेल हुने सम्भावना धेरै रहन्छ।
0: भनेको असार दोस्रो हप्ता पनि देशका विभिन्न ठाउँहरूमा चाहिँ बिउ राख्न अथवा ब्याड राख्न सक्ने अवस्था हुन्छ, विगतको अभ्यास चाहिँ के छ?
1: विगतको अभ्यासमा हेर्ने हो भने असारको दोस्रो सतासम्म पनि ब्याड राख्ने गरिन्छ तराईको केसमा, पहाडमा चाहे अहिले ब्याड राखेर धान रोप्ने बेला भइसकेको छ, थुप्रै ठाउँमा धान रोपाई भइरहेको छ। तराईको केसमा हेर्ने हो भने अहिले पनि ब्याड राख्ने गरिन्छ, र एउटा के छ भने यो सुक्खालाई सहन 3 किसिमका स्ट्राटेजीहरू प्रयोग गरिन्छ गर्ने गर्छौँ हामीले, एउटा चाहिँ ड्राउट एभोइडेन्स छ, ड्राउट स्केप छ, ड्राउट टोलरेन्स छ। टोलरेन्स भनेको के हो भने हामीले यस्ता धानका जातहरू लगाउने जुन चाहिँ सुक्खा सहन सकोस्, जस्तै सुक्खा सिरिजका धानका जातहरू मैले सुक्खा 2, 3, 4 भने, त्यसै गरी घैया धानका जातहरू भयो, त्यसै गरी बहुगुनी 1 बहुगुनी 2 भयो, बहुगुनीमा चाहे सुक्खा सहन सक्ने र बाढी पनि सहन सक्ने गुण हुन्छन्, त्यसै गरी पश्चिम नेपालका बासिन्दाहरू छन् उहाँहरूको लागि सर्जु 52 हुन सक्छन्, पूर्वी नेपालमा हेर्नुहुन्छ भने राधा 12 राधा 4 यस्ता धानका जातहरू चाहिँ लगायो भने धेरै हदसम्म हामीले सुक्खाबाट बच्न सक्छौँ, सामान्य पानीको भरमा पनि राम्रो उत्पादन हुन्छ। तर धेरै पानी लाग्न खोज्ने जातहरू लगाउनुहुन्छ भने त्यसले असर गर्छन्, यो चाहिँ के भयो ड्राउट टोलरेन्स भयो। अर्को छ ड्राउट एभोइडेन्स, ड्राउट एभोइडेन्समा के हुन्छ भने हामीले यस्ता धानका जातहरू छान्नुपर्छ जसको जरा लामो होस् गहिरो होस्, गहिरो जरा हुन्छ भने के हुन्छ भने उसले सुक्खा हुँदाखेरि तल पानीको जुन मोइस्चर हुन्छ चिस्यान हुन्छ त्यहाँबाट पानी सोसेर पनि आफ्नो जीवन निर्वाह गर्न सक्छन् र उसले उत्पादन दिन्छन् है। र एउटा ड्राउट एभोइडेन्स, ड्राउट टोलरेन्स र अर्को र स्केप, ड्राउट स्केप मैले भन्न खोजेँ, ड्राउट स्केपमा के हुन्छ भने हामीले यस्ता जातहरू सानो अवधिका छोटो समयमा पाक्ने धानका जात लगाउनुपर्छ जसले चाहिँ हाम्रो यो सुक्खा अथवा खडेरी आउनुभन्दा पहिले नै आफ्नो जीवनचक्र पुरा गरोस् फलोस् फुलोस्। यसपालि असारदेखि श्रावणसम्म धानमा यो पानी नपर्ने भनिएको अर्थात् कम पानी पर्ने भनिएको हो, त्यो बेला हामीले यो 2 विकल्प रोज्न सक्छौँ, ड्राउट स्केपको पनि छोटो अवधिका धानका जात लगाउने, जस्तै मैले यहाँलाई भने घैया 3 भयो होइन, त्यसै गरी

0: हरदिनाथ एक भयो, हरदिनाथ दुई छ, हरदिनाथ तिन छ, हरदिनाथ चार, हरदिनाथ पाँच, यिनीहरू चाहिँ हरदिनाथ एक सय 15 दिनमा पाक्ने गर्छन्, हरदिनाथ चार चाहिँ 115 दिनमा पाक्छन्, त्यसै गरी हरदिनाथ पाँच 120-125 दिनमा पाक्छन्। यिनीहरू सबै जातहरू, हरदिनाथ सिरिजका जातहरू 120 दिनभन्दा कम समयमा पाक्ने भएकोले किसानले थोरै समयमा पनि राम्रो उत्पादन लिने सम्भावना हुन्छ, किनभने हामीले असार र श्रावणमा कम पानी पर्छ, असारमा यदि हामी बिउ खसाल्छौँ भने श्रावणसम्म रोप्ने गरिन्छ। एक महिना किसानले आफ्नै किसिमले पम्पिङ सेट अथवा सिँचाइको व्यवस्था गरेर धान खेती गर्यो भने अर्को महिनादेखि पानी पर्ने सम्भावना हुन्छ र त्यो पानीले बालीलाई बचाउँछ, उत्पादन राम्रो दिन लगाउँछ। तर लामो अवधिका धानको जात छ भने त्यहाँ बाली फेल हुने सम्भावना धेरै रहन्छ।
1: भनेको पोहोर मधेसको कुरा गर्ने हो भने भयो के?
0: मधेसमा त पोहोर साल 50%भन्दा कम पानी परेको थियो, जुन बेला धान रोप्नुपर्ने हो त्यो बेला के भन्छ पानी पर्न सकेन, सिँचाइको राम्रो व्यवस्था हुन सकेन, त्यसै कारणले मधेस एउटा नेपालको तराईको खाद्यान्नको भण्डार पनि भनिन्छ र त्यहाँ उत्पादन राम्रोसँग नहुँदाखेरि देशभरिमै त्यसको विकल असर देखियो, त्यस कारणले देशको उत्पादकत्व पनि घट्न गयो र त्यो उत्पादन पनि घट्न गएको छ। त्यसै कारणले पोहोर साल मधेसमा जुन समस्या देखियो त्यसलाई सरकारले रणनीतिक रूपमा तयारी गर्नुपर्थ्यो र आउने दिनमा पनि के छ भने यो जलवायु परिवर्तनको जुन असर छ बढ्दै जाने देखिन्छ। यसपालि प्रशान्त महासागरमा अल निनोको प्रभाव देखिएको छ र विश्वभरिका वैज्ञानिकहरूले बार बार चेतावनी दिँदै आएका छन् कि यसपालि धेरै ठुलो समस्या हुनेछन्। 175 वर्ष पहिला चाहे यस्तै अल निनो आउँदाखेरि 1.5 करोड मान्छेको मृत्यु भएको थियो। अहिले विज्ञान र प्रविधिको आविष्कारले धेरै हदसम्म हाम्रो विज्ञान प्रविधि धेरै हदसम्म मिटिगेट गर्न सक्छ क्लाइमेट चेन्जको प्रभावलाई, तर पनि हामी सचेत हुन जरुरी छ र दीर्घकालीन रणनीतिमा जानुपर्छ। यो सानो सानो रणनीतिले यो वर्षलाई टाल्ने, अर्को वर्ष आयो भने अर्को वर्ष टाल्ने, यस्तो गर्यो भने सरकारलाई धेरै ठुलो चुनौती हुनसक्छ आउने दिनमा।
1: धान बालीका विज्ञ डाक्टर उज्जवल कुमार सिंह कुशवा कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा आज हामीसँग हुनुहुन्छ। उहाँले अघि भने जस्तै विगत अर्थात् पोहोर पनि धान बालीले चाहिँ समस्या खेपेको थियो र तथ्य तथ्याङ्कमा भन्ने हो भने पोहोर धानको उत्पादन 4.20% घटेर 57,05,000 मेट्रिक टनमा चाहिँ सीमित भएको थियो। अहिलेसम्मकै सर्वाधिक धान उत्पादन भनेको त्योभन्दा अघिल्लो वर्ष 59,55,000 मेट्रिक टन भएको थियो र अहिले घट्दो क्रममा छ। पोहोरको धान उत्पादनको क्षेत्रफल 3.8% कमी आयो भने 14,20,636 हेक्टरमा विगतमा धान खेती गरिएकोमा पोहोर 13,67,072 हेक्टरमा मात्रै धान खेती भएर उत्पादन अनि उत्पादकत्वको पनि प्रति हेक्टर 4.19 टनबाट घटेर 4.14 टनमा चाहिँ खुम्चिएको पोहोरको तथ्य तथ्याङ्क रहेको छ। यसरी धान बाली कसरी प्रभावित हुँदैछ सुक्खा मौसम त्यसै गरी मधेसमा भएको खडेरी यी कुराहरूले कसरी चाहिँ हाम्रो धान बालीमा चाहिँ प्रभाव पारेको छ भन्ने तथ्य तथ्याङ्कबाट पनि हामी हेर्न सक्छौँ। खास गरी मनसुनको एउटा चाहिँ चक्र र धान बाली यसको सम्बन्धलाई कसरी जोड्न सकिन्छ?
0: पहिला के देखिन्थ्यो भने मौसम यो मनसुनमा हाम्रो धान नेपालमा हेर्ने हो भने 3 किसिमले लगाइने गरिन्छ। एउटा बर्खे धान छ, अर्को चाहिँ हिउँदे धान छ र त्यसपछि चैते बसन्ते धान पनि भन्ने गरिन्छ। जुन बर्खे धान हो त्यसमा त पानी बिना नामै बर्खे धान छन्, पानी बिना त यसको केही सम्भवै छैन। पानी चाहिन्छ तर निश्चित मात्रामा पानी चाहिन्छ। हिजोको दिनमा 1 किलो धान उत्पादन गर्नको लागि 10,000 लिटर पानीको आवश्यकता थियो, तर समयक्रमले नयाँ नयाँ जातहरू विकास हुँदै गए, नयाँ प्रगति हुँदै गए, विज्ञानमा प्रगति हुँदै गए, त्यही अनुसार अहिले हामी धान निकाल्दाखेरि 1 किलो धान उत्पादन गर्नलाई करिब 1,000 लिटर पानी चाहिन्छ, 9,000 लिटर पानीको बचत हुने भयो। यसरी चाहिँ एउटा कन्सेप्ट के छ भने हिजो हाम्रो किसानहरूमा एउटा धारणा थियो कि जबसम्म खेतमा पूर्ण रूपले पानी हुँदैन अथवा खेत डुबानमा हुँदैन तबसम्म धान नलगाउने, त्यस्तो सोच थियो हिजोको दिनमा। तर आउने दिनमा चाहिँ यो सोच परिवर्तन गर्नुपर्ने आवश्यकता भएको छ। अहिले धान गहुँ छरे जस्तै धान छर्न सकिन्छ, बर्सातको जुन पानी हुन्छन् त्यो पानीको आधारमा धानले राम्रो उत्पादन दिन्छन्। जस्तो हाम्रो यो हिलो पारेर धान रोप्दाखेरि जति उत्पादन दिन्छ कुनै धान मानौ सावित्री 5 मेट्रिक टन दिन्छ भने त्यही धान चाहिँ गहुँ छोडे जस्तै लाइनमा छोडेर त्यसपछि उत्पादन गर्यो भने त्यो पनि 4.5-5 मेट्रिक टन दिन्छन्। त्यसै कारणले किसान दाजुभाइले यो आफ्नो एउटा धारणा चेन्ज गर्नु पर्यो। त्यसपछि यो मौसम के भन्छ मनसुन र धानको जहाँसम्म सम्बन्ध हेर्ने हो भने यिनीहरू एक आपसमा एकअर्काका पूरक हुन्, एकअर्का बि मनसुन राम्रो भयो भने धान उत्पादनमा वृद्धि हुने देखिन्छ, मनसुन कमजोर भयो भने धान उत्पादनमा नकारात्मक असर पर्न सक्छन्, देशकै उत्पादन उत्पादकता घट्न सक्छन् र यसले हाम्रो खाद्य सम्प्रभुतालाई नराम्रो प्रभाव पार्न सक्छ।
1: तपाईँले भने जस्तै मनसुन कमजोर भयो भने यसै पनि पानी कम पर्ला, धानको चाहिँ उत्पादन र उत्पादकत्व समग्रमा चाहिँ असर पार्ला, कहिलेकाहीँ ठाउँ विशेष अनपेक्षित वर्षा बाढी डुबान तराई मधेसमा चाहिँ माथि पहाडमा परेको पानी पुगेर पनि डुबान ल्याउने समस्याहरू पनि हुन्छन्, त्यस्तो अवस्थामा पनि किसानले खेती गर्नुपर्ने छ। हामीले सुक्खा जातहरू त्यसै गरी केही सधैँदेखि चलिरहेका जातहरूको चाहिँ चर्चा गऱ्यौँ, त्यस्तो विशेष केही डुबान पनि हुने फरक छ नि यो खेती पद्धतिमा, यस्तो कुरा पनि केही ध्यान दिनुपर्ने छ कि किसानहरू?
0: जहाँ चाहे किसानको डुबानको खेत छन्, जहाँ डुबानको सम्भावना छ, नदीको खेतमा नदीको नजिक खेत छन्, त्यस्ता ठाउँमा किसान दाजुभाइले धानको बिउ चाहे छनौट गर्दाखेरि नयाँ किसिमका जातहरू हामीले निकालेका छौँ, जस्तै स्वर्ण सबवन, सावा मनसुली सबवन, गङ्गा सागर एक, गङ्गा सागर दुई, सेहराङ सबवन, यो पाँचवटा जात छन्। त्यसै गरी बहुगुनी एक, बहुगुनी दुई धानका नयाँ जात छन्। त्यसै गरी सुक्खा धान छ, यी छ सातवटा जात यस्ता छन् जो चाहे पानी पर्दाखेरि यदि धान सामान्य धान के हुन्छ भने डुबानमा पर्यो भने चार पाँच दिन डुबान भयो भने त्यो कुहेर जान्छ, गलेर जान्छ, तर यी धानका जातहरू चाहे डुबान हुँदाखेरि चौध दिनसम्म डुबाभित्र पानीमा बसेर पनि यिनीहरू के हुन्छ भने फेरि नयाँ गाज निस्कने हुन्छन्। त्यसै कारणले यो त्यस्ता ठाउँहरू जहाँ चाहिँ डुबानको सम्भावित क्षेत्र छन् अथवा डुबान हुन सक्ने आकलन गरिएको छ त्यो ठाउँहरूमा यी धानका जातहरू लगाउनु सक्नुहुन्छ भने राम्रो उत्पादन लिन सकिन्छ, जबकि अन्य धानका जात लगाउनुहुन्छ भने त्यसबाट उत्पादन राम्रो हुँदैन, त्यो सुकेर जान्छ, मरेर जान्छ।
1: डाक्टर कुशुवाज्यू, तपाईँले भने जस्तै किसानका लागि चाहे मनसुनै नहोस्, पानी नै नपरोस्, चाहे अलि धेरै पानी परेर डुबानै होस्, ठ्याक्क त्यो दुई मौसमलाई चाहिँ अनुकूल हुने गरी एडजस्ट गर्ने गरी त्यस्तो धान बालीको जात बिउ अहिले उपलब्ध होला कि नहोला?
0: यसको बिउ त हामीसँग छ, जस्तै बहुगुनी दुईको बिउ छ, सुक्खा धान छको बिउ थोरै मात्रामा छन् होइन, केही यस्ता जातहरू छन् हामीसँग जस्तै बहुगुनी एक, बहुगुनी दुई, सुक्खा धान छ, यी जातहरू सुक्खा होस् या खडेरी होस् के भन्छ सुक्खा होस् या डुबान होस् दुवैमा उत्कै प्रभावकारी छ। यी जातहरूमा दुई किसिमका जिन छन्, एउटा सुक्खा सहन सक्ने जिन छन् र अर्को चाहे डुबान सहन सक्ने जिन छन्। यी जातहरू लगायो भने किसानको त्यस्ता खेतहरू छन् जो एकैचोटि बाढी आएर डुबाउने सात दिनसम्म त्यसपछि सुक्खा भइदिने त्यस्ता खेत छ भने उहाँहरूले खोजेर यी धानका जातहरू लगाउनु पर्छ। यी धानका जातहरूका बिउहरू हाम्रा कृषि अनुसन्धान केन्द्रहरूमा पाइन्छ, सिड कम्पनीहरू विभिन्न किसिमका फार्मर्स ग्रुपहरू छन्, किसानका समूहहरू छन् जसले बिउ उत्पादन गर्ने गर्छन् त्यहाँ पाइन्छन्। त्यसै गरी जसलाई थाहा छैन उहाँहरूले आफ्नो सम्बन्धितको नगरपालिका वडा कार्यालयमा कृषि शाखा हेर्ने व्यक्तिलाई सम्पर्क गरेर उहाँहरूले त्यो बिउ पाउन सक्नुहुन्छ।
1: त्यो समय अझै पनि बाँकी छ कि अब आगौँ वर्षका लागि चाहिँ पूर्व तयारी गर्ने हो त?
0: यो समय अझै पनि बाँकी छन्, यहाँहरूले आफ्नो पाएको पर्ने ठाउँमा गएर सम्पर्क गरेर बिउ लिन सक्नुहुन्छ।
1: कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा धान बालीका विज्ञ एवं राष्ट्रिय बाली प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवा हामीसँग हुनुहुन्छ। खास गरी राष्ट्रिय धान दिवस रोपाई महोत्सव असार 15 नजिकमा हामीले आज प्रमुख बाली धान, यसको चाहिँ खेती र किसानले मौसमलाई पनि ध्यान दिएर कसरी खेती पद्धति गर्ने भन्ने विषयमा चर्चा गरिरहेका छौँ। खास गरी सिँचाइको सुविधा भएका ठाउँमा धान खेती अलि सहज होला, सुविधा नभएका ठाउँमा चाहिँ आकाशे पानीकै भरमा चाहिँ खेती गर्नुपर्ने हुन्छ। खास गरी यो पानी व्यवस्थापन, आकाशकै पानी कुर्नुपर्ने ठाउँहरूमा चाहिँ अलि कसो गरी सहज रूपमा चाहिँ खेती अभ्यास गर्न सकिएला?
0: नेपालको करिब 49% भूभाग अझै पनि रेनफेड सिस्टममा आधारित छ, अर्थात् बर्सातको पानीको भरमा धान खेती गर्ने गरिन्छ। 49% भूभाग भनेको धेरै ठुलो भूभाग हो। यस्तो भूभागहरूमा प्रायशः जस्तै पहाडको जुन फाँटहरू हुन्छन् त्यसमा पहिलेदेखि नै घैया धानका जातहरू लगाउने गरिन्छ। त्यसै गरी जहाँ चाहिँ पानीको बर्सातको भरमा मात्र पानी गरिन्छ र सामान्य सिँचाइको सुविधा छन् त्यहाँ त नयाँ यो के हाम्रो सामान्य धानका जातहरू लगाउने नै भयो। तर आउने दिनमा चाहिँ यो जुन यहाँ सुक्खा रेनफेड फार्मिङको मैले जुन कुरा गरेँ, सुक्खा बर्सातको आधारमा खेती हुने ठाउँको कुरा गरेँ, त्यो ठाउँमा इरेटिक रेनफल प्याटर्न देखिएको छ क्लाइमेट चेन्जको जलवायु परिवर्तनको कारणले। त्यसै कारणले इरेटिक रेनफल प्याटर्न भनेको एकैचोटि कहिले आडी घोप्टे पानी पर्ने, धेरै पानी पर्दिने, कहिले पानी नपर्ने, कहिले थोरै पर्ने, यस्तो प्याटर्न देखिएको छ, जुन धान बालीको लागि त्यति राम्रो होइन। नर्मल किसिमको पानी सक्नु पर्यो, सबै अलि थोरै थोरै पानी पर्यो भने धान बालीलाई राम्रो हुन्छ वृद्धि विकासको लागि। तर जुन इरेटिक रेनफल प्याटर्न छ त्यसले धान बालीलाई राम्रो सघाइरहेको छैन। त्यसै कारणले आउने दिनमा किसान अलिकति बढी जागरुक हुन जरुरी छ, सचेत हुन जरुरी छ। यदि उहाँहरूले पहिलेकै परम्परा जस्तो खेतीमा गरेर छोडिदिनुहुन्छ भने धानमा फुल नफुल्ने, विभिन्न रोग किरा लाग्ने, पोकटा दाना हुने, यस्ता समस्या व्यापक रूपमा देखिन सक्छन्। त्यसै कारणले सरकारले जुन उन्मोचित जातहरूको सिफारिस गरेको छ, जुन नयाँ जातहरूको बारेमा डिस्क्रिप्सन गरेको छ, कहाँ लगाउनु पर्ने हो, कुन सिफारिस क्षेत्रको लागि कुन धानको जात सिफारिस गरिएको छ, त्यो ठाउँमा मात्र धान लगायो भने धेरै हदसम्म यो बर्सात आधारित खेती पनि राम्रो हुनसक्छ।
1: भनेको यस्तै समस्या चाहिँ अहिलेको चैते धान बालीमा किसानले चाहिँ खेप्नु पर्यो नेक ब्लास्ट भनेर, किसानहरूले ध्यान नपुर्याउँदाखेरि त्यस्तो समस्या आइपरेको हो कि अथवा पुर्याउँदै पनि यस्ता समस्याहरू दोहोरिन्छन्?
0: जस्तै यसपालि हामीले नुवाकोट त्यसै गरी धादिङमा के हेऱ्यो भने किसानले को हजारौँ बिघा खेतहरू चाहे नेक ब्लास्टले मरुवा रोगले सखाप भएको छन्। यसको मुख्य कारण के हो भने 1966 नेपालले CH45 नामको एउटा जात उन्मोचन गरेको थियो। त्यो जात अहिलेसम्म धादिङका किसानहरूले लगाइरहेको हामीले भेटायौँ। र यस्ता पुरानो जात जुन जातलाई सरकारले पहिले नै डिनोटिफाई गरिसकेको छ, त्यो जातको बिउ अनौपचारिक रूपमा एक अर्कालाई दिँदै राख्दै यिनीहरूले लगाउँदै गऱ्यो। त्यस कारणले गर्दा यसपालि के भयो भने बर्सात भइदियो, 25-30 डिग्री टेम्परेचर र हाई ह्युमिडिटी छ, अर्थात् वायुमा यो पानीको आर्द्रता बढी छ भने त्यो बेला चाहिँ नेक ब्लास्ट धेरै चारो चाहिँ फैल्ने गर्छन्। र त्यस्तै वातावरण धादिङमा देखियो, तराई के भन्छ पहाडका अन्य ठाउँमा देखियो, जसले गर्दा के भयो भने यो नेक ब्लास्ट व्यापक ठुलो समस्याको रूपमा बन्न गयो र ठुलै क्षति भएको छ। त्यस कारणले किसान दाजुभाइले अलि सचेतना नअपनाउँदा भएको हो, जात छनौटमा सचेतना अपनाउनु भएन, 50 वर्ष पुरानो जात लगाउनु भयो। प्रत्येक चिजको आयु हुने गर्छ, जसरी मानिसको आयु छ त्यसरी धानका जातहरू पनि 15-20 वर्ष हुन्छ। तर केही जात यस्ता हुन्छन् जो लामो समयसम्म टिक्ने गर्छन्। आउने दिनमा यहाँहरूले चाहिँ धानको जात लगाउँदाखेरि, छनौट गर्दाखेरि ध्यान दिनुहोला। चैतेको सिजनमा चैतेकी जात लगाउनु पर्यो, नयाँ जात लगाउनु पर्यो, सरकारले सिफारिस गरेको जात लगाउनु पर्यो, त्यसपछि यो समस्या आउँदैन।
1: त्यसै गरी बर्खे धान बालीलाई पनि ध्यान पुर्याउनु पर्छ।
0: बर्खे धान बालीमा पनि अहिले चाहिँ मुख्य समस्या जुन क्लाइमेटको समस्या देखिएको छ, त्यो समस्यासँग जुझ्नलाई, चुनौतीसँग जुझ्नलाई हामीले सरकारले सिफारिस गरेका धानका जातहरू सुक्खा सहन सक्ने, खडेरी सहन सक्ने, डुबान सहन सक्ने अथवा छोटो अवधिका धानका जातहरू लगायो भने सफल हुने सम्भावना बढी हुन्छ। परम्परागत धानका जातहरू लगाउँछ, लोकल जातहरूमा लगाउँछन् अथवा केही यस्ता जातहरू जसको लामो अवधिमा पाक्ने गर्छन् तिनीहरू लगाउँछन् भने फेल खाने सम्भावना बढी हुन्छ।
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। धान बालीका विज्ञ एवं नार्कको राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहासँग मनसुनी अवस्था र धान बालीमा यसको प्रभावबारे गरिएको थप कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो, बजेट र प्याकेज तपाईँकै रोजाइको, अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 3 महिना इन्टरनेट बोनस र मासिक 1 ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
4: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
3: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
5: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। प्रशान्त महासागरमा विकसित एलनिनो र पश्चिमी वायुको प्रभावका कारण मनसुनी वायु देशैभर सक्रिय हुन सकेको छैन, जसले मध्य असार भइसक्दा पनि रोपाई प्रभावित भएको हो। प्रमुख अन्न भण्डार मानिने मधेस प्रदेशमा झण्डै 5% मात्र रोपाई भएको छ। मधेसमा पोहोर सुक्खा खडेरी नै परेको थियो, तर यस वर्ष धेरै क्षेत्र प्रभावित हुने देखिन्छ। पानी नपरेको हुँदा कतिपय किसानले यसअघि राखेको धानको ब्याड सुक्न थालेको छ। खेतमा रोपाई गर्न पहिला बिउ ब्याड जोगाउन आवश्यक छ। ब्याडमा रहेको धानको बिरुवा 20-22 दिनमा रोप्नु उपयुक्त हुन्छ, तर पानी छैन, बेलैमा रोप्न नसक्ने अवस्थामा बिरुवा बुढो हुन्छ। यस्तो बेला किसानले के गर्ने? फेरि धान बालीका विज्ञ डाक्टर उज्जवल कुमार सिंह कुशवाहा।
3: यदि किसान दाजुभाइले जेष्ठ 15 अथवा जेष्ठको लास्टमा बिउ छर्नु भएको छ र अहिले बिउ रोप्ने बेला भएको छ भने त्यो बिउ अहिले पानी परेन अथवा खेतमा सिँचाइको अभाव छ, कुनै कारणले खेत सिंचित हुन सकेन भने त्यो बिउलाई 10 दिनसम्म राख्नुहोस्। त्यसपछि पानी पर्छ अथवा सिँचाइको कुनै सुविधा हुन्छ, पम्पिङ सेट अथवा अन्य कुनै आधार छ भने त्यसपछि मात्र खेती गर्दा राम्रो हुन्छ। यहाँ के हुन्छ भने यदि 20-25 दिनको बेर्नाभन्दा अलि पुरानो बेर्ना रोप्नुहुन्छ भने गाँज कमाउने हुन्छन्। गाँज कमाउँदाखेरि बाला कमाउँछ, बाला कमाउँदा उत्पादन घट्ने हुन्छन्। तर 20-25 दिनपछिको बेर्ना 30-35 दिनसम्म पनि रोप्दाखेरि खासै ठुलो प्रभाव पर्दैन। पछि पानी पर्यो, म्यानेजमेन्ट अरू व्यवस्थापनहरू अलि राम्रो गर्यो भने त्यहाँबाट पनि हामी राम्रो उत्पादन लिन सक्छौँ।
4: बिउ नै प्रयोग गर्न सकिएन, त्यो 40-45 दिन कट्यो भने चाहिँ के विकल्पमा जाने?
3: 40-45 दिन बिउ कट्यो भने त्यसपछि यहाँले धान रोप्नुहुन्छ भने गाँज कमाउँछ, उत्पादन कमाउँछ। यदि यहाँसँग बिउ छ, अरू पनि बिउ छ भने 20-25 दिनको बेर्ना रोप्ने प्रयास गर्नुहोस् फेरि खसालेर। बिउ छैन, केही विकल्प छैन, छिमेकीहरूसँग पनि बिउ लिन सकिएन भने त्यही बेर्नालाई रोप्ने,
4: त्यसरी चाहिँ धान रोपाई गर्न सकिन्छ।
3: त्यसरी धान रोपाई गर्न सकिन्छ।
4: त्यही ठाउँमा चाहिँ अर्को विधिहरू अथवा छरुवा विधि भने जस्तै त्यस्ता कुराहरू गर्न सकिन्छ कि सकिँदैन भइरहेको बिउलाई चाहिँ नरोपेर?
3: अहिले चाहिँ छरुवा विधि विभिन्न ठाउँमा अभ्यास पनि गर्ने गरिएको छ र छरुवा विधिले राम्रो उत्पादन दिइरहेको छ। मेसिनद्वारा छर्यो भने झन् कम मेहनतले धेरै उत्पादन लिन सकिन्छ, इनपुट कम लाग्ने गर्छन् र प्रोडक्सन कोस्ट कम लागेपछि हाम्रो मुनाफा बढी हुन जान्छन्। छरुवा विधि बाहेक एउटा के छ भने यहाँले ड्राई अल्टरनेट वेटिङ एन्ड ड्राइङ विधि छन्, जसमा के हुन्छ भने यहाँले कुनै व्यक्तिले धान लगाउनुहुन्छ, धान लगाएको 10-15 दिनसम्म छोडिदिनुहोस् र हे आफ्नो किसानलाई थाहा हुन्छ मेरो माटोमा चिस्यानको मात्रा छ कि छैन। जब चिस्यानको मात्रा धेरै घट्छ फेरि सिँचाइ गर्नुहोस्, फेरि 10 दिन छोडिदिने, 1 हप्ता 15 दिनसम्म छोडिदिने, फेरि 15 दिनपछि सिँचाइ गर्ने। अनि यसरी गर्दा पनि हामी अल्टरनेट वेटिङ एन्ड ड्राइङ भन्ने गर्छौँ, यसरी गर्दा पनि हामी धान उत्पादन गर्न सक्छौँ। तर एउटा हाम्रो सबभन्दा ठुलो समस्या के छ भने हामी पहिलेदेखि नै हाम्रो सोच बनेको छ धेरै पानी चाहिन्छ धानको लागि, अनि हामी डराउने गर्छु पानी भएन भने धान हुँदैन, तर त्यस्तो कुरा होइन। अहिले थोरै पानीमा पनि धान राम्रोसँग उत्पादन लिन सकिन्छ, त्यस्ता मेथडहरू तरिकाहरू छन् हामीसँग।
4: पानीको उपलब्धतालाई नै कसरी चाहिँ अलि प्रभावकारी व्यवस्थापन गर्न सकिएला त?
3: त्यही त मैले पानीको उपलब्ध थोरै पानी छ भने तलाउ पोखरी अथवा कहीँ केही छ भने त्यस्तो ठाउँमा स्टोर गर्ने, भण्डारण गर्ने र प्रत्येक 15 दिनमा खेतको स्थिति हेरेर, माटोको स्थिति हेरेर बोटको पात बेरिन थाल्यो भने बुझ्नुपर्छ कि अब पानीको यसमा घटिसक्यो धानमा, होइन त्यसपछि सिँचाइ गरिदिने। फेरि सामान्य धेरै डुबान हुने गरी होइन, खेत भिज्ने गरी, राम्रोसँग भिज्ने गरी सिँचाइ गर्ने, फेरि 10 दिन छोड्ने, फेरि सिँचाइ गर्ने। यसले गर्दा के हुन्छ भने थोरै पानीबाट पनि हामीले धानको राम्रो उब्जाउन सक्छौँ। त्यसै गरी यदि छरुवा धान खेती गर्नुहुन्छ भने गहुँ जस्तै धान छर्ने र धान छरिसकेपछि के त्यसमा विभिन्न किसिमका यो झारपातहरू हुने सम्भावना बढी हुन्छ। यदि सकिन्छ भने हातैले झारपात उखेल्ने, सकिँदैन भने अहिले थुप्रै किसिमका पेटिला क्लोर त्यसै गरी बुटा क्लोर जस्ता विषादीहरू पाइन्छ, त्यो छर्न सकिन्छ। र त्यसपछि त्यस्ता जुन छरुवा धान हुन्छ पानीको यदि सिँचाइको सुविधा छ भने सिँचाइ गरिदिने, सिँचाइको सुविधा छैन भने छोडिदिने, केही समयपछि आफै चाहे वर्षा हुन्छ र त्यसले चाहे त्यो धानलाई राम्रो बढ्न र हुर्कन सहयोग गर्न सक्छ।
4: हो, धान बालीसँग सँगसँगै जोडिने भनेको मल हो। मलमा पनि रासायनिक मलको व्यवस्थापनका कुराहरू पनि हुन्छन्। तपाईँले भने जस्तै उन्नत हाइब्रिड जातका लागि पर्याप्त मात्रामा जुन सिफारिस मात्राको चाहिँ रासायनिक मल त्यसको चाहिँ सन्तुलित प्रयोग चाहिँ आवश्यक छ। पानी कम परेको अवस्थामा रासायनिक मल प्रयोग गर्दाखेरि केही त्यस्तो सावधानी अपनाउनु पर्छ किसानहरूले?
3: थोरै पानी पर्छन् अर्थात् जमिनमा चिस्यान छैन भने रासायनिक मल हाल्नु हुँदैन, रासायनिक मलले कामै गर्दैन होइन। अनि काम नगरेपछि के हुन्छन् भने त्यो रासायनिक मल फजुल खर्च हुन जान्छ, त्यसमा लगानी लाग्न जान्छन्। त्यसै कारणले खेतमा कुनै पनि रासायनिक मल हाल्नुहुन्छ भने खेतमा चिस्यानको मात्रा हुन जरुरी छ। र त्यसपछि मैले एउटा अर्को कुरा के भन्न चाहेँ भने जति कम्पोस्ट मलहरू अर्ग्यानिक मलहरू यदि खेतमा राखिन्छ त्यति नै त्यसमा चिस्यान अडिने सम्भावना बढी हुन्छ। त्यसै कारणले यो सुक्खा प्रभावित ठाउँमा सकिन्छ भने कम्पोस्ट मल माटोमा मिलाउने, जसले गर्दा थोरै वर्षा हुँदा पनि त्यसले माटोले चिस्यान पानी चाहे राखिराखोस्, चिस्यान कायम राखिराखोस्।
4: धान बालीका विज्ञ डाक्टर उज्जवल कुमार सिंह कुशवाहा, खास गरी रासायनिक मल यसको चाहिँ सन्तुलित प्रयोग अन्तर्गत हामीले चर्चा चाहिँ गर्दैछौँ। धान बालीका लागि सन्तुलित मल आवश्यक छ र सकिन्छ भने कम्पोस्ट मल अलि प्रयोग गर्दाखेरि त्यसले चिस्यानलाई पनि फाइदा गर्छ भनेर उहाँले जोड्नु भएको छ। यो प्राङ्गारिक मल हरियो मल चाहिँ कुरा हामी चर्चा गर्छौँ, यो सुक्खा अवस्थाको मौसम हुँदाखेरि यसले कसरी चाहिँ असर कम गर्छ?
3: प्राङ्गारिक मल कम्पोस्ट मलले जब यिनीहरूमा थुप्रै अर्ग्यानिक कार्बनहरू हुन्छन्, त्यसपछि अन्य रासायनिक तत्त्वहरू हुन्छन्, जब माटोमा यिनीहरू मिस्छन् त्यसपछि माटोको संरचनालाई फरक पार्छन्। र यिनीहरूले के गर्छन् भने जब वर्षा हुन्छ अथवा सिँचाइ गर्नुहुन्छ त्यसपछि सामान्य माटोभन्दा अर्ग्यानिक मल र प्राङ्गारिक मलमा बढिराखेको माटो जुन हुन्छ त्यसले पानीलाई सोसेर राख्छ, एब्जर्ब गरेर राख्छ, जसले गर्दाखेरि के हुन्छ जुन पानी सामान्य खेतमा चार दिन पाँच दिन टिक्छ एकचोटि सिँचाइ गरिसकेपछि अथवा वर्षा भइसकेपछि, अर्ग्यानिक मल फर्टिलाइजरहरू बढी अर्ग्यानिक फर्टिलाइजर अथवा कम्पोस्ट परिराखेको खेतमा चाहिँ त्यो चाहिँ दस दिनसम्म पानी चिस्यान रहिरहन्छ। यसले गर्दा के हुन्छ भने बोट बिरुवालाई वृद्धि विकास गर्न पनि सजिलो हुन्छ र त्यसपछि अर्को के हुन्छ क्लाइमेट चेन्जको प्रभावलाई पनि न्यूनीकरण गर्न सहयोग गर्छ।
4: हो, तपाईँले अघि जुन मौसमी चक्रको कुरा गर्दाखेरि मनसुन जस्तो छैन, बेला बखत चाहिँ कमजोर छ, मुख्य क्षेत्र मधेस पोहोर पनि सुक्खाग्रस्त भयो, यसपालि पनि जोखिममा छ भनेर यो चर्चा गर्दै गर्दाखेरि प्राकृतिक यी असन्तुलनका घटना चक्रहरू विपद खडेरीका चाहिँ जोखिमहरू बढ्दै जाँदा सरकारले चाहिँ एउटा पर्याप्त नीति बनाउनुपर्छ भन्ने कुरा सुरुवातमा जोड्नु भयो। त्यसै गरी किसानले पनि आफ्नो चाहिँ खेती चक्रमा चाहिँ दीर्घकालीन कस्तो चाहिँ अलि तयारी अहिलेदेखि थाल्नुपर्छ?
3: किसान दाजुभाइले यो वर्ष पनि पहिले पोहोर सालभन्दा यो वर्षमा अलि बढी समस्या देखिने आकलन गरिएको छ र यो समस्या विकराल हुनसक्छ। यो नेपालमा मात्र होइन, विश्वका धेरै भूभागहरूमा, नेपाल भारत पाकिस्तान यस्ता देशहरूमा। त्यसै कारणले किसान दाजुभाइले के गर्नुपर्छ भने आउने दिनमा जति सकिन्छ त्यति मात्रामा सुक्खा सहन सक्ने धानका जातहरू, सुक्खामा पनि सुक्खा तिन सबभन्दा राम्रो देखिएको छ, मसिनो दाना छ, सहन सक्छन्। हाइब्रिड धान लिनुहुन्छ भने युएस 312 अलिकति सुक्खा सहन सक्छन्। पश्चिम नेपालतिर जानुहुन्छ भने सर्जु 52 छ, राधा 12 छ, त्यसै गरी यहाँ बहुगुणी धान छन्, 1-2 छन्। यी जातहरू सक्दो छान्ने प्रयास गर्नुहोस्। बिउ छैन भने अर्को वर्षको लागि बिउको जगेर्ना गर्नुहोस्। त्यसपछि यदि यस्ता बिउ पनि पाइएन, सुक्खा सहने बिउ पाइएन भने छोटो अवधिमा पाक्ने धानका जातहरू जस्तै हरदिनाथ सिरिजका धानका जातहरू छ, हरदिनाथ 4, हरदिनाथ 5, हरदिनाथ 1-2, यी धानका जातहरूको बिउ चाहिराख्यो भने आउने दिनमा किसान दाजुभाइलाई धेरै ठुलो राहत हुनेछन्। थोरै पानीमा पनि राम्रो उत्पादन लिन सकिनेछन् र देशकै लागि खाद्यान्न सम्प्रभुताको जुन कुरा छन् त्यसमा पनि ठुलो ठोस योगदान पुग्नेछ।
4: यस्ता कुराहरू अब अहिले हामीले कुराकानी गर्दै गर्दाखेरि कतिपय किसानहरूले सुन्नु पनि भएको होला, पछि उहाँहरूले चासो राखेर नजिकको चाहिँ आफ्नो क्षेत्रमा चाहिँ अथवा नजिकका चाहिँ कृषि प्राविधिकसँग लिनु होला। खास गरी यो किसानलाई यस्तो छ है अवस्था भनेर जानकारी लिने, मौसम पूर्वानुमानका कुराहरू लिने यो सूचना कति महत्त्वपूर्ण हुन्छ?
3: आउने दिनमा सरकारले विभिन्न किसिमका यो इन्टरनेट बेस्ड चाहे यो मौसम फोरकास्टिङ गर्ने, वेदर फोरकास्टिङ गर्ने विभिन्न किसिमका मोडलहरू ल्याइराखेका छन् सरकारले। पत्र पत्रिका मार्फत विभिन्न नार्कले नै विभिन्न किसिमका लिफलेटहरू मार्फत मौसम कस्तो हुन्छन् र त्यो बेला कस्तो किसिमले कसरी कोप गर्ने कसरी त्यसबाट बच्ने भनेर विभिन्न किसिमका सूचना प्रवाह गरिरहेका छन्। त्यसै कारणले किसान दाजुभाइले जोसुकै व्यक्ति पनि अहिले टेलिफोन के भन्छ मोबाइल फोनको सुविधा भएको बेला त्यहाँबाट कुनै पनि नार्क अथवा यो हाम्रो कृषि मन्त्रालय अन्तर्गतका सूचना विभागहरू छन् त्यहाँको विभिन्न फेसबुक पेजहरू हुन्छन् तिनीहरूलाई फलो गर्यो भने त्यहाँबाट इन्फर्मेसन आइरहेछन् र त्यही अनुसार त्यही इन्फर्मेसन सूचनाको आधारमा आफूलाई पूर्व तयारी गर्दा हुन्छ।
4: किसानले चाहिँ पूर्व तयारी गर्ने सूचना पनि बेला बेला लिइरहने हो भने यसले चाहिँ फाइदै गर्छ भनेर तपाईँले भन्नुभयो। खास गरी अहिले जसले चाहिँ धान रोपिसक्नु भएको छ सरकारको पछिल्लो तथ्याङ्क हेर्दा पनि झन्डै झन्डै 10% हाराहारीमा चाहिँ रोपाइँ भइसकेको छ। अब ती क्षेत्र जसले रोपाइँ सक्नुभयो उहाँ किसानहरूले अब केही त्यस्तो ध्यान दिनुपर्ने कुराहरू हुन्छ?
3: अब उहाँहरूले आफ्नो खेतमा सक्दो झारपातहरूको व्यवस्थापन गर्नु पर्यो। धान रोपिसकेपछि 20-25 दिनमा एकचोटि सक्दो गोडमेल गर्ने, सकिएन भने जहाँ श्रमको अभाव छ जहाँ लेबरको अभाव छ त्यहाँ चाहिँ सकिन्छ भने पेन्डिमेथालिन अथवा प्रिटिलाक्लोर अथवा अरू बुटाक्लोर जस्ता विषा यो झारनाशक विषादीहरू पाइन्छ त्यो चाहिँ खेतमा आफ्नो छर्ने जसले गर्दाखेरि झारहरू मार्न सकियोस्। अन्य केही रोग प्रकोप किराहरूको त्यस्तो सम्भावना देखियो भने सम्बन्धित कृषि कार्यालयमा सम्पर्क गर्ने र त्यहाँबाट निदान लिने।
4: यस्तै सुक्खा खडेरी बढ्ने त्यसै गरी तापक्रम अहिले पनि पश्चिम तराई क्षेत्र त्यसै गरी लुम्बिनीको चाहिँ तराई क्षेत्र हेर्ने हो भने 40-41 डिग्री सेल्सियससम्म चाहिँ पुगिसकेको अवस्था छ। यो अझै थप बढ्दो क्रममा पनि छ। जहाँ यही क्षेत्रमा चाहिँ धानबाली खेती गर्दै गर्दाखेरि यो तापक्रम अझै थपिँदै जाने अवस्थामा चाहिँ कस्तो प्रभाव पर्ला, बालीलाई चाहिँ के चोट पुग्ला?
3: सामान्यतया धानको जात चाहिँ 37 डिग्री सेन्टिग्रेडसम्म तापक्रम सहने गर्छ, 37-38 डिग्री सेन्टिग्रेड। त्यसभन्दा बढी तापक्रम भयो भने सामान्य धानका जातहरू के हुन्छ भने त्यसबाट बाला निस्किँदैन, बाला निस्के पनि त्यो पोकटा निस्कन्छ, त्यो इन्फर्टाइल हुन जान्छ, पोलिनेसन हुँदैन, फर्टिलाइजेसन हुँदैन र त्यसबाट दाना चाहिँ निस्दाखेरि अपुष्ट दाना हुन्छन्, कामै लाग्दैन। त्यसै कारणले अब 40 डिग्री सेन्टिग्रेडभन्दा बढी टेम्परेचर भयो भने धान सहनै सक्दैन र त्यो बेला चाहिँ धानमा बाला लागेन भने विभिन्न किसिमका न्युजहरू आउने गर्छन्। टेम्परेचरको एउटा मुख्य कारण त्यो पनि हो। हाइब्रिडहरूमा यो समस्या देखिन सक्छ, केही जातहरू नयाँहरू छन् विशेष गरी हाइब्रिड, अन्य पुराना जातहरू छन् त्यहाँ यो व्यापक समस्या आउन सक्छन् आउने दिनमा। त्यसै कारणले आउने दिनमा अब चाहिँ तापक्रम सहन सक्ने धानका जातहरू निकाल्न धेरै जरुरी छ। यदि भएन भने भोलिको दिनमा तापक्रम बढ्यो र त्यो हामीसँग धानका त्यस्ता जात भएन भने हाम्रो क्रपिङ सिस्टम छ त्यो फेल हुनसक्छ।
4: क्रपिङ सिस्टम फेल भनेर भन्नुभयो, यसले चाहिँ के अर्थ राख्छ?
3: यसले के भयो भने धान उत्पादन हुँदैन, धानको बाली त हामी लगाउँछौँ, खेतमा धान हुन्छ तर बाला निस्कँदाखेरि पोकटा निस्कन्छ, स्ट्राइल ग्रेन निस्कन्छ, होइन धान उत्पादन हुँदैन। त्यसले यस यो एक किसिमको के भयो भने हाम्रो धानको जुन क्रपिङ सिस्टम छ, धान बाली जुन हामी लगाएका छौँ, बहुसङ्ख्यक खेतमा धानै फलेन भने त्यसले हाम्रो खाद्यमा त ठुलो असर पर्छन्। मान्छेसँग चामल खानको लागि चामल नै हुँदैन अनि हाम्रो फुड सेक्युरिटीलाई असर गर्छन्, हाम्रो नेसनल फुड सेक्युरिटीमै ठुलो धक्का लाग्न सक्छन्। अहिले जुन हामी 40 बिलियन रुपियाँको जुन आयात गर्दैछौँ त्यो गएर 80 बिलियन हुनसक्छ, होइन अर्थात् बढ्न सक्छ भन्न खोजेको हो। त्यसै कारणले अब आउने दिनमा तापक्रम सहन सक्ने धानका जातहरू, खडेरी सहन सक्ने, सुक्खा सहन सक्ने यस्ता धानका जातहरू, मसिनो र कमर्सियल युज हुने किसिमका धानका जातहरू आउन जरुरी छ। अब नर्मल धानको जात ल्याएर हामीले ठुलो त्यो गर्छौँ के भन्छन् यो खाद्य सम्प्रभुतामा असर गर्न सक्छ जस्तो अबको समय छैन, अब कम्पिटेटिभ समय छ, त्यस्तै किसिमको भेराइटी पनि चाहिएको छ।
4: डाक्टर उज्जवल कुमार सिंह कुशवाहा कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा आज हामीसँग हुनुहुन्छ। किसानका लागि धानको खेतीको समय चलिरहँदा हामीले कुराकानी जोडिरहेका छौँ। तपाईँले अघि किसानले चाहिँ मौसम अनुकूलको चाहिँ धानको जात छनौट गर्ने, पानी फारो गरेर पुर्याएर पनि खेती गर्न सक्ने, उत्पादन लिन सक्ने, सुक्खा अवस्थामा चाहिँ त्यसै अनुसारको चाहिँ खेती पद्धति अपनाउने भनेर भन्नुभयो। किसानहरूको विगतदेखिको एउटा परम्परा, एउटा ढाँचा, एउटा ढर्रा चाहिँ छँदैछ। आधुनिक कृषि यन्त्र, उपकरण, प्रविधिको चाहिँ प्रयोग गरेर पनि त्यतातर्फ जाने हो भने लागत घटाउन सकिन्छ भनेर पनि भन्नुभएको छ। यो कुरा कति ताद तम्यता मिल्न सक्ला त?
3: यसमा के देखिन्छ भने प्रोग्रेसिभ फार्मर्सहरू अगुवा किसानहरू त्यस्ता कुरामा अलि बढी सचेत देखिएको छ, तर बहुसङ्ख्यक नेपाली जनताहरू जो खेतीपाती गर्छन् उहाँहरू चाहिँ यो विषयवस्तुसँग खासै नजिक छैन अथवा बेखबर छन्। त्यसै कारणले सरकारले नगरपालिकाहरू मार्फत वडा कार्यालयहरू मार्फत प्रतिनिधि किसानहरूलाई लिएर ट्रेनिङ दिन सक्नु पर्यो। जति बढी ट्रेनिङ दिन सक्यो, जति धेरै अवेरनेस ल्याउन सक्यो, त्यति नै धानको उत्पादन बढ्न सक्छ र हाम्रो के हुन्छ भने उत्पादकत्व उत्पादन बढ्छ र हाम्रो आयातको जुन रेट छ त्यो घट्न सक्छ। यदि सरकारले यही किसिमले नर्मल किसिमले छोड्ने हो भने यो सूचना पुग्न किसानलाई धेरै समय लाग्न सक्छ र त्यो ढिलो हुन सक्छ।
4: यसपालिको असार 15 मनाउँदै गर्दाखेरि नारामा अलिकति जोडिएको छ, खास गरी जलवायु अनुकूलन प्रविधि, त्यसै गरी आत्मनिर्भरता, धानमा चाहिँ समृद्धिको कुरा। यो जलवायु परिवर्तनको प्रभाव धान बालीमा चाहिँ विगतमा चाहिँ देखिएको के छ?
3: विगतमा पनि ठाउँ ठाउँमा सुन्नुभएको होला धानकोमा बाला लागेन, यो तापक्रमले गर्दा पनि हो होइन, तापक्रमले गर्दा, त्यसै गरी रोग र किराहरूको प्रकोप व्यापक रूपमा हुने गर्छन्। जस्तै यसपालि यसै पालिको नयाँ इभिडेन्स हेर्ने हो भने हामीले धादिङमा के हेऱ्यौँ भने नेक ब्लास्ट व्यापक रूपमा लाग्यो। जब फुल फुल्ने बेला भयो त्यही बेला पानी परिदियो, धेरै पानी पर्यो, हावामा पानीको मात्रा बढी भयो, 70-80% बढी भयो, टेम्परेचर पनि 20-25 डिग्री सेन्टिग्रेड थियो, ठ्याक्कै अनुकूल नेक ब्लास्टको फङ्गसलाई यो वृद्धि विकास हुनलाई जुन अनुकूल वातावरण चाहिन्छ त्यस्तै भएकोले व्यापक रूपमा असर गरेको छ। यसभन्दा पहिले पनि हेर्नुहुन्छ भने 4-5 वर्ष पहिला चाहिँ जुन बेला धान चाहिँ पाक्ने बेला थियो त्यही बेला व्यापक रूपमा पानी पर्यो र ठुलो क्षति हुन गएको थियो, सरकारले त्यसको इस्टिमेट पनि गरेको थियो। यसरी चाहिँ बिच समय समयमा आजभन्दा 20-25 वर्ष पहिला पनि त्यही समस्या देखिएको थियो, मध्य प्रदेशमा पानी नै परेन होइन, यो समस्या रिकरिङ भइरहेको छ अर्थात् रिपिट भइरहेको छ। त्यसै कारणले जब बार बार एउटै समस्या रिपिट हुन्छ भने हामी सचेत हुन जरुरी छ, हामी नयाँ दृष्टिकोणले अगाडि बढ्न जरुरी छ। त्यही यदि हामी त्यो किसिमले अगाडि बढेनौँ भने यो समस्याले आउने दिनमा हामीलाई बढी समस्या दिन सक्छ, अझै समस्या थपिन सक्छ।
4: हो, त्यसैका लागि सरकारका चाहिँ निकायहरू र कृषि अनुसन्धानको चाहिँ केन्द्र नार्क पनि रहेको छ। अहिलेसम्म विज्ञहरूले वैज्ञानिकहरूले काम गर्ने निकायहरूले चाहिँ के कति उपलब्धि हासिल गरे त किसानका लागि तयारी गर्नु, पूर्व तयारी गर्नु, यो गर्नु भनेर चाहिँ भन्दै गर्दाखेरि किसानहरूले पनि प्रश्न गर्ने ठाउँ हुनसक्छ, उहाँहरूलाई चाहिँ के भन्नु?
3: हेर्नुहोस्, नार्कको मुख्य काम चाहिँ अनुसन्धान गर्ने हो, नयाँ जातको विकास गर्ने हो। नार्कसँग जति एभाइलेबल रिसोर्स छन्, स्रोत छन्, त्यसको आधारमा राम्रो काम गरिरहेको छ। यहाँले लाई मैले पहिले नै भने सुक्खा 1 देखि सुक्खा 6 सम्म सुक्खा सहन धान
4: केन्द्रको चाहिँ सूचना अधिकारी पनि भएको हिसाबले चाहिँ मैले यसरी चाहिँ जोड्न खोजेको, खास गरी केन्द्रले के गरेको छ भनेर किसानले पनि त चासो राख्न पाउनु हो।
3: नार्कले चाहिँ 6 वटा सुक्खा सहन जात ल्याएका छन्, त्यसै गरी सुक्खा खडेरी र डुबान दुवै सहन सक्ने बहुगुणी 1-2 ल्याएका छन्, सुक्खा 6 दुवै सहन सक्छन्। त्यसै गरी पश्चिम नेपालमा सर्जु 52 प्रसिद्ध छ, लोकप्रिय छन्, त्यो जात ल्याएकै त्यो जात रजिस्टर्ड गरेको हो। त्यसै गरी नार्कले यो सुक्खाका जातहरूको थुप्रै मात्रामा यो प्रजनन बिउहरू मूल बिउहरू उत्पादन गरिरहेको छ। त्यसै गरी छोटो अवधिमा पाक्ने धानका जातहरू ल्याएका छन्, घैया 1-2-3 ल्याएकै छन् होइन। यसरी देशको खाद्य सम्प्रभुतालाई जोगाइराख्नको लागि नार्कको ठुलो अहम भूमिका छ। तर जति हाम्रो हुनुपर्ने हो, यो जुन आवश्यकता छन् जति हुनुपर्ने हो त्यति भएको छैन, यसको धेरै कारणहरू छन्। मुख्य कारण चाहे त्यो किसिमको फेसिलिटी भएन, आधुनिक किसिमको जुन फेसिलिटी हुनुपर्ने हो साइन्टिस्टलाई काम गर्नलाई, त्यो नभएर यहाँको साइन्टिस्टहरू अब्बल छन्, फेसिलिटीको अभावमा त्यो अगाडि काम देखाउन सकेको छैन।
4: भनेको वैज्ञानिकहरूले पर्याप्त रूपमा चाहिँ अनुसन्धानमा चाहिँ लाग्न नसक्ने र किसानहरूका लागि समस्या पर्दाखेरि पनि समाधान दिन अलिकति गाह्रो, त्यो जुन चक्र छ तपाईँले त्यसलाई जोड्नुभयो। अलिकति छिमेकी देश जानेर सबभन्दा धेरै धान उत्पादन गर्ने चीन, भारत रहेका छन्, त्यहाँ पनि यस्ता समस्याहरू बेला बेला जुझ्नुपर्ने अवस्था छ होला। तपाईँहरू अध्ययनमा जानुहुन्छ, अनुसन्धान गर्नुहुन्छ, ती देशको तुलना गर्दा र हाम्रो तुलना गर्दाखेरि उनीहरूको प्रगति यो धानकै क्षेत्रमा चाहिँ कस्तो छ? छ, हामीले किन गरिरहन सकिरहेका छैनौँ?
3: चिन त विश्व हिजो पोहोर सालसम्म विश्वकै नम्बर वान धान उत्पादन गर्ने र धानको निर्यात गर्ने देश बनेको थियो, तर यसपालि चाहिँ भारत चाहिँ विश्वमा सबभन्दा बढी धान निर्यात गर्ने देश बनेको छ। चिनको हामी तुलना गर्न सक्दैनौँ। चिनमा व्यापक रूपमा हाइब्रिड 70% एरियामा हाइब्रिड धान लगाइन्छ र त्यहाँको धानमा एकदम उच्च गुणस्तरको छ। त्यहाँ सरकारले कृषि वैज्ञानिकहरूलाई चिन अथवा भारतमा धेरै किसिमका सुविधा दिएका छन्, आधुनिक ल्याबहरू छन्, उनीहरू त्यहाँ काम गर्छन् र देशलाई जस्तो किसिमको चाहिएको हो, सुक्खा सहन सक्ने, खडेरी सहन सक्ने अथवा जस्तो धान चाहिएको हो, जस्तो डिमान्ड गरिन्छ त्यस्तै किसिमका धान उनीहरू बनाउन सफल छन्। त्यसको तुलनामा नेपाल धेरै धेरै पछाडि छन्। त्यसको मलाई लाग्छ आउने दिनमा नेपाली वैज्ञानिकहरू अब्बल छन्, तर यिनीहरूलाई सुविधाको अभाव छ, होइन फेसिलिटीको अभाव छ, जसले गर्दा यिनीहरूले त्यो किसिमको काम गर्न सकेको छैन।
2: आउँदो सोमबार 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइँदैछ। कृषि विभागको समन्वयमा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले धान दिवस तथा रोपाई महोत्सव मनाउने गर्छ। हरेक वर्ष असार 15 चाहिँ दिवस मनाउने गरिन्छ। त्यसमा चाहिँ नार्कले पनि आफ्नो चाहिँ समन्वयात्मक काम चाहिँ गरिरहेको हुन्छ। खास गरी यो रोपाई महोत्सव दिवस र यस्ता कुराहरूले चाहिँ के कति किसान माझमा चाहिँ अर्थ राख्छ?
3: असार 15 रोपाई दिवस नेपाली किसानको लागि एक किसिमको पर्व बन्न गएको हो। किसानहरूको महत्त्वलाई बुझेर असार 15 धान रोपाई दिवस राखेको छ र यसमा व्यापक रूपमा पढे लेखेका व्यक्तिहरू पनि यसमा भाग लिएर असार 15 मनाउँछन् र यसले एक किसिमको रणनीतिक रूपमा नेपाली किसानलाई महत्त्व दिएको छ, नेपाली किसानलाई झकझकाएको छ, उनीहरूलाई धानको अथवा कृषिको महत्त्वप्रति एक किसिमले डिभोटेड गर्न लगाएको, उनीहरूको महत्त्व देखाएको हो। त्यसकारणले यो असार 15 धेरै किसिमले रणनीतिक किसिमले नै देशलाई यो फाइदा पुर्याएको छ जस्तो मलाई लागेको छ।
4: नजिकका सरकार पालिकाहरूले खास गरी धान उत्पादन गर्ने किसानलाई थप प्रोत्साहन गर्न यसै गरी मौसम चक्र चाहिँ खलबलिँदैछ अथवा जलवायु परिवर्तनको चाहिँ प्रभाव देखिएको छ भनेर अलिकति सचेतना थप्ने काममा चाहिँ किसान र नजिकका सरकारहरूले चाहिँ कसरी काम गर्न सक्छन् अबका दिनमा?
3: अबका दिनमा चाहिँ यो जुन नगरपालिकाहरू छन् त्यसै गरी गाउँपालिकाहरू छन् उहाँहरूले सक्दो कृषि ज्ञान केन्द्र प्रत्येक जिल्लामा प्रत्येक एक दुई जिल्ला पछि नार्कका विभिन्न रिसर्च सेन्टरहरू छन् तिनीहरूसँग डाइरेक्ट कोलाबोरेसन गर्ने, नार्कले उन्मोचन गरेका अथवा नार्कले बाहिर ल्याएका प्रोमाइजिङ जुन जातहरू छन् ती जातहरूलाई आफ्नो क्षेत्रमा समन्वय गरेर टेस्ट गर्ने, यदि ती जातहरू राम्रो छ भने नार्कका वैज्ञानिकहरूलाई सम्पर्क गरेर भन्यो भने ती जातहरूले आउने दिनमा त्यो क्षेत्रको लागि स्पेसिफिक डोमेनको लागि सिफारिस गर्न सक्छन्, सहयोग गर्न सक्छन्।
4: डाक्टर कुशवाज्यू, हामी कार्यक्रमको अन्तिममा छन्। खास गरी अहिले एउटा मौसमी चुनौती र अर्को धान बालीका लागि प्रमुख माग हुने मलको चुनौती, यी दुई कुराहरू चाहिँ जोडिने छ र समस्या चाहिँ अलि बढी केन्द्रित देखिएको छ। खास गरी किसानलाई तपाईँको सल्लाह सुझाव मौसम र मलसँग जोडिएर के छ?
3: किसान दाजुभाइ दिदीबहिनीले सक्दो सकिन्छ भने अहिले जसरी खडेरीको समस्या छ त्यो बेला आफ्नो खेतमा धैँचा लगाउने, धैँचा 20-25 दिन भइसकेपछि कम्तीमा नि हाइट गुडाको हाइट भइसकेपछि काट्ने र मिलाउने, हलो जोत्ने। त्यसबाट के हुन्छ भने खेतमा प्राङ्गारिक मल बढ्न जान्छन्, माटोलाई चिस्यान लिन सक्ने क्यापेसिटी बढ्न जान्छ, माटोको संरचनामा सुधार हुन्छन् र त्यसबाट के हुन्छ भने खडेरी सहन पनि ठुलो मात्रामा सहयोग हुन्छ। यदि खडेरी भएको छ, धान खेतमा छन् तर पानी छैन भने, वर्षा भएको छैन भने, त्यस्तो कन्डिसनमा युरिया हामी छर्ने गर्छौँ, डिएपी पोटास छर्ने गर्छौँ, तिनीहरू नछर्नु नै राम्रो हो। तिनी यदि पानी माटोमा चिस्यान छैन भने ती युरिया मलहरूले पनि खासै काम गर्दैन। खेतमा बरसात भइसकेपछि अथवा सिँचाइ भइसकेपछि मात्र कुनै रासायनिक मल छर्यो भने त्यसले राम्रो असर देखाउन सक्छन्।
4: भनेपछि आफ्नो खेतमा चाहिँ पर्याप्त रूपमा पानी हप्तै पछि, महिनै पछि अथवा अबको 3-4 महिना राखिराख्नुपर्छ भन्ने चाहिँ देखिएन?
3: पहिले जस्तो जुन पहिलाको सोच थियो, कन्सेप्ट थियो, त्यो सोच राखेर अब हुँदैन। अब चाहिँ खेतमा चिस्यानको मात्रा घट्दैछ भने फेरि 15 दिनपछि पानी लगाउने 10 दिनपछि पानी लगाउने तर सधैँ नै पानी लगाइराख्नु पर्छ भने त्यो सोच बिस्तारै बिस्तारै हटाउँदै जाँदा हुन्छ।
2: उहाँ हुनुहुन्थ्यो धान बालिका विज्ञ एवं नार्कको राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार सिंह कुशवाहा। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4-6 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी सङ्घर्ष विष्टसँगै म मदन पौड्याल पनि बिदा हुन्छु। नमस्कार।

0: पानी को धारा तो बंद भो तर ग्यास सिलिन्डर को रेगुलेटर से बंद गर्नु भयो त
1: सार्वजनिक हित का लागि उज्यालो को अनुरोध
2: यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज

0: फुटबल सीजन आयो अब एक्साइटमेंट टीवी में मात्र होइन घर भित्र महसुस हुन्छ
1: यो फुटबल सीजन हेर्नुहोस् चीयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung मिनी एलईडी टीवी Samsung Vision AI TVs na paunu hos. Sound bar matra ru 9999 ma. Ra 12 mahina samma ko net TV packet sangai nishulka World Cup live subscription. Sathai 25% samma ko discount ra 24 mahina samma ko EMI.
0: Shataru lagu hune chan.
2: Aba internet dhilo hoina. Chito, smart, ra surakshit.
3: Introducing Wi-Fi 6 with Subisu Suraksha.
4: Wi-Fi 6 sanga paunu hos high speed ra stable internet.
3: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
4: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
2: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
5: 01-42-35-888 98-12-35-888
6: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिनभन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ नेरुडे मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड

0: तपाईँको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 9 बज्यो।
3: अब सुन्नुहोस् पुरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
3: मद्यपान र धुम्रपान सेवन नगरौँ।
4: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
9: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
8: के रे, नानी त भर्खर 17 की लागि होइन र?
9: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
8: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
9: ए हो र?
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
12: Extreme energy drink. Taste the difference. Feel the energy.
13: सुभप्रभात गुरुआमा।
6: सुभप्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
13: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
6: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
14: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: हो, अरू भन त।
15: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
16: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
17: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
18: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
16: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
6: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
19: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
20: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
21: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
22: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
23: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
24: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
4: अरूलाई होचिया

0: पनि बाटो छोडिदिन्छ भन्थे। अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हार्दिक श्रद्धांजलि रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नम्बर 2 धनबुढा निवासी राधिका खत्रीको एमिति 2083 असार 9 गते बिहान उपचारको क्रममा अल्प आयुमै 69 वर्षको उमेरमा दुखद निधन भएको हुँदा मृत आत्माले स्वर्गमा बास पाओस् र शोकाकुल परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछौ। साथै मृतकको अन्तिम कामकाज यही मिति 2083 असार 21 गते हुने भएकोले सम्पूर्ण मलामी आफन्त इष्टमित्रहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। श्रीमान भूपु बिचारी, एकबहादुर केसी, जेठो छोरा महेश्वर केसी, कान्छो छोरा तिलकराम केसी, जेठी बुहारी कमला केसी, कान्छी बुहारी लक्ष्मी केसी, जेठो छोरो तर्फका नातिहरू केशव केसी, नातिनी बुहारी एलिसा भण्डारी केसी, माहिलो नाति लोकेन्द्र केसी, कान्छो नाति गणेश केसी, कान्छो छोरातर्फका नातिनी निरुता केसी, नाति भकेन्द्र केसी, छोरी टिका केसी गोराथोकी, ज्वाइँ कर्णजङ केसी, नाति नातिनी पशुपति केसी, महेन्द्र केसी एवं सम्पूर्ण केसी परिवार रोल्पा नगरपालिका 2 धनबुढा रोल्पा।
1: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊँ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
2: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊँ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
2: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
5: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
6: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
7: धुम्रपान गर्न छोडौँ, स्वस्थ जीवन बाँचौँ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
10: हो र, होइन होला त्यस्तो त।
11: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
10: के भएन मिस,
11: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
10: हुन्छ।
12: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
15: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
14: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
15: खै के गर्ने गर्ने दिदी,
16: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: हेलो
18: हेलो बहिनी, सन्चै छौ?
17: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
18: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
17: अनि हुलाकमा पो जानु?
18: हो नि, हुलाकमा जाऊ न।
17: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
18: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
17: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
18: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
17: ए, सहरमा मात्र होला नि?
18: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
17: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: खै जन्म दर्ता दिनुस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: ए, पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
7: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाइ फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
6: बेचबिखन र ओसार पसारबाट बचौ, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
9: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
8: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
9: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
10: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
11: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ न लौ लौ चट्याङ पर्न आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए के भयो? केको हल्ला खल्ला भयो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने।
8: हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
12: बाप रे, अब चाहिँ के हुने हो?
13: खै खै, के आयो त्यस्तो? ह्या, यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ। यसै नातिन, यस्तो त जसले लेखिहाल्छ नि।
12: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
13: तिमीलाई थाहा थिएन?
12: थाहा थिएन।
13: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
12: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
13: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ।
14: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
15: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
16: हार्दिक श्रद्धाञ्जलि। रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नम्बर 2 धनबुढा निवासी राधिका खत्रीको एमिति 2083 असार 9 गते बिहान उपचारको क्रममा अल्प आयुमै 69 वर्षको उमेरमा दुखद निधन भएको हुँदा मृत आत्माले स्वर्गमा बास पाओस् र शोकाकुल परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ। साथै मृतकको अन्तिम कामकाज यही मिति 2083 असार 21 गते हुने भएकोले सम्पूर्ण मलामी आफन्त इष्टमित्रहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। श्रीमान भूपू बिचारी, एकबहादुर केसी जेठो छोरा, महेश्वर केसी कान्छो छोरा, तिलकराम केसी जेठी बुहारी, कमला केसी कान्छी बुहारी, लक्ष्मी केसी जेठो छोरो तर्फका नातिहरू, केशव केसी नातिनी बुहारी, एलिसा भण्डारी केसी माहिलो नाति, लोकेन्द्र केसी कान्छो नाति, गणेश केसी कान्छो छोरातर्फका नातिनी, निरुता केसी नाति, भकेन्द्र केसी छोरी, टिका केसी गोराथोकी ज्वाई, कर्णजङ केसी नाति नातिनी, पशुपति केसी, महेन्द्र केसी एवं सम्पूर्ण केसी परिवार रोल्पा नगरपालिका 2 धनबुढा रोल्पा।
17: हेलो
18: हेलो,
17: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
18: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी छोरी,
19: हजुर
18: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
19: लो दिन त। हेलो भन्नुहोस् त।
17: हेलो हजुर,
19: हजुर
17: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
19: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
18: ए नानी के भने रहेछ, के हो के भयो?
19: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
18: ल ल ल, किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
20: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
20: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊँ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
21: होइन के भन्नु भएको, हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
17: होइन ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
22: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
23: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
24: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
17: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
25: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
26: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
27: नेपाल सरकार, विज्ञापन बोर्ड।
28: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ।
29: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ।
28: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
29: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
28: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
29: माया र सद्भावले मात्र बालबालिकालाई
28: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भो सन्चो भएन?
0: होइन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
5: दिदी म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
6: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
7: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
6: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
8: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
11: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
10: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
11: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
10: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
11: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
10: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: नमस्कार स्वयंसेविका दिदी।
13: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
14: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
13: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
12: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
13: हो त,
14: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
13: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
15: यता न आऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
16: 3 दिन भयो।
15: तिमीलाई थाहा छ रिना, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
16: केही हुन्न मुवा, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
15: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
16: मुवा महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
17: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्ने हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
15: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
8: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हजार साझा
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: हार्दिक श्रद्धांजलि रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नम्बर 2 धनबुढा निवासी राधिका खत्रीको एमिति 2083 असार 9 गते बिहान उपचारको क्रममा अल्प आयुमै 69 वर्षको उमेरमा दुःखद निधन भएको हुँदा मृत आत्माले स्वर्गमा बास पाओस् र शोकाकुल परिवारजनप्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ। साथै मृतकको अन्तिम कामकाज केही मिति 2083 असार 21 गते हुने भएकोले सम्पूर्ण मलामी आफन्त इष्टमित्रहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। श्रीमान भूपू पिचारी, एकबहादुर केसी, जेठो छोरा महेश्वर केसी, कान्छो छोरा तिलकराम केसी, जेठी बुहारी कमला केसी, कान्छी बुहारी लक्ष्मी केसी, जेठो छोरो तर्फका नातिहरू केशव केसी, नातिनी बुहारी एलिसा भण्डारी केसी, माहिलो नाति लोकेन्द्र केसी, कान्छो नाति गणेश केसी, कान्छो छोरातर्फका नातिनी निरुता केसी, नाति भकेन्द्र केसी, छोरी टिका केसी, गोराथोकी ज्वाई कर्णजङ केसी, नाति नातिनी पशुपति केसी, महेन्द्र केसी एवं सम्पूर्ण केसी परिवार रोल्पा नगरपालिका 2 धनबुढा रोल्पा।

0: लगभग सबैजना आइसक्नुभयो। आजको उडास्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए बाबु, अँध्यारो छ

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम्बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौ। कोही कसैलाई यस्तो परेमा उजुरी गरौ र कानुनी कारवाही गरौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौँ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलिक हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको
1: लाउन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
10: ल देख्नु भएन, औषधि हालेको।
1: लौन शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
12: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
11: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
12: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
11: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
12: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा बिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
13: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा बिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
14: हार्दिक श्रद्धांजलि रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नम्बर 2 धनबुढा निवासी राधिका खत्रीको एमिति 2083 असार 9 गते बिहान उपचारको क्रममा अल्प आयुमै 69 वर्षको उमेरमा दुखद निधन भएको हुँदा मृत आत्माले स्वर्गमा बास पाओस् र शोकाकुल परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछौ। साथै मृतकको अन्तिम कामकाज मिति 2083 असार 21 गते हुने भएकोले सम्पूर्ण मलामी आफन्त इष्टमित्रहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। श्रीमान भूपू बिचारी, एकबहादुर केसी, जेठो छोरा महेश्वर केसी, कान्छो छोरा तिलकराम केसी, जेठी बुहारी कमला केसी, कान्छी बुहारी लक्ष्मी केसी, जेठो छोरो तर्फका नातिहरू केशव केसी, नातिनी बुहारी एलिसा भण्डारी केसी, माहिलो नाति लोकेन्द्र केसी, कान्छो नाति गणेश केसी, कान्छो छोरातर्फका नातिनी निरुता केसी, नाति भकेन्द्र केसी, छोरी टिका केसी गोराथोकी, ज्वाई कर्णजङ केसी, नाति नातिनी पशुपति केसी, महेन्द्र केसी एवं सम्पूर्ण केसी परिवार रोल्पा नगरपालिका 2 धनबुढा रोल्पा।
15: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
16: हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28 990।
17: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
18: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
17: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511983987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
5: ओली नास्ता पसल, ओए सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ तेरासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेको छु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फङ्सन गर्न हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथो भाथो मान्छे केही मेसो लगाइदिन्थ्यो कि भनेर।
8: ओहो काकु, तपाईँलाई थाहै नै रहेनछ म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
11: ओहो अर्जुन, के हो, किन तनावमा छस् आजकल? फोन पनि उठाउँदैनस् गर्दा, कहाँ छ तेरो ध्यान आजकल भन् त?
12: यो माया भन्ने चिजबाट सन्यास लिउँ कि जस्तो लाग्छ।
11: किन हो सन्यास लिने, बरु जाउ न, फकाउन जाउ न,
12: आफूले लागेको माया त तरक तरक छ।
11: किन तनाव लिइरहेछ, हिँड्न फकाउन जाऊ न, हिँड।

0: अय्या नि बाबे कति दुखे को रात दिन दुखे को दुखे छ
1: हैन बाजे के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई
0: के हुनु र बाबु रात दिन दात दुखेर पुरानै जाला जस्तो भइसक्यो न खाना खाना दिन्छ न तातो चिसो खाना दिन्छ
1: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो त्यही माथि किराले दाँत सका पारिदिया थियो अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ कति खुसी छु हिरो पो भएको छु त म त
0: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किन्छ जस्तै बाबु
1: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ सत्य कुरा त कहाँ पच्छ र बाजे तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ सेभेन हेभन डेन्टलमा जानु न त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि
0: अनि अरू सेवा सुविधा के छ बा मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो उसको दाँत बाङ्गो छ उसको दाँत पनि सिधा बनाउनु पर्नेछ
1: यता सुन्नुहोस् है बाजे दाँत राख्ने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँत बाँध्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँत नभएको ठाउँमा दाँत रोप्ने दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ
2: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सोलिचौर रोल्पा सम्पर्क मोबाइल 9867764667 र 9703984099

0: कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: अब सुन्नुहोस् पुरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
2: मद्यपान र धुम्रपान सेवन नगरौँ।
3: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
8: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
7: के रे, नानी त भर्खर 17 की लागि होइन र?
8: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
7: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
8: ए हो र?
9: नेपाल सरकार, विज्ञापन बोर्ड। एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ
10: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
11: शुभ प्रभात गुरुआमा
5: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
11: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् आलै पालो भन त
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: हो अरू भन त
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
14: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: स्याब्बास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
15: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
16: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
14: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
5: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
17: हार्दिक श्रद्धाञ्जली रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नम्बर 2 धनबुढा निवासी राधिका खत्रीको एमिति 2083 असार 9 गते बिहान उपचारको क्रममा अल्प आयुमै 69 वर्षको उमेरमा दुःखद निधन भएको हुँदा मृत आत्माले स्वर्गमा बास पाओस् र शोकाकुल परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ साथै मृतकको अन्तिम कामकाज यही मिति 2083 असार 21 गते हुने भएकोले सम्पूर्ण मलामी आफन्त इष्टमित्रहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ श्रीमान भूपु बिचारी एकबहादुर केसी जेठो छोरा महेश्वर केसी कान्छो छोरा तिलकराम केसी जेठी बुहारी कमला केसी कान्छी बुहारी लक्ष्मी केसी जेठो छोरो तर्फका नातिहरू केशव केसी नातिनी बुहारी एलिसा भण्डारी केसी माहिलो नाति लोकेन्द्र केसी कान्छो नाति गणेश केसी कान्छो छोरातर्फका नातिनी निरुता केसी नाति भकेन्द्र केसी छोरी टिका केसी गोराथोकी ज्वाई कर्णजङ केसी नाति नातिनी पशुपति केसी महेन्द्र केसी एवं सम्पूर्ण केसी परिवार रोल्पा नगरपालिका 2 धनबुढा रोल्पा
18: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
19: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
20: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
21: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
22: सङ्घदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
10: नेपाल सरकार विज्ञापन बोर्ड

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
3: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
2: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
3: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
2: ए हो र बाबु?
3: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
2: ए
3: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
2: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ।

0: आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊँ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
1: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ। बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ। श्वास प्रश्वासमै समस्या देखियो।
6: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
8: हो र, होइन होला त्यस्तो त।
9: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
8: के भएन मिस,
9: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ, कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन। त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
8: हुन्छ।
10: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ। समाजलाई सभ्य बनाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
12: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
11: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
12: खै के गर्ने गर्ने दिदी।
13: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: हेलो
15: हेलो बहिनी, सन्चै छौ?
14: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
15: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु। हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
14: अनि हुलाकमा पो जानु?
15: हो नि, हुलाकमा जाऊ न।
14: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
15: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
14: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
15: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
14: ए, सहरमा मात्र होला नि?
15: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
14: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाइ, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हार्दिक श्रद्धांजलि रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नम्बर 2 धनबुढा निवासी राधिका खत्रीको एमिति 2083 असार 9 गते बिहान उपचारको क्रममा अल्प आयुमै 69 वर्षको उमेरमा दुखद निधन भएको हुँदा मृत आत्माले स्वर्गमा बास पाओस् र शोकाकुल परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ। साथै मृतकको अन्तिम कामकाज यही मिति 2083 असार 21 गते हुने भएकोले सम्पूर्ण मलामी आफन्त इष्टमित्रहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। श्रीमान भूपु पिचारी, एक बहादुर केसी, जेठो छोरा महेश्वर केसी, कान्छो छोरा तिलकराम केसी, जेठी बुहारी कमला केसी, कान्छी बुहारी लक्ष्मी केसी, जेठो छोरो तर्फका नातिहरू केशव केसी, नातिनी बुहारी एलिसा भण्डारी केसी, माहिलो नाति लोकेन्द्र केसी, कान्छो नाति गणेश केसी, कान्छो छोरातर्फका नातिनी निरुता केसी, नाति भकेन्द्र केसी, छोरी टिका केसी गोराथोकी, ज्वाई कर्णजङ केसी, नाति नातिनी पशुपति केसी, महेन्द्र केसी एवं सम्पूर्ण केसी परिवार रोल्पा नगरपालिका 2 धनबुढा रोल्पा।
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र ओडा कार्यालयमा जानकारी दियौ।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
5: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
6: माउँ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
5: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
6: हजुर रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
5: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
6: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
7: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
8: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
1: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौं।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: के भयो? के को हल्ला खल्ला हो यो?
8: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
12: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले लेखिहाल्छ नि।
11: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेलो
16: हेलो,
15: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी छोरी।
17: हजुर,
16: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएको छ, दे त नानी, लु
17: दिन त। हेलो, भन्नुहोस् त।
15: हेलो हजुर,
17: हजुर,
15: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
17: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: ए नानी, के भन्ने रहेछ? के भयो
17: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
18: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
18: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
8: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
19: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
20: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
21: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
17: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
19: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
22: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
23: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
24: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ।
25: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ।
24: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
25: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
24: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
25: माया र सद्भावले मात्र बालबालिकालाई बनाउन सकिन्छ।
24: नेपाल सरकार, विज्ञापन बोर्ड।
26: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
27: लो, किन नि? के भयो, सन्चो भएन?
26: होइन, यतिकै जानै मन लागेन।
27: यतिकै पनि हुन्छ?
26: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
27: ए, कुरा त्यस्तो पो? ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
28: नमस्ते, कति कामले पाल्नु भयो?
27: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
28: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
26: हस् म्याडम।
29: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
30: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
17: त
14: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
0: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
14: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
22: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
24: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
25: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
24: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाइ र उपचारमा ध्यान पुर्याउँ।
25: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
24: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
25: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: नमस्कार स्वयंसेविका दिदी।
18: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
19: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
18: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
18: हो त,
19: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
18: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
22: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
6: 3 दिन भयो।
3: तिमीलाई थाहा छ रिना, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
6: केही हुन्न मुवा, सुनै नहुने होइन के, सफा गरे भइहाल्यो नि।
3: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
6: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
21: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
3: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
22: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: हार्दिक श्रद्धाञ्जलि। रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नम्बर 2 धनबुढा निवासी राधिका खत्रीको एमिति 2083 असार 9 गते बिहान उपचारको क्रममा अल्प आयुमै 69 वर्षको उमेरमा दुःखद निधन भएको हुँदा मृत आत्माले स्वर्गमा बास पाओस् र शोकाकुल परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ। साथै मृतकको अन्तिम कामकाज एमिति 2083 असार 21 गते हुने भएकोले सम्पूर्ण मलामी आफन्त इष्टमित्रहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। श्रीमान भूपू बिचारी, एकबहादुर केसी जेठो छोरा, महेश्वर केसी कान्छो छोरा, तिलकराम केसी जेठी बुहारी, कमला केसी कान्छी बुहारी, लक्ष्मी केसी जेठो छोरो तर्फका नातिहरू केशव केसी, नातिनी बुहारी एलिसा भण्डारी केसी, माहिलो नाति लोकेन्द्र केसी, कान्छो नाति गणेश केसी कान्छो छोरातर्फका नातिनी निरुता केसी, नाति भकेन्द्र केसी, छोरी टिका केसी, गोराथोकी ज्वाई कर्णजङ केसी, नाति नातिनी पशुपति केसी, महेन्द्र केसी एवं सम्पूर्ण केसी परिवार रोल्पा नगरपालिका दुई धनबुडा रोल्पा।

0: लगभग सबैजना आइसक्नु भयो। आजको उडास्तरको छलफल सुरु गरौँ हुन्न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा

0: दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
1: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: ए बाबु, अँध्यारो छोटो।

0: मिश्रित घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो भन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
8: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: हार्दिक श्रद्धाञ्जली, रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नम्बर 2 धनबुढा निवासी राधिका खत्रीको एमिति 2083 असार 9 गते बिहान उपचारको क्रममा अल्प आयुमै 69 वर्षको उमेरमा दुःखद निधन भएको हुँदा मृत आत्माले स्वर्गमा बास पाओस् र शोकाकुल परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ। साथै मृतकको अन्तिम कामकाज यही मिति 2083 असार 21 गते हुने भएकोले सम्पूर्ण मलामी आफन्त इष्टमित्रहरूलाई

0: उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौँ। श्रीमान भूपु पिचारी, एकबहादुर केसी जेठो छोरा, महेश्वर केसी कान्छो छोरा, तिलकराम केसी जेठी बुहारी, कमला केसी कान्छी बुहारी, लक्ष्मी केसी जेठो छोरो तर्फका नातिहरू, केशव केसी नातिनी बुहारी, एलिसा भण्डारी केसी माहिलो नाति, लोकेन्द्र केसी कान्छो नाति, गणेश केसी कान्छो छोरातर्फका नातिनी, निरुता केसी नाति, भकेन्द्र केसी छोरी, टिका केसी गोराथोकी ज्वाई, कर्णजङ केसी नाति नातिनी, पशुपति केसी, महेन्द्र केसी एवं सम्पूर्ण केसी परिवार, रोल्पा नगरपालिका 2 धनबुढा रोल्पा।
1: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
2: ले देख्नु भएन, औषधि हालेको।
1: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
2: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
2: ले देख्नु भएन, औषधि हालेको।
1: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
2: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
5: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
4: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
5: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
4: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
5: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा बिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
6: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरतीमगर, सम्पर्क मोबाइल 97625-28-990।
8: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
9: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
8: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: होइन सन्ध्या, बल्ल बल्ल लिबार बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
5: ओली नास्ता पसल, सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेको छु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरान त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फङ्सन गर्न हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलि थाथो भाथो मान्छे केही मेसो लगाइदिन्थिस् कि भनेर।
8: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
11: अयनी बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: हैन बाजे, के भयो र यसरी छटपटाइरहनु भएको छ तपाई?
11: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
12: ए बाजी पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो बाथ्यो, त्यही माथि किराले दाँत सका पारिदिया थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु। हिरो पो भएको छु त म त।
11: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन जस्तै बाबु?
12: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पर्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
11: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
12: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
13: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093998409।

0: को लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा
2: अब सुन्नुहोस् पुरा समाचार
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन् प्रशोधित तथा तयारी खाना जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ
2: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ
3: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ
3: चिल्लो पदार्थ माछा मासु कम खाऊ खानामा सागपात र फलफुल खाऊ
2: मद्यपान र धुम्रपान सेवन नगरौँ
3: स्वस्थ रहौँ सुखमय जीवन बिताउँ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: हार्दिक श्रद्धांजलि रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नम्बर 2 धनबुढा निवासी राधिका खत्रीको एमिति 2083 असार 9 गते बिहान उपचारको क्रममा अल्प आयुमै 69 वर्षको उमेरमा दुःखद निधन भएको हुँदा मृत आत्माले स्वर्गमा बास पाओस् र शोकाकुल परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ साथै मृतकको अन्तिम कामकाज मिति 2083 असार 21 गते हुने भएकोले सम्पूर्ण मलामी आफन्त इष्टमित्रहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ श्रीमान भूपू बिचारी एकबहादुर केसी जेठो छोरा महेश्वर केसी कान्छो छोरा तिलकराम केसी जेठी बुहारी कमला केसी कान्छी बुहारी लक्ष्मी केसी जेठो छोरो तर्फका नातिहरू केशव केसी नातिनी बुहारी एलिसा भण्डारी केसी माहिलो नाति लोकेन्द्र केसी कान्छो नाति गणेश केसी कान्छो छोरातर्फका नातिनी निरुता केसी नाति भकेन्द्र केसी छोरी टिका केसी गोराथोकी ज्वाई कर्णजङ केसी नाति नातिनी पशुपति केसी महेन्द्र केसी एवं सम्पूर्ण केसी परिवार रोल्पा नगरपालिका 2 धनबुढा रोल्पा
6: नमस्ते डाक्टर सर
7: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
6: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
7: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ ओहो अनि खाना कति हो खान्छ नि
6: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
7: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
6: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
9: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
8: के रे, नानी त भर्खर 17 की लागि होइन र?
9: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
8: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
9: ए हो र?
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: Extreme energy drink. Time check. अहिले ठीक 11 बजेको छ।
12: Extreme energy drink. Taste the difference. Feel the energy.
13: शुभ प्रभात गुरुआमा।
6: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
13: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
6: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
14: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: हो, अरू भन त।
15: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
16: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
17: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
18: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
16: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
6: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
20: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
21: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
22: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
23: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
24: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
3: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनि?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
4: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
4: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
10: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
11: हो र? होइन होला त्यस्तो त।
12: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
11: के भएन मिस,
12: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
11: हुन्छ।
13: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
14: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
15: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
14: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
15: खै के गर्ने गर्ने दिदी।
16: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाउ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
18: हार्दिक श्रद्धाञ्जली। रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नम्बर 2 धनबुढा निवासी राधिका खत्रीको एमिति 2083 असार 9 गते बिहान उपचारको क्रममा अल्प आयुमै 69 वर्षको उमेरमा दुःखद निधन भएको हुँदा मृत आत्माले स्वर्गमा बास पाओस् र शोकाकुल परिवारजनप्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ। साथै मृतकको अन्तिम कामकाज मिति 2083 असार 21 गते हुने भएकोले सम्पूर्ण मलामी आफन्त इष्टमित्रहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। श्रीमान भूपु बिचारी, एकबहादुर केसी, जेठो छोरा महेश्वर केसी, कान्छो छोरा तिलकराम केसी, जेठी बुहारी कमला केसी, कान्छी बुहारी लक्ष्मी केसी, जेठो छोरो तर्फका नातिहरू केशव केसी, नातिनी बुहारी एलिसा भण्डारी केसी, माहिलो नाति लोकेन्द्र केसी, कान्छो नाति गणेश केसी, कान्छो छोरातर्फका नातिनी निरुता केसी, नाति भकेन्द्र केसी, छोरी टिका केसी गोराथोकी, ज्वाई कर्णजङ केसी, नाति नातिनी पशुपति केसी, महेन्द्र केसी एवं सम्पूर्ण केसी परिवार रोल्पा नगरपालिका 2 धनबुढा रोल्पा।
19: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
19: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
19: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
19: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
19: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
19: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
19: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
12: हजुर, रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
11: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौँ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
12: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
13: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
14: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: हार्दिक श्रद्धाञ्जलि। रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नम्बर 2 धनबुढा निवासी राधिका खत्रीको एमिति 2083 असार 9 गते बिहान उपचारको क्रममा अल्प आयुमै 69 वर्षको उमेरमा दुःखद निधन भएको हुँदा मृत आत्माले स्वर्गमा बास पाओस् र शोकाकुल परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ। साथै मृतकको अन्तिम कामकाज एमिति 2083 असार 21 गते हुने भएकोले सम्पूर्ण मलामी आफन्त इष्टमित्रहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। श्रीमान भूपू बिचारी, एकबहादुर केसी, जेठो छोरा महेश्वर केसी, कान्छो छोरा तिलकराम केसी, जेठी बुहारी कमला केसी, कान्छी बुहारी लक्ष्मी केसी, जेठो छोरो तर्फका नातिहरू केशव केसी, नातिनी बुहारी एलिसा भण्डारी केसी, माहिलो नाति लोकेन्द्र केसी, कान्छो नाति गणेश केसी, कान्छो छोरातर्फका नातिनी निरुता केसी, नाति भकेन्द्र केसी, छोरी टिका केसी गोराथोकी, ज्वाई कर्णजङ केसी, नाति नातिनी पशुपति केसी, महेन्द्र केसी एवं सम्पूर्ण केसी परिवार रोल्पा नगरपालिका 2 धनबुढा रोल्पा।
8: ए, के भयो? के को हल्ला खल्ला भयो?
9: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
10: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
8: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
10: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
9: हो त है, हामीले त ध्यानै नदिएको।
10: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
11: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
12: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
13: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआत्तिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
12: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
13: तिमीलाई थाहा थिएन?
12: थाहा थिएन।
13: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो। अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
12: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
13: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन

0: मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
1: हुन्छ हुन्छ, पठाउँ है। ए ए नानी छोरी,
2: हजुर,
1: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी, लु
2: दिन त। हेलो, भन्नुहोस् त।
0: हेलो, हजुर
2: हजुर,
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
1: ए नानी, के भने रहेछ, के भयो बा?
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
1: ल ल ल, म किन दिन्थे।
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
4: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
3: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
4: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: भाउजू, हेर्नु न त्यहाँ तल खोलामा दाइको जस्तो लुगा लगाएको मान्छे भेटेको छ नि त।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
9: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
8: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
9: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
8: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
9: माया र सद्भावले मात्र बालबालिकालाई बनाउन सकिन्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
11: लो, किन नि, के भयो, सन्चो भएन?
10: होइन, यतिकै जानै मन लागेन।
11: यतिकै पनि हुन्छ?
10: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
11: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
12: नमस्ते, कति कामले पाल्नु भयो?
11: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
12: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
10: हस् म्याडम।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
14: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
15: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
16: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
15: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौं, अरूलाई पनि जोगाऊ।
17: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
8: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
9: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौँ।
8: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
9: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
8: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
9: सजग रहौँ, आफ्ना अग्रजको सम्मान गरौँ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
18: नमस्कार स्वयंसेविका दिदी।
19: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
0: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
19: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
18: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
19: हो त,
0: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
19: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
20: तिन दिन भयो।
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
20: केही हुन्न मुआ, सुनै नहुने होइन के, सफा गरे भइहाल्यो नि।
1: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
20: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
17: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
15: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हार्दिक श्रद्धाञ्जलि। रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नम्बर 2 धनबुढा निवासी राधिका खत्रीको एमिति 2083 असार 9 गते बिहान उपचारको क्रममा अल्प आयुमै 69 वर्षको उमेरमा दुःखद निधन भएको हुँदा मृत आत्माले स्वर्गमा बास पाओस् र शोकाकुल परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ। साथै मृतकको अन्तिम कामकाज यही मिति 2083 असार 21 गते हुने भएकोले सम्पूर्ण मलामी आफन्त इष्टमित्रहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। श्रीमान भूपू बिचारी, एकबहादुर केसी जेठो छोरा, महेश्वर केसी कान्छो छोरा, तिलकराम केसी जेठी बुहारी, कमला केसी कान्छी बुहारी, लक्ष्मी केसी जेठो छोरोतर्फका नातिहरू केशव केसी नातिनी बुहारी, एलिसा भण्डारी केसी, माहिलो नाति लोकेन्द्र केसी, कान्छो नाति गणेश केसी, कान्छो छोरातर्फका नातिनी निरुता केसी, नाति भकेन्द्र केसी, छोरी टिका केसी गोराथोकी, ज्वाई कर्णजङ केसी, नाति नातिनी पशुपति केसी, महेन्द्र केसी एवं सम्पूर्ण केसी परिवार रोल्पा नगरपालिका 2 धनबुढा रोल्पा।
6: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
7: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
6: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
7: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
6: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
7: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
8: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
9: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: ए बाबु, अँध्यारो

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
1: ले देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् त यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो
4: राम्रो सँगसँगै बलियो बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी
3: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु
4: हेर्नुस् काकी हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने पङ्खा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ
3: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु
4: हो काकी बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्
5: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
6: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हजुर रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ तालिमका विशेषताहरू तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस् थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर सम्पर्क मोबाइल 97625-28990
7: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना हजुर नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
8: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
7: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने पिसाब पोल्ने बारम्बार बच्चा खेर गइरहने लामो समयसम्म बच्चा नरहने यौन सम्पर्क गर्दा
9: पोल्ने, गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्यधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठाको टी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511983987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
5: ओली नास्ता पसल, ओइ सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, काजन लाग्नु भयो, बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ तेरासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको उता मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा उता मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथो भाथो मान्छे केही मेसो लगाइदिन्थिस् कि भनेर।
8: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
11: अयनि बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: हैन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई?
11: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ, कति खुसी छु, हिरो पो भएको छु त म त।
11: दात दुखेर हैरान भएको बेला किन जिस्किस जस्तै बाबु?
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
11: अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
3: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093 98409।

0: कमाईको लाभ लिने मौका आजै भनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलीचोर बजार परिसरबाट

0: नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा
1: अब सुन्नुहोस् पुरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँडडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
1: मद्यपान र धुम्रपान सेवन नगरौ,
2: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: हार्दिक श्रद्धाञ्जलि। रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नम्बर 2 धनबुढा निवासी राधिका खत्रीको एमिति 2083 असार 9 गते बिहान उपचारको क्रममा अल्प आयुमै 69 वर्षको उमेरमा दुखद निधन भएको हुँदा मृत आत्माले स्वर्गमा बास पाओस् र शोकाकुल परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ। साथै मृतकको अन्तिम कामकाज एमिति 2083 असार 21 गते हुने भएकोले सम्पूर्ण मलामी आफन्त इष्टमित्रहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। श्रीमान भूपु बिचारी, एकबहादुर केसी, जेठो छोरा महेश्वर केसी, कान्छो छोरा तिलकराम केसी, जेठी बुहारी कमला केसी, कान्छी बुहारी लक्ष्मी केसी, जेठो छोरो तर्फका नातिहरू केशव केसी, नातिनी बुहारी एलिसा भण्डारी केसी, माहिलो नाति लोकेन्द्र केसी, कान्छो नाति गणेश केसी, कान्छो छोरातर्फका नातिनी निरुता केसी, नाति भकेन्द्र केसी, छोरी टिका केसी गोराथोकी, ज्वाइँ कर्णजङ केसी, नाति नातिनी पशुपति केसी, महेन्द्र केसी एवं सम्पूर्ण केसी परिवार रोल्पा नगरपालिका 2 धनबुढा रोल्पा।
7: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
8: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
7: के रे, नानी त भर्खर 17 की लागि होइन र?
8: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।

0: हैट काकी हजुरहरु, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
1: ए हो र, नेपाल सरकार विज्ञापन बोर्ड।
2: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
3: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
4: शुभ प्रभात गुरुआमा।
5: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
4: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
10: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
5: हो, वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
13: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
14: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
15: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
16: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
17: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
18: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं।
17: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
18: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
17: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
18: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
17: सचेत बनाऊ।
18: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
19: नेपाल सरकार विज्ञापन बोर्ड।
20: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
21: हो आमा, मैले पनि सुनेको हुँ,
0: त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लाग्यो आमा।
20: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
0: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
20: ए हो र बाबु?
0: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
20: ए
0: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
20: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
21: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
18: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
21: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊँ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
18: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
21: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊँ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
18: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
21: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
22: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
23: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
24: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
25: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: वैश्वाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
1: हो र, होइन होला त्यस्तो त।
2: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
3: के भएन मिस,
2: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
7: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
6: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
7: खै के गर्ने गर्ने दिदी,
8: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
9: हेलो
10: हेलो बहिनी, सन्चै छौ?
9: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
10: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
9: आहा, अनि हुलाकमा पो जानु?
10: हो नि, हुलाकमा जाऊ न।
9: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
10: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
9: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
10: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
9: ए, सहरमा मात्र होला नि?
10: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
9: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हार्दिक श्रद्धाञ्जली। रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नम्बर 2 धनबुढा निवासी राधिका खत्रीको एमिति 2083 असार 9 गते बिहान उपचारको क्रममा अल्प आयुमै 69 वर्षको उमेरमा दुःखद निधन भएको हुँदा मृत आत्माले स्वर्गमा बास पाओस् र शोकाकुल परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ। साथै मृतकको अन्तिम कामकाज मिति 2083 असार 21 गते हुने भएकोले सम्पूर्ण मलामी आफन्त इष्टमित्रहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। श्रीमान भूपु पिचारी, एकबहादुर केसी, जेठो छोरा महेश्वर केसी, कान्छो छोरा तिलकराम केसी, जेठी बुहारी कमला केसी, कान्छी बुहारी लक्ष्मी केसी, जेठो छोरो तर्फका नातिहरू केशव केसी, नातिनी बुहारी एलिसा भण्डारी केसी, माहिलो नाति लोकेन्द्र केसी, कान्छो नाति गणेश केसी, कान्छो छोरातर्फका नातिनी निरुता केसी, नाति भकेन्द्र केसी, छोरी टिका केसी गोराथोकी, ज्वाई कर्णजङ केसी, नाति नातिनी पशुपति केसी, महेन्द्र केसी एवं सम्पूर्ण केसी परिवार रोल्पा नगरपालिका 2 धनबुढा रोल्पा।
5: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
6: डर लाग्नु, निद्रा नलाग्नु,
5: अनौठा विचार आउनु,
6: निराशा बढ्नु, खुसी नहुनु,
5: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
6: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
5: दैनिक कार्यहरू पुरा गर्न नसक्नु,
6: छटपटी हुनु, चिटचिट पसिना आउनु,
5: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
6: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
5: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
6: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
7: खै, जन्म दर्ता दिनुस् त।
8: जन्म दर्ता गरेको छैन नि म्याडम।
7: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
8: हो र, मलाई त थाहा नै थिएन म्याडम।
7: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
8: ए, पहिला कसैले भनेनन्?
9: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
10: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
11: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
10: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ।
13: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
14: माउ किन खोज्नु भएको होला हजुर? को पर्नु भो?
13: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
14: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
13: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
14: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
15: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारबाहीमा पर्न सक्नुहुन्छ।
16: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
10: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौं।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए के भयो, के को हल्ला खल्ला हो यो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
12: खै खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ। यसै नातिन, यस्तो त जसले पनि लेखिहाल्छ नि।
11: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेलो
16: हेलो,
15: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी छोरी।
17: हजुर।
16: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
17: लो दिन त। हेलो भन्नुहोस् त।
15: हेलो हजुर।
17: हजुर,
15: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
17: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: ए नानी, के भनेर छ? के हो के भयो?
17: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
18: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
18: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
8: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
20: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
21: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
22: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
17: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
20: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
23: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
24: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ।
26: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ।
25: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
26: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
25: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
26: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
27: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
28: लो, किन नि? के भयो, सन्चो भएन?
27: होइन, यतिकै जानै मन लागेन।
28: यतिकै पनि हुन्छ?
27: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
28: ए, कुरा त्यस्तो पो? ल हेड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
17: नमस्ते, कति कामले पाल्नु भयो?
28: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
17: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
27: हस् म्याडम।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हस् हुन्छ, म जसरी पनि आउँछु, तपाईँ चिन्ता नगर्नुहोस्। यो कम्पिटिसन हामीले जसरी पनि जित्नु पर्छ।
1: सुन केटी, हो प्राइज पनि 3 लाख रुपियाँ पो छ त, जसरी पनि जित्नै पर्छ।
2: डरो जवाब दिनु पर्छ है, कडा प्रतिस्पर्धा हुनेवाला छ।
3: खै त त्यो जीवेश भाइ,
2: ओइ सुतेर मात्र बस्ने हो, तयारी गर्नु पर्दैन के तालो?
4: हामी पोखरेलीहरूलाई कसले जित्न सक्दैन बुझ्नुभयो?
2: मैले सुनेको त्यो झापाली केटीहरू एकदम खतरा छ अरे।
0: सही सुन्नु भएको रहेछ, हामी खतरा होइन, महाखतरा हो।
5: आमै, यो त कमेडी भिडियोमा खेल्ने केटा होइन र, यसले पनि गीत गाउँछ र।
6: मिनुल वाटर सुन्नु भएको छैन?
7: ससुराली जाने हो, सुने छैन?
6: कराई धोइदेऊ न, सुने छैन?
4: अनि राग बोका नि अलि सम्हालेर है,
0: हेरौला
1: मुख सम्हालेर बोल्नी।
8: सबै प्रतियोगीहरू कृपया भित्र आइदिनु होला, कम्पिटिसन सुरु हुन लाग्यो।

0: म त सरी पनि पैसा म्यानेज गर्छु डाक्टर साहेब, तपाईँ आमाको अपरेसनको तयारी गर्नुहोस्। यो कम्पिटिसन हामीले जसरी पनि जित्नुपर्छ।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
8: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
7: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
8: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाइ र उपचारमा ध्यान पुर्याउँ।
7: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
8: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
7: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: हार्दिक श्रद्धाञ्जलि। रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नम्बर 2 धनबुढा निवासी राधिका खत्रीको एमिति 2083 असार 9 गते बिहान उपचारको क्रममा अल्प आयुमै 69 वर्षको उमेरमा दुःखद निधन भएको हुँदा मृत आत्माले स्वर्गमा बास पाओस् र शोकाकुल परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ। साथै मृतकको अन्तिम कामकाज केही मिति 2083 असार 21 गते हुने भएकोले सम्पूर्ण मलामी आफन्त इष्टमित्रहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। श्रीमान भूपू बिचारी, एकबहादुर केसी, जेठो छोरा महेश्वर केसी, कान्छो छोरा तिलकराम केसी, जेठी बुहारी कमला केसी, कान्छी बुहारी लक्ष्मी केसी, जेठो छोरो तर्फका नातिहरू केशव केसी, नातिनी बुहारी एलिसा भण्डारी केसी, माहिलो नाति लोकेन्द्र केसी, कान्छो नाति गणेश केसी, कान्छो छोरातर्फका नातिनी निरुता केसी, नाति भकेन्द्र केसी, छोरी टिका केसी, गोराठोकी ज्वाई कर्णजङ केसी, नाति नातिनी पशुपति केसी, महेन्द्र केसी एवं सम्पूर्ण केसी परिवार रोल्पा नगरपालिका 2 धनबुढा रोल्पा।
10: नमस्कार स्वयंसेविका दिदी।
11: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
12: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
11: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
10: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
11: हो त,
12: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
11: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
13: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
14: तिन दिन भयो।
13: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
14: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
13: आ जेसुकै भन, म छउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
14: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
15: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
13: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
5: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लगभग सबैजना आइसक्नु भयो। आजको उडास्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको। हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ए बाबु, अँध्यारो छ।

0: मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौ। कोही कसैलाई यस्तो परेमा उजुरी गरौ र कानुनी कारवाही गरौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
8: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
11: ले देख्नु भएन, औषधि हालेको
1: लाउन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: हार्दिक श्रद्धांजलि रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नम्बर 2 धनबुढा निवासी राधिका खत्रीको एमिति 2083 असार 9 गते बिहान उपचारको क्रममा अल्प आयुमै 69 वर्षको उमेरमा दुखद निधन भएको हुँदा मृत आत्माले स्वर्गमा बास पाओस् र शोकाकुल परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ। साथै मृतकको अन्तिम कामकाज यही मिति 2083 असार 21 गते हुने भएकोले सम्पूर्ण मलामी आफन्त इष्टमित्रहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। श्रीमान भूपु बिचारी, एकबहादुर केसी, जेठो छोरा महेश्वर केसी, कान्छो छोरा तिलकराम केसी, जेठी बुहारी कमला केसी, कान्छी बुहारी लक्ष्मी केसी, जेठो छोरो तर्फका नातिहरू केशव केसी, नातिनी बुहारी एलिसा भण्डारी केसी, माहिलो नाति लोकेन्द्र केसी, कान्छो नाति गणेश केसी, कान्छो छोरातर्फका नातिनी निरुता केसी, नाति भकेन्द्र केसी, छोरी टिका केसी गोराथोकी, ज्वाइँ कर्णजङ केसी, नाति नातिनी पशुपति केसी, महेन्द्र केसी एवं सम्पूर्ण केसी परिवार रोल्पा नगरपालिका 2 धनबुढा रोल्पा।
1: ए दाई पक्नुस् त पक्नुस्। के गर्नु भएको?
11: ले देख्नु भएन, औषधि हालेको।
1: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
13: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
14: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
13: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
14: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
13: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
14: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
15: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
16: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
17: हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28 990।
18: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
19: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
18: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511883987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगल दीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा। रोल्पा
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
5: ओली नास्ता पसल, ओइ सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटेल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फङ्सन गर्न हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथो भाथो मान्छे केही मेसो लगाइदिन्थ्यो कि भनेर।
8: ओहो काकु, तपाईँलाई थाहै नै रहेनछ म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
11: कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
11: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिया थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ। कति खुसी छु, हेरौँ पो भएको छु त म त।
11: दात दुखेर हैरान भएको बेला किन जिस्किन्छस्तै बाबु?
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पर्छ र बाजे? तपाईँ त्यति जाबु कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
11: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
3: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467469 र 97093 98409।

0: आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: हार्दिक श्रद्धाञ्जली रुल्पा जिल्ला रुल्पा नगरपालिका वडा नम्बर 2 धनबुढा निवासी राधिका खत्रीको एमिति 2083 असार 9 गते बिहान उपचारको क्रममा अल्प आयुमै 69 वर्षको उमेरमा दुखद निधन भएको हुँदा मृत आत्माले स्वर्गमा बास पाओस् र शोकाकुल परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ। साथै मृतकको अन्तिम कामकाज मिति 2083 असार 21 गते हुने भएकोले सम्पूर्ण मलामी आफन्त इष्टमित्रहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। श्रीमान भूपु बिचारी, एक बहादुर केसी, जेठो छोरा महेश्वर केसी, कान्छो छोरा तिलकराम केसी, जेठी बुहारी कमला केसी, कान्छी बुहारी लक्ष्मी केसी, जेठो छोरो तर्फका नातिहरू केशव केसी, नातिनी बुहारी एलिसा भण्डारी केसी, माहिलो नाति लोकेन्द्र केसी, कान्छो नाति गणेश केसी, कान्छो छोरातर्फका नातिनी निरुता केसी, नाति भकेन्द्र केसी, छोरी टिका केसी गोराथोकी, ज्वाई कर्णजङ केसी, नाति नातिनी पशुपति केसी, महेन्द्र केसी एवं सम्पूर्ण केसी परिवार रोल्पा नगरपालिका 2 धनबुढा रोल्पा।
2: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
3: अब सुन्नुहोस् पुरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
3: मद्यपान र धुम्रपान सेवन नगरौ,
4: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो, यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
9: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
8: के रे, नानी त भर्खर 17 की लागि होइन र?
9: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
8: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
9: ए हो र,
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
12: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
13: शुभ प्रभात गुरुआमा।
6: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
13: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
6: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
14: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: हो, अरू भन त।
15: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
16: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
17: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
16: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
6: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
19: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
20: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
21: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
22: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
23: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
4: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
4: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनि?
2: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
23: नेपाल सरकार विज्ञापन बोर्ड।
4: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊँ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
3: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
3: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ।
4: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हार्दिक श्रद्धाञ्जलि। रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नम्बर 2 धनबुढा निवासी राधिका खत्रीको एमिति 2083 असार 9 गते बिहान उपचारको क्रममा अल्प आयुमै 69 वर्षको उमेरमा दुःखद निधन भएको हुँदा मृत आत्माले स्वर्गमा बास पाओस् र शोकाकुल परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ। साथै मृतकको अन्तिम कामकाज मिति 2083 असार 21 गते हुने भएकोले सम्पूर्ण मलामी आफन्त इष्टमित्रहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। श्रीमान भूपू बिचारी, एकबहादुर केसी, जेठो छोरा महेश्वर केसी, कान्छो छोरा तिलकराम केसी, जेठी बुहारी कमला केसी, कान्छी बुहारी लक्ष्मी केसी, जेठो छोरो तर्फका नातिहरू केशव केसी, नातिनी बुहारी एलिसा भण्डारी केसी, माहिलो नाति लोकेन्द्र केसी, कान्छो नाति गणेश केसी, कान्छो छोरातर्फका नातिनी निरुता केसी, नाति भकेन्द्र केसी, छोरी टिका केसी गोराथोकी, ज्वाई कर्णजङ केसी, नाति नातिनी पशुपति केसी, महेन्द्र केसी एवं सम्पूर्ण केसी परिवार रोल्पा नगरपालिका 2 धनबुढा रोल्पा।
8: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
9: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
10: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
11: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
24: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
26: हो र, होइन होला त्यस्तो त।
27: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
26: के भएन मिस,
27: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
28: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
22: नेपाल सरकार, विज्ञापन बोर्ड।
29: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
30: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
29: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
30: खै के गर्ने गर्ने दिदी।
31: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
22: नेपाल सरकार, विज्ञापन बोर्ड।
32: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
32: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
32: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
32: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
32: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
32: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
32: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
23: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
13: माउ, किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
12: रेडियोमा बाल

0: तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारबाहीमा पर्न सक्नुहुन्छ।
1: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
2: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: Ma'am, hajur ko bill.
1: Excuse me, mirror number. Hold on a sec. Bye.
2: लौ न लौ लौ चट्याङ पर्न आटो सबै जाने यता आउ त यता यो ठूलो रुखको फेदमा बसौ
3: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
4: हो र
3: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ
7: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ
6: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
7: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
6: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ
7: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
6: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
7: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
8: के भयो के को हल्ला खल्ला भयो
9: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
10: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
8: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
10: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो परतिरको मुहानको धारो पनि सुक्यो अब पानीले न 2 घन्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
9: हो त है हामीले त ध्यानै नदिएको
10: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
11: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
12: हार्दिक श्रद्धाञ्जलि रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नम्बर 2 धनबुढा निवासी राधिका खत्रीको एमिति 2083 असार 9 गते बिहान उपचारको क्रममा अल्प आयुमै 69 वर्षको उमेरमा दुःखद निधन भएको हुँदा मृत आत्माले स्वर्गमा बास पाओस् र शोकाकुल परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ साथै मृतकको अन्तिम कामकाज यही मिति 2083 असार 21 गते हुने भएकोले सम्पूर्ण मलामी आफन्त इष्टमित्रहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ श्रीमान भूपू बिचारी एकबहादुर केसी जेठो छोरा महेश्वर केसी कान्छो छोरा तिलकराम केसी जेठी बुहारी कमला केसी कान्छी बुहारी लक्ष्मी केसी जेठो छोरो तर्फका नातिहरू केशव केसी नातिनी बुहारी एलिसा भण्डारी केसी माहिलो नाति लोकेन्द्र केसी कान्छो नाति गणेश केसी कान्छो छोरातर्फका नातिनी निरुता केसी नाति भकेन्द्र केसी छोरी टिका केसी गोराथोकी ज्वाई कर्णजङ केसी नाति नातिनी पशुपति केसी महेन्द्र केसी एवं सम्पूर्ण केसी परिवार रोल्पा नगरपालिका 2 धनबुढा रोल्पा
13: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाफ्रे अब चाहिँ के हुने हो
14: खै खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
13: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
14: तिमीलाई थाहा थिएन?
13: थाहा थिएन।
14: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
13: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
14: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
15: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
16: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
18: हेलो
19: हजुर। हेलो,
18: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
19: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
20: हजुर,
19: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
20: दिन त। हेलो, भन्नुहोस् त।
18: हेलो हजुर।
20: हजुर,
18: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
20: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
19: ए नानी, के भने रहेछ, के हो, के भयो?
20: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
19: ल ल ल, किन दिन्थे?
6: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
21: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
6: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
21: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
18: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
22: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
18: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
23: अङ्कल अङ्कल, आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
24: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
20: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
18: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
15: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
14: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौँ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
21: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
25: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
21: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
25: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
21: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
25: माया र सद्भावले मात्र बालबालिकालाई
21: नेपाल सरकार विज्ञापन बोर्ड।
26: ब
0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
5: दिदी म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
16: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
26: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
16: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
15: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
25: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
27: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
25: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
27: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
25: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
27: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
25: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
27: नेपाल सरकार विज्ञापन बोर्ड।
28: नमस्कार स्वयंसेविका दिदी।
29: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
30: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
29: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
28: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
29: हो त,
30: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
29: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
22: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: 3 दिन भयो।
22: तिमीलाई थाहा छ रिना, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुवा, छुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
22: आ जेसुकै भन, म छउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुवा महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्।
29: अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
6: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
22: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
7: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
8: हार्दिक श्रद्धाञ्जली रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नम्बर 2 धनबुढा निवासी राधिका खत्रीको एमिति 2083 असार 9 गते बिहान उपचारको क्रममा अल्प आयुमै 69 वर्षको उमेरमा दुःखद निधन भएको हुँदा मृत आत्माले स्वर्गमा बास पाओस् र शोकाकुल परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ। साथै मृतकको अन्तिम कामकाज यही मिति 2083 असार 21 गते हुने भएकोले सम्पूर्ण मलामी आफन्त इष्टमित्रहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। श्रीमान भूपु बिचारी, एकबहादुर केसी जेठो छोरा, महेश्वर केसी कान्छो छोरा, तिलकराम केसी जेठी बुहारी, कमला केसी कान्छी बुहारी, लक्ष्मी केसी जेठो छोरो तर्फका नातिहरू, केशव केसी नातिनी बुहारी, एलिसा भण्डारी केसी माहिलो नाति, लोकेन्द्र केसी कान्छो नाति, गणेश केसी कान्छो छोरातर्फका नातिनी, निरुता केसी नाति, भकेन्द्र केसी छोरी, टिका केसी गोराथोकी ज्वाई, कर्णजङ केसी नाति नातिनी, पशुपति केसी, महेन्द्र केसी एवं सम्पूर्ण केसी परिवार रोल्पा नगरपालिका 2 धनबुढा रोल्पा।

0: लगभग सबैजना आइसक्नु भयो। आजको उडास्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ हुन्छ
2: ल हुन्छ।
0: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो

0: मिश्रित घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौ, सुरक्षित बनौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो भन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो, खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
8: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
11: ले देख्नु भएन, औषधि हालेको।
1: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मुर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
11: ले देख्नु भएन, औषधि हालेको।
1: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
13: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
12: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
13: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
12: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
13: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा बिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
14: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा बिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
15: हार्दिक श्रद्धाञ्जली। रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नम्बर 2 धनबुढा निवासी राधिका खत्रीको एमिति 2083 असार 9 गते बिहान उपचारको क्रममा अल्प आयुमै 69 वर्षको उमेरमा दुःखद निधन भएको हुँदा मृत आत्माले स्वर्गमा बास पाओस् र शोकाकुल परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ। साथै मृतकको अन्तिम कामकाज यही मिति 2083 असार 21 गते हुने भएकोले सम्पूर्ण मलामी आफन्त इष्टमित्रहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। श्रीमान भूपु बिचारी, एकबहादुर केसी, जेठो छोरा महेश्वर केसी, कान्छो छोरा तिलकराम केसी, जेठी बुहारी कमला केसी, कान्छी बुहारी लक्ष्मी केसी, जेठो छोरो तर्फका नातिहरू केशव केसी, नातिनी बुहारी एलिसा भण्डारी केसी, माहिलो नाति लोकेन्द्र केसी, कान्छो नाति गणेश केसी, कान्छो छोरातर्फका नातिनी निरुता केसी, नाति भकेन्द्र केसी, छोरी टिका केसी गोराथोकी, ज्वाइँ कर्णजङ केसी, नाति नातिनी पशुपति केसी, महेन्द्र केसी एवं सम्पूर्ण केसी परिवार रोल्पा नगरपालिका 2 धनबुढा रोल्पा।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हजुर रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलीचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28 990। महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511883987।

0: अनिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो।
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
5: ओली नास्ता पसल, ओइ सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ तेरासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेको छु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भन्ने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथो भाथो मान्छे केही मेसो लगाइदिन्थिस् कि भनेर।
8: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई बिक्री मर्मत तथा

0: किन बाजे के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
1: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
0: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु, हिरो पो भएको छु त म त।
1: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किन जस्तै बाबु?
0: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
1: अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
0: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
2: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467467 र 97093998409।

0: कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: अब सुन्नुहोस् पुरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
2: मद्यपान र धुम्रपान सेवन नगरौँ,
3: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर साहब।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ।

0: नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: हार्दिक श्रद्धाञ्जली। रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नम्बर 2 धनबुढा निवासी राधिका खत्रीको एमिति 2083 असार 9 गते बिहान उपचारको क्रममा अल्प आयुमै 69 वर्षको उमेरमा दुःखद निधन भएको हुँदा मृत आत्माले स्वर्गमा बास पाओस् र शोकाकुल परिवारजनप्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ। साथै मृतकको अन्तिम कामकाज यही मिति 2083 असार 21 गते हुने भएकोले सम्पूर्ण मलामी आफन्त इष्टमित्रहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। श्रीमान भूपु पिचारी, एकबहादुर केसी, जेठो छोरा महेश्वर केसी, कान्छो छोरा तिलकराम केसी, जेठी बुहारी कमला केसी, कान्छी बुहारी लक्ष्मी केसी, जेठो छोरो तर्फका नातिहरू केशव केसी, नातिनी बुहारी एलिसा भण्डारी केसी, माहिलो नाति लोकेन्द्र केसी, कान्छो नाति गणेश केसी, कान्छो छोरातर्फका नातिनी निरुता केसी, नाति भकेन्द्र केसी, छोरी टिका केसी गोराथोकी, ज्वाई कर्णजङ केसी, नाति नातिनी पशुपति केसी, महेन्द्र केसी एवं सम्पूर्ण केसी परिवार रोल्पा नगरपालिका 2 धनबुढा रोल्पा।
5: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
6: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
5: के रे, नानी त भर्खर 17 कि लागि होइन र?
6: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
6: ए हो र।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
9: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
10: शुभ प्रभात गुरुआमा।
0: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
10: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
11: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: हो, अरू भन त।
12: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
13: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
14: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
15: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
16: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
0: हो, वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
17: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
18: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
19: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
20: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
21: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
14: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
23: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
14: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
23: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
14: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
23: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
14: सचेत बनाऊ।
23: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
24: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
25: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
24: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
25: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
24: ए हो र बाबु?
25: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
24: ए
25: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
24: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
14: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
23: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
14: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
23: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
14: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
23: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ।
14: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: हार्दिक श्रद्धाञ्जली। रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नम्बर 2 धनबुढा निवासी राधिका खत्रीको एमिति 2083 असार 9 गते बिहान उपचारको क्रममा अल्प आयुमै 69 वर्षको उमेरमा दुःखद निधन भएको हुँदा मृत आत्माले स्वर्गमा बास पाओस् र शोकाकुल परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ। साथै मृतकको अन्तिम कामकाज मिति 2083 असार 21 गते हुने भएकोले सम्पूर्ण मलामी आफन्त इष्टमित्रहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। श्रीमान भूपु पिचारी, एकबहादुर केसी, जेठो छोरा महेश्वर केसी, कान्छो छोरा तिलकराम केसी, जेठी बुहारी कमला केसी, कान्छी बुहारी लक्ष्मी केसी, जेठो छोरो तर्फका नातिहरू केशव केसी, नातिनी बुहारी एलिसा भण्डारी केसी, माहिलो नाति लोकेन्द्र केसी, कान्छो नाति गणेश केसी, कान्छो छोरातर्फका नातिनी निरुता केसी, नाति भकेन्द्र केसी, छोरी टिका केसी गोराथोकी, ज्वाई कर्णजङ केसी, नाति नातिनी पशुपति केसी, महेन्द्र केसी एवं सम्पूर्ण केसी परिवार रोल्पा नगरपालिका 2 धनबुढा रोल्पा।
4: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
5: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
6: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
7: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
26: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
27: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
28: हो र? होइन होला त्यस्तो त।
29: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
28: केही भएन मिस,
29: मैले सुनिसकेँ। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
28: हुन्छ मिस।
30: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
21: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हेलो
5: हेलो बहिनी, सन्चै छौ?
4: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
5: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
4: अनि हुलाकमा पो जानु?
5: हो नि, हुलाकमा जाऊ न।
4: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
5: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
4: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
5: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
4: ए, सहरमा मात्र होला नि?
5: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
4: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
11: हार्दिक श्रद्धाञ्जली रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नम्बर 2 धनबुढा निवासी राधिका खत्रीको एमिति 2083 असार 9 गते बिहान उपचारको क्रममा अल्प आयुमै 69 वर्षको उमेरमा दुःखद निधन भएको हुँदा मृत आत्माले स्वर्गमा बास पाओस् र शोकाकुल परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ। साथै मृतकको अन्तिम कामकाज यही मिति 2083 असार 21 गते हुने भएकोले सम्पूर्ण मलामी आफन्त इष्टमित्रहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। श्रीमान भूपु पिचारी, एकबहादुर केसी जेठो छोरा, महेश्वर केसी कान्छो छोरा, तिलकराम केसी जेठी बुहारी, कमला केसी कान्छी बुहारी, लक्ष्मी केसी जेठो छोरो तर्फका नातिहरू केशव केसी, नातिनी बुहारी एलिसा भण्डारी केसी, माहिलो नाति लोकेन्द्र केसी, कान्छो नाति गणेश केसी, कान्छो छोरातर्फका नातिनी निरुता केसी, नाति भकेन्द्र केसी, छोरी टिका केसी, गोराथोकी ज्वाइँ कर्णजङ केसी, नाति नातिनी पशुपति केसी महेन्द्र केसी एवं सम्पूर्ण केसी परिवार रोल्पा नगरपालिका दुई धनबुढा रोल्पा
12: बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ।
13: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
14: माउ किन खोज्नु भएको होला? हजुर को पर्नु भो?
13: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
14: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
13: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौँ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
14: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
15: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
16: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
17: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए के भयो, के को हल्ला खल्ला भयो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
8: हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
12: खै खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले लेखिहाल्छ नि।
11: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेलो
16: हजुर। हेलो,
15: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
17: हजुर,
16: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। लु
17: दिन त। हेलो, भन्नुहोस् त।
15: हेलो हजुर
17: हजुर,
15: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
17: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: ए नानी, के भने रहेछ? के भयो?
17: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
18: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
18: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
8: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
15: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
20: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
21: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
17: समस्या शरीरमा होइन दाइ, तपाईँ हाम्रो सोचमा छ।
15: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
22: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
23: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
24: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
24: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
24: माया र सद्भावले मात्र बालबालिकालाई बनाउन सकिन्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
26: लो, किन नि? के भयो, सन्चो भएन?
25: होइन, यतिकै जानै मन लागेन।
26: यतिकै पनि हुन्छ?
25: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
26: ए, कुरा त्यस्तो पो? ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
27: नमस्ते, कति कामले पाल्नु भयो?
26: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
27: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
25: हस् म्याडम।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
28: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताएँ,

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बेलुकीको 6 बज्यो।
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: मतदानबाटै पदाधिकारी चयन, निर्वाचित 99 केन्द्रीय कार्य समितिमा 49 जना महिला आजै शपथ ग्रहण हुने,
7: जलवायु जोखिम सामना गर्न विशेष कार्यक्रम, 10,000 हेक्टर धान खेतीलाई जलवायु उत्थानशील बनाइने, देशभरका 26 लाख किसान सूचीकरण,
6: महिला खेलकुदमा पर्याप्त प्रतियोगिता, प्रशिक्षण सँगै पूर्वाधारको अभाव, घरेलु प्रतियोगिता भइरहेमा अवसरसँगै क्षमता पनि बढ्ने खेलाडी र प्रशिक्षकको भनाई,
8: गेमहरू इन्टरनल नभएपछि त मोटिभेसन पनि हुन प्लेयर्सहरूलाई, अनि स्किल्स पनि कसरी चेक गर्ने,
9: खेलाडीलाई पहिला लगानी गर्नुस्, हामी रिजल्ट डेफिनेटली देखाउँछौं।
7: एआईमा 6,50,000,000,000 डलर लगानी गर्ने सामसङको योजना, देशकै इतिहासमा सबैभन्दा ठूलो लगानी हुने,
6: र नेदरल्यान्ड्समा हुने लिग टू क्रिकेटका लागि नेपाली टोलीको घोषणा, विश्वकप फुटबलमा नर्वे र फ्रान्स बीच समूह विजेता बन्ने प्रतिस्पर्धा।
10: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
11: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 6D काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
10: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
12: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
13: फोन 056-494-333, 493-555।
14: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस बैंकबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
15: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: नेपाल दर्पणमा अब खबरको सिलसिला। चितवनमा चलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत पदाधिकारी छान्न आज मतदान भएको छ। पदाधिकारी चयनमा सहमतिको अधिकतम प्रयास भए पनि सहमति जुट्न नसकेपछि आज मतदान भएको हो। गएको आइतबार उद्घाटन गरिएको पार्टीको महाधिवेशनको आज 6ठौं दिन दोस्रो चरणमा पदाधिकारीका लागि मतदान भयो। पार्टीको सभापतिमा यसअघि नै रवि लामिछाने निर्विरोध भइसक्नु भयो। भएको छ। त्यस्तै खुल्ला उपसभापतिमा पुरुषतर्फ डाक्टर सोडिम वाग्ले निर्विरोध हुनुभयो। महिला उपसभापति, महामन्त्री, दुई खुल्ला सहमहामन्त्री र एक महिला सहमहामन्त्री पदका लागि मतदान सम्पन्न भएको छ। उपसभापति महिला एकजनातर्फ सविता गौतम र डाक्टर तोसिमा कार्की, त्यस्तै निर्वाचित हुने एक महामन्त्रीका लागि विपिन आचार्य, मनिष झा, गणेश कार्की र सागर ढकाल, त्यस्तै महिला एक सहित निर्वाचित हुने तीन सहमहामन्त्रीमा पुरुषतर्फ असीम शाह, रमेश परसाई, यज्ञमणि नेौपाने, सुलभ खरेल, अशोक कुमार चौधरी, मिलन लिम्बू, राजीव खत्री, विजय जैरू, हरि ढकाल, हिमेश पन्थ, महिला सहमहामन्त्रीमा जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मा लगायत प्रतिस्पर्धामा हुनुहुन्छ। नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ। झन्डै 1300 प्रतिनिधिले मत खसालेका र प्राविधिक कारणले केही ढिलाइ भइरहेको पार्टीको निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। रासोपाको केन्द्रीय पदाधिकारी 19 सदस्यीय हुने व्यवस्था छ। 4,000 धेरै प्रतिनिधि सहभागी भए पनि यसअघि केन्द्रीय सदस्यको मतदानमा झन्डै 3,000 मत मात्रै खसेको थियो। निर्वाचित 900 सदस्यीय केन्द्रीय कार्य समितिमा 49 महिला रहेका छन्। रासोपाको नयाँ केन्द्रीय समितिमा महिलाको प्रतिनिधित्व 49.49% पुगेको छ। केन्द्रीय निर्वाचन आयोगले आज बिहान सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार खुल्ला, समावेशी तथा सातै प्रदेशका क्षेत्रगत कोटाबाट गरी 79 50 पुरुष र 49 महिला छन्, जसमा 23 वर्षीय आकाङ्क्षा पोखरेल केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो। चितवनको भरतपुर निवासी पोखरेल बागमती प्रदेशको भूगोलतर्फबाट 880 मत प्राप्त गरी केन्द्रीय सदस्य पदमा विजयी हुनुभएको हो। केन्द्रीय सदस्य पदमा निर्वाचित भएपछि छोटो प्रतिक्रिया दिँदै उहाँले नेपालका प्रमुख राजनीतिक दलहरूमा सम्भवतः सबैभन्दा कम उमेरको पहिलो केन्द्रीय सदस्यका रूपमा आफू निर्वाचित भएको दावी गर्नुभयो। उहाँ अहिले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको सचिवालयमा कार्यरत हुनुहुन्छ। यसैबीच रासपाको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारी तथा यसअघि निर्वाचित भइसकेका केन्द्रीय सदस्यको शपथ ग्रहण आज नै हुने तय भएको छ। महाधिवेशन आयोजक समितिले सूचना मार्फत सबै पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रम अहिले 6:30 महाधिवेशन हलमा आयोजना गरिएको यसअघि जानकारी दिएको छ। यो सँगै महाधिवेशन पनि समापन हुनेछ। झन्डै 1 लामो रासोपाको महाधिवेशनका कारण चितवन र आसपासमा 50 करोड रुपियाँभन्दा धेरैको कारोबार भएको अनुमान समेत गरिएको छ।
6: आजको राष्ट्रिय सभा बैठकमा सांसदहरूले देशको पछिल्लो आर्थिक अवस्था, महँगी, सुकुम्बासी समस्या लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। बैठकको शून्य समयमा सांसदहरूले जनसरकारका मुद्दामा सरकारको ध्यान आकर्षण गराएका हुन्। नेकपाका सांसद घनश्याम रिजालले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटिरहेको भए पनि नेपालमा मूल्य नघटाइएको भन्दै सरकारको आलोचना गर्नुभयो। उहाँले इन्धनको मूल्य बढ्दा औषधि, सार्वजनिक यातायात, दैनिक उपभोग्य वस्तु लगायत सबै क्षेत्रमा महँगी चुलिएको दैनिक जनजीवन कष्टकर बनिरहेको बताउनुभयो। तत्काल इन्धनको मूल्य घटाउन सांसद रिजालले सरकारको ध्यान आकर्षण गराउनुभयो। अर्का सांसद रेणु चन्द, सावित्री मल्ल र विष्णु कुमारी सापकोटाले सरकारले सुकुम्बासीको उचित व्यवस्थापन नगरी उनीहरूलाई उठीबास लगाउन खोजेको आरोप लगाउनुभयो। सरकारले सीमा र संघीयताका विषयमा गैर जिम्मेवार टिप्पणी गरेको र सुकुम्बासीको मानव अधिकार हनन गरेको उहाँको तर्क छ। त्यस्तै सांसद विष्णु बहादुर विश्वकर्मा र श्रीकृष्ण प्रसाद अधिकारीले आवासको स्थायी प्रबन्ध नगरी सुकुम्बासीलाई शिविरबाट निकाल्नु संवैधानिक र मानव अधिकारको उल्लङ्घन भएको बताउनुभयो। बजेट मार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा कर वृद्धिको प्रस्ताव गरिएको प्रति सांसद विष्णुदेवी पुडा सैनीले आपत्ति जनाउनुभयो। राष्ट्रिय सभाको बैठक सोमबार दिउँसो सभा 12 बस्ने गरी स्थगित भएको छ। यसैबीच प्रतिनिधि सभाको बैठक पर्सि आइतबारसम्मका लागि स्थगित गरिएको छ। हिजोको संसद बैठक आजका लागि सारिएको थियो। बिहान आजका लागि तय भएको बैठक भोलिका लागि सारिएकोमा आजै अर्को सूचना मार्फत संसद सचिवालयले पर्सि बस्ने जनाएको छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशन लम्बिएपछि संसद बैठक पनि स्थगित भएको हो।
7: नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तत्काल सहकार्य गरिने बताउनु भएको छ। कोशी प्रदेश स्तरीय भेलालाई आज विराटनगरमा सम्बोधन गर्दै उहाँले एमालेसँग तत्काल एकता नभए पनि सडकदेखि सदनसम्म कार्यगत एकता गरेर अघि बढ्ने बताउनु भएको हो। साथै उहाँले आउने पालिका र प्रदेश तहको चुनावमा सहकार्यको सहमति हुने गरी छलफलमा रहेको समेत बताउनु भएको छ।
6: सरकारले लागू औषध नियन्त्रणमा नयाँ रणनीति अघि सारेको छ। साथै यस वर्ष लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण पनि गरिने भएको छ। गृह मन्त्रालयले लागू औषध नियन्त्रण र ओसार पसार विरुद्धको कार्ययोजनामा परिवर्तन गर्दै दुर्व्यसनीलाई अपराधीका रूपमा नभई बिरामीका रूपमा व्यवहार गर्ने नीति अघि सारेको हो। लागू औषध नियन्त्रण तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज काठमाडौँमा भएको कार्यक्रममा मुख्य लागू औषध नियन्त्रण अधिकारी एवं सहसचिव सुमन घिमिरेले सरकारको रणनीति र वर्तमान अवस्थाबारे जानकारी गराउनु भएको हो। मन्त्रालयले नयाँ सर्वेक्षण र डिजिटल पोर्टल सुरु गरेको छ। लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षणका लागि बजेट पनि स्वीकृत भइसकेको छ। साथै प्रदेशमा गुणस्तरीय पुनःस्थापना केन्द्र निर्माण गर्ने लक्ष्य अनुसार यस वर्ष दुईवटा प्रदेशमा केन्द्र स्थापना गर्न 1 करोड बजेट विनियोजन गरिएको छ। अहिले देशभर 36 जिल्लामा पुनःस्थापना केन्द्रहरू सञ्चालित छन्। मन्त्रालयले लागु औषधको सप्लाई चेन तोड्न सुरक्षा निकायलाई थप सक्रिय बनाउनुका साथै सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणका लागि भारतसँगको द्विपक्षीय संयन्त्रलाई समेत प्रभावकारी बनाउने जनाएको छ।
7: सरकारले कृषि क्षेत्रमा जलवायु परिवर्तनका कारण बढेको जोखिमलाई सम्बोधन गर्न धान खेतीलाई जलवायु अनुकूलन बनाउने गरी आयोजना कार्यान्वयनमा ल्याएको छ। धानमा आधारित खेती र खाद्य प्रणालीको जलवायु उत्थानशील रूपान्तरण आयोजना नाम दिएको यो कार्यक्रमले नेपालको कृषि क्षेत्रलाई थप उत्पादनशील दिगो र समावेशी बनाउने लक्ष्य राखेको छ। कृषि विभागले आज ललितपुरमा कार्यक्रम गरी आयोजनाबारे जानकारी दिएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालय र कृषि विभागले संयुक्त रूपमा परियोजना कार्यान्वयन गर्ने भएका छन्। यो परियोजना विश्व वातावरण सुविधा 89,32,420 अमेरिकी डलर वित्तीय सहयोगमा सञ्चालित हुनेछ भने यसको पर्यवेक्षण संयुक्त राष्ट्रसङ्घको कृषि तथा खाद्य संगठनले गर्नेछ। सन् 2030 डिसेम्बरसम्म 60 महिनाको अवधिका लागि सञ्चालन हुने यो परियोजनाले देशका 3 प्रदेशको 4 जिल्लालाई आफ्नो भौगोलिक कार्यक्षेत्र बनाएको छ। मधेस प्रदेशको महोत्तरी र सर्लाही, बागमतीको नुवाकोट तथा लुम्बिनीको परासी जिल्लाका विभिन्न पालिकामा कार्यक्रम सञ्चालन गरिने कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जानकारी दिनुभयो। आयोजना अवधिभर झन्डै 1,62,800 किसानलाई प्रत्यक्ष रूपमा लाभान्वित गराउने लक्ष्य राखिएको छ। साथै 10,000 हेक्टर भूमिमा जलवायु अनुकूलन प्रविधि अपनाएर धान खेती व्यवस्थापन गर्ने उद्देश्य छ।
6: किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका 26 लाख किसान आबद्ध भएका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालयले जमिनको विवरण र खेती उत्पादनका आधारमा किसानलाई सूचीकरण गरेको हो। विद्युतीय प्रणाली मार्फत सूचीकृत गरी किसानलाई 4 तहमा वर्गीकरण गरेर आवश्यक सहुलियत तथा सुविधा दिने लक्ष्य अनुसार काम भइरहेको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिनुभयो। उहाँका अनुसार मन्त्रालयले निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी 4 प्रकारमा वर्गीकरण गर्ने योजना बनाएको छ। वर्गीकरण पश्चात किसानलाई परिचय पत्र वितरण गरिने जनाइएको छ। सरकारले किसानलाई परिचय पत्रका आधारमा अनुदान सहित रासायनिक मल, बिउ, अनुदान सेवा व्यवस्थापन लगायत सुविधा सहित उपलब्ध गराउने जनाएको छ। कृषि जनगणना 2078 अनुसार 41,30,000 संख्या रहेकाले बाँकी 15 लाख भन्दा बढी किसानलाई पनि सूचीकृत गर्ने कार्य रहेको छ।
7: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। महिला खेलकुदमा पर्याप्त प्रतियोगिता, प्रशिक्षणसँगै पूर्वाधारको अभाव बारे रिपोर्टसँगै खबरको सिलसिला बाँकी।

0: अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सहमति जुटाउन नसकेपछि रासोपामा मतदानबाटै पदाधिकारी चयन, निर्वाचित 49 केन्द्रीय कार्य समितिमा 49 जना महिला आजै शपथ ग्रहण हुने, प्रतिनिधि सभाको बैठक पर्सि आइतबारसम्मका लागि सर्यो, यस वर्ष लागू औषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गरिँदै जलवायु जोखिम सामना गर्न विशेष कार्यक्रम, 10,000 हेक्टर धान खेतीलाई जलवायु उत्थानशील बनाइने, देशभरका 26 लाख किसान सूचीकरण लगायतका खबर प्रस्तुत गर्यौं।
2: नेपाल दर्पणमा अब बाँकी प्रसंग। खेलकुद मैदानमा महिला सहभागिता बढ्दै जाँदा उपलब्धिका नयाँ कथा पनि थपिन थालेका छन्। पछिल्ला वर्षहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली महिला खेलाडीहरूले आफ्नो क्षमता प्रमाणित गरिरहेका छन्। तर अझै पनि पर्याप्त प्रतियोगिता, प्रशिक्षण, पूर्वाधार र अवसरको अभाव उनीहरूको मुख्य चुनौती बनेको छ। विकास सापागाईको रिपोर्ट।
3: 2070 सालमा नवौं राष्ट्रिय महिला बास्केटबल प्रतियोगिता भएको 13 वर्षपछि यसपालि 10औं संस्करणको प्रतियोगिता भएको छ। लामो समयपछि भएको राष्ट्रिय स्तरको प्रतियोगिता खेल्न पाउँदा खुसी लागेको राष्ट्रिय टोलीकी कप्तान अनुषा मल्ल बताउनुहुन्छ।
4: एकदमै लङ ग्याप पछि भयो अनि अब योभन्दा अगाडि पनि हामी एउटा टुर्नामेन्ट खेलिसकेको थियो अनि ब्याक टु ब्याक अब यो हामीले यो नेसनल गेम बाहिरबाट आउट अफ भ्यालीबाट पनि टिमहरू आएर पार्टिसिपेट गरेर सबै इन्क्लुजन भएर खेल्दाखेरि एकदमै खुसी लागेको छ।
3: पछिल्ला वर्षहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली महिला खेलाडीले आफ्नो क्षमता प्रमाणित गरिरहेका छन्। तर अझै पनि पर्याप्त प्रतियोगिता, प्रशिक्षण, पूर्वाधार र अवसरको अभाव उनीहरूको मुख्य चुनौती बनेको छ। महिलाका लागि घरेलु प्रतियोगिता हुँदा नयाँ खेलाडीले आफ्नो प्रतिभा देखाउन पाउने अनुसारको बुझाइ छ।
4: गेमहरू इन्टर्नल नभएपछि त अब मोटिभेसन पनि हुन प्लेयर्सहरूलाई अनि अब स्किल्स पनि कसरी चेक गर्ने, यङ एथलिट्सहरू पनि के देखेर चाहिँ आउँछ। त्यही भएर गेमहरू टनाटन भयो भने अहिले हेर्नुहोस् न, 2-3 वर्ष अगाडिसम्म हामीसँग जम्मा 3-4 टिम थियो काठमाडौँ भ्यालीभित्र। अब अहिले क्लबहरू पनि बढिरहेको छ अनि यङ यङ एथलिट्सहरू पनि एकदमै मोटिभेटेड भएर सिक्न आइरहेछ, खेल्न आइरहेछ। आई थिङ्क त्यो एकदमै राम्रो हो। त्यही भएर इन्टरनल गेम एकदमै धेरै हुनुपर्छ जस्तो चाहिँ मलाई लाग्छ।
3: प्रतियोगिता भइरहँदा खेलाडीको अनुभव र आत्मविश्वास बढ्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सहज हुन्छ। महिला खेलाडीलाई सरकारसँगै निजी क्षेत्रबाट पनि सहयोगको खाँचो रहेको राष्ट्रिय महिला क्रिकेट टोलीकी खेलाडी रुबिना छेत्रीको भनाइ छ।
5: प्लेयर्सलाई चाहिने भनेको नि म्याच हो। म्याच खेले पछाडि बल्ल उनीहरूलाई एक्सपोजर जस्तो चाहिएको त्यो अनुसारले उनीहरूले इनिसिएटिभ गर्न सक्छ। सो त्यो नेसनल क्यालेन्डर मात्रै एउटा नपर थिएन, अरू अरू कर्पोरेट हाउसेसहरूले पनि एक्सपो एम्बेसेडर बनाएर केटीहरूलाई दिएर
3: नेपालमा फुटबल, क्रिकेट, एथलेटिक्स, कराते, तेक्वान्डो, भलिबल, बास्केटबल लगायतका खेलमा महिला खेलाडीहरूले उल्लेखनीय सफलता हासिल गरिसकेका छन्। सीमित स्रोत र अवसर बीच पनि पदक जित्ने, राष्ट्रिय कीर्तिमान बनाउने र अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्ने काम महिला खेलाडीले गरिरहेका छन्। सरकारले महिला खेलकुदमा लगानी गरे आफूहरू नतिजा दिन तयार रहेको नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ र राष्ट्रिय महिला बास्केटबल टोलीका प्रशिक्षक विकास शाही बताउनुहुन्छ।
6: प्रतियोगिता हुँदाखेरि महिलाहरू स्वस्फूर्त रूपमा बाहिर आएर खेल्ने भए, अब गेमको क्वालिटीमा वृद्धि पनि हुन्छ, नयाँ खेलाडीहरूको आगमन पनि हुन्छ। अब गेम नहुँदा त फेरि त्यही हो, पुरुषको तुलनामा महिलाहरू अलिकति लजालु छ।
7: राज्यले सबभन्दा खेलाडीलाई लगानी गर्नु पर्यो। जहिले पनि खेलाडीलाई सोधिन्छ, प्रशिक्षकलाई सोधिन्छ, हाम्रो टार्गेट के हो त भन्ने कुरा, हामी पनि सम्बन्धित निकायलाई के सोध्न सक्छौँ भने लगानी कहिले गर्ने त, पहिला लगानी गर्नुहोस्, हामी रिजल्ट डेफिनेटली देखाउँछौँ।
3: महिला खेलाडीका लागि अवसर विस्तार गर्नु भनेको केवल खेलको विकास होइन, समाजमा समान सहभागिता र नयाँ पुस्तालाई प्रेरणा दिने आधार पनि हो। यसका लागि खेलकुदका हरेक प्रतियोगितामा महिलाको सहभागिता गराउन सरकार प्रतिबद्ध रहेको छ भन्नुहुन्छ राष्ट्रिय खेलकुद परिषदकी कार्यकारी सदस्य सिक्का सुवाल श्रेष्ठ।
8: अहिले त वुमेन क्वालिटी भन्ने आइसक्यो, क्यास प्राइजदेखि लिएर सबै कुरामा, त्यो कुराहरू पनि अहिले त पहिलाभन्दा धेरै नै सुधार भइसक्यो। तर अझै म एक मात्रै कार्यकारी सदस्य वुमेन भएकोले पनि वुमेन इन स्पोर्ट्सलाई अझै फोकस गर्दछु र यसमा चाहिँ हाम्रो शिक्षादेखि लिएर स्वास्थ्य र खेलकुद तिनवटै कुरामा चाहिँ वुमेन पार्टिसिपेसनलाई चाहिँ अझ

0: जति सक्छ बढ्दो पार्टिसिपेसन गराउने चाहिँ हाम्रो प्रतिबद्धता नै।
1: नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला। पोस्ट सेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्ड फ्लू संक्रमण फैलन नदिन प्राविधिक टोली परिचालन सहित नियन्त्रणको प्रयास थालेको छ। विभिन्न प्रयोगशाला मार्फत नियमित नमूना परीक्षण गरी निगरानी बढ़ाएको विभागले जनाएको छ। काठमाडौँ भक्तपुर ललितपुर तथा काभ्रेमा संक्रमणको जोखिम उच्च देखिएकोले रोग नियन्त्रण कार्यलाई प्राथमिकतामा राखिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले बताउनुभयो। उहाँका अनुसार तीन महिना अघि शुरू भएको बर्ड फ्लू संक्रमण विभिन्न 11 जिल्लामा फैलिसकेको छ। एक सय कुखुरा फार्ममा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि ती फार्ममा पन्छी अण्डा दाना नष्ट गरिएका छन्। बर्ड फ्लूको उपचार र प्रभावकारी खोप नभएको हुँदा भाइरस कडा संक्रामक हुने र कुखुरा लगायत पन्छी नष्ट नै विकल्प रहेको विभागले जनाएको छ। विभागका महानिर्देशक डाक्टर दाहालले संक्रमणलाई चाँडो नियन्त्रण गर्न पन्छी व्यवसायी तथा उपभोक्तालाई थप सावधानी अपनाउन पनि आग्रह गर्नुभएको छ।
2: झापाको मेचीनगर नगरपालिका वडा नम्बर 1, 2, 3 र 4 का हात्ती प्रभावित बासिन्दाले जंगली हात्तीको आतंक नियन्त्रणको माग सहित प्रधानमन्त्री समक्ष 4 बुधे ज्ञापनपत्र बुझाएका छन्। कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्की मार्फत उनीहरूले प्रदेश सरकार र संघ सरकारको ध्यान आकर्षण गराएका हुन्। मुख्यमन्त्री कार्की मार्फत नै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई समेत उनीहरूले ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्रमा तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरिएको छ। साथै भारतीय सीमावर्ती क्षेत्रबाट नेपाल प्रवेश गर्ने हात्तीका कारण स्थानीय बासिन्दाको जनधनको क्षति बढ्दै गएको उल्लेख छ। सीमावर्ती क्षेत्रमा प्रचलनमा रहेको साइरन आवाज तथा अन्य प्रविधि र रबर बुलेट हानेर भए पनि हात्तीलाई पुनः वासस्थानतर्फ फर्काउने व्यवस्था गर्नुपर्ने माग गरिएको छ। आज बुझाएको ज्ञापन पत्रका मागहरू तत्काल सम्बोधन नभए हात्ती प्रभावित नागरिक चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत दिइएको छ।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बिरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
5: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
4: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
6: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलको तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनवाई यही असार 16 गते मंगलबार हुने भएको छ। पौडेलकी श्रीमती दोमाया पौडेलले उहाँलाई गैर कानूनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै अस्ति असार 10 गते अदालतमा रिट निवेदन दिनुभएको थियो। यो रिटका सम्बन्धमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार 15 गते महान्यायाधिवक्ताको कार्यालयसँग लिखित जवाफ माग गर्ने र असार 16 गते सुनवाई गर्ने आदेश दिएको हो। उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा गएको असार 8 गते सुर्खेतबाट पक्राउ गरी असार 9 गते विशेष अदालत काठमाडौँमा उपस्थित गराइएको थियो। विशेष अदालतले अनुसन्धानका लागि 7 दिन हिरासतमा राख्न अनुमति दिएको छ।
1: शेयर बजार लगातार 5 कारोबार दिन घटेको छ। हप्ताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक नेप्से 2 अङ्कले घटेर 2649.51 बिन्दुमा झरेको छ। अघिल्लो शुक्रबार 2702 बिन्दु रहेको नेप्से त्यसैता घटिरहेको हो। आज होटल तथा पर्यटन, जलविद्युत, म्युचुअल फण्ड, निर्वीजीवन बिमा र व्यापार बाहेक सबै समूहको सूचक घटेको छ। 170 कम्पनीको सेयर घटेकोमा 85 आज बढेको छ। त्यस्तै 20 कम्पनीको सेयर घटबड भएन। आज कालिका लघुवित्तको सेयर 10.5% भन्दा धेरैले घटेको छ। बजार सामान्य घटेको दिन सुनो रिभर्स, टक्सार पिखुवा खोला हाइड्रो पावर र याम्बलिङ हाइड्रो पावरको सेयर 15% बढेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। हिजो 2.83 अर्ब कारोबार भएकोमा आज 359 कम्पनीका 77,27,000 कित्ता सेयर 3.94 अर्ब रुपियाँमा किनबेच भएको छ।
2: गएको सोमबारदेखि लगातार घटेको सुनको भाव आज भने सामान्य बढेको छ। सुनको भाव आज तोलामा 800 रुपियाँले बढेर 2,79,100 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासङ्घले जनाएको छ। हिजो सुनको भाव तोलामा 5,200 घटेर 2,78,300 रुपियाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि 50 रुपियाँले घटेको छ। आज चाँदी तोलामा 50 रुपियाँले घटेर तोलाको 4,180 रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। हिजो चाँदी 250 रुपियाँ बढेर 4,235 रुपियाँमा कारोबार भएको थियो। यो हप्ता सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा 7 महिनाकै न्यून स्तर नजिक ओर्लिएको हो।
1: काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले यस वर्षको बर्खायाम प्रारम्भसँगै डेङ्गी नियन्त्रणका लागि तालिम प्राप्त 1650 जनशक्ति परिचालन गर्ने भएको छ। स्वास्थ्य प्रवर्धन केन्द्रका प्रमुख र स्वास्थ्य कर्मीलाई क्षमता विकास कार्यक्रम गर्दै असार महिनाभित्र नै कार्यक्रमको पहिलो चरण अन्तर्गत सबैवटामा लार्वा खोज र नष्ट गर कार्यक्रम सञ्चालनको रणनीति तयार पारिएको छ। मनसुन सुरु भएसँगै साउन महिनादेखि क्रमशः डेङ्गीको संक्रमण फैलिँदै जाने र कार्तिक मङ्सिर महिनामा उच्च संक्रमण देखिन्छ।
2: भक्तपुरको भक्तपुर नगरपालिकाले आउँदो आर्थिक वर्ष 2083-84 लागि सञ्चालन गरेको छात्रवृत्ति छनौट परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई छात्रवृत्ति सिफारिस पत्र वितरण गरेको छ। भक्तपुर नगरपालिकाको सभाकक्षमा आज भएको कार्यक्रममा मेयर सुनिल प्रजापति र उपमेयर रजनी जोशीले विद्यार्थीहरूलाई सिफारिस पत्र वितरण गर्नुभयो। मेयर प्रजापतिले नगरपालिकाले वार्षिक 4 करोड रुपियाँभन्दा धेरै रकम छात्रवृत्तिमा खर्च गर्दै आएको जानकारी दिनुभयो। यस्तै उपमेयर जोशीले विद्यार्थीहरूले पाठ्य पुस्तकमा सीमित नभई व्यावहारिक ज्ञान समेत हासिल गर्नुपर्ने जोड दिनुभयो। भक्तपुर नगरपालिकाले सञ्चालन गरेको छात्रवृत्ति छनौट परीक्षामा सहभागी 715 105 विद्यार्थी उत्तीर्ण भएका थिए।
1: नेपाल दर्पणमा अब विदेशको खबर। कृत्रिम बौद्धिकता अर्थात एआई प्रविधिको तीव्र विस्तारसँगै दक्षिण कोरियाको सामसङ इलेक्ट्रोनिक्सले देशकै इतिहासमा सबैभन्दा ठूलो लगानी योजना सार्वजनिक गर्ने तयारी गरेको छ। सामसङले आउँदो हप्ता झण्डै 6,50,000,000 अमेरिकी डलर बराबरको दीर्घकालीन लगानी योजना घोषणा गर्ने तयारी गरेको स्थानीय सञ्चार माध्यमलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। यो लगानी योजना राष्ट्रपति ली जे मियुङको राजधानी सियोल बाहिरका क्षेत्रहरूमा औद्योगिक विकास विस्तार गर्ने नीतिसँग जोडिएको छ। आउँदो सोमबार आयोजना हुने नेशनल मेगा प्रोजेक्ट कार्यक्रममा सामसङले आफ्नो नयाँ लगानी रणनीति सार्वजनिक गर्ने अपेक्षा छ। प्रतिस्पर्धी चिप निर्माता एसके हाइनिक्सले पनि त्यही कार्यक्रममा आफ्नो लगानी योजना घोषणा गर्ने सम्भावना छ। दुवै कम्पनी कृत्रिम बुद्धिमत्ता एआईमा प्रयोग हुने उन्नत मेमोरी चिप उत्पादनमा विश्वका अग्रणी कम्पनी मानिन्छन्। डाटा सेन्टर, च्याटबोट, इमेज जेनेरेटर तथा अन्य एआई प्रविधिको माग तीव्र रूपमा बढ्दै गएपछि सेमी कन्डक्टर उद्योगमा ठूलो लगानी आकर्षित भएको छ। एआईको विस्तारले सामसङ र एसके हाइनिक्स दुवै कम्पनीको नाफा र सेयर मूल्यमा उल्लेखनीय वृद्धि गराएको छ।
2: नेपाल दर्पणमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लिग टू त्रिदेशीय श्रृङ्खलाका लागि नेपाली टोली घोषणा भएको छ। नेदरल्यान्ड्समा आउँदो जुलाई 21-31 हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ क्यानले आज रोहित पौडेलको कप्तानीमा 15 टोली घोषणा गरेको हो। यो श्रृङ्खलामा घरेलु टोली नेदरल्यान्ड्स, नेपाल र नामिबिया सहभागी छन्। उद्घाटन खेलमा नेपाल र नामिबिया खेल्नेछन्। 8 देश सहभागी लिग टू तालिकामा नेपाल 24 अङ्कसहित 5 स्थानमा छ। जस्तै नेदरल्याण्ड्स 32 अङ्क सहित तेस्रो र नामिबिया 22 अङ्क सहित सातौं स्थानमा छ।
1: र फिफा विश्वकप फुटबलमा आज राति पाउने 1 बजे समूह आईका दुईवटा खेल हुँदैछन्। नर्वे र फ्रान्स तथा सेनेगल र इराकले खेल्दैछन्। विश्वकपमा फ्रान्स र नर्वेबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। फ्रान्स र नर्वेले पहिलो दुई खेलमा सेनेगल र इराकलाई हराउँदै नकआउट चरणमा पुगेका हुन्। यो खेल जित्ने टोली समूह विजेता बन्नेछ। गोल अन्तरको आधारमा अहिले फ्रान्स शीर्ष र नर्वे दोस्रो स्थानमा छ। यो समूहमा सेनेगल र इराक अङ्कविहीन हुँदै तेस्रो र चौथो स्थानमा छन्। उपाधि दावेदार फ्रान्सका केलियन एम्बाप्पे र 28 वर्षपछि विश्वकपमा फर्किएको नर्वेका एर्लिङ हालान्डका कारण पनि आजको खेल बहुप्रतीक्षित छ। सन् 1998 र 2018 गरी दुई पटक उपाधि जितेको फ्रान्स साबिक उपविजेता टोली पनि हो। एम्बाप्पे र हालान्ड समान 4 गोलसहित गोल्डन बुट दौडमा पनि रहेका छन्। विश्वकपमा भोलि बिहान 5:45 समूह यसका दुईवटा खेल हुँदैछन्। नवप्रवेशी केप भर्डे र साउदी अरब तथा उरुग्वे र स्पेनले खेल्दैछन्। तालिकामा स्पेन 4 अङ्कसहित शीर्ष, समान 2 अङ्कसहित उरुग्वे दोस्रो तथा केप भर्डे तेस्रो र 1 अङ्कसहित साउदी अरब पुछारमा छ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
2: सहमति जुटाउन नसकेपछि रासोपामा मतदानबाटै पदाधिकारी चयन। निर्वाचित 79 केन्द्रीय कार्य समितिमा 49 महिला आजै शपथ ग्रहण हुने।
1: जलवायु जोखिम सामना गर्न विशेष कार्यक्रम। 10,000 हेक्टर धान खेतीलाई जलवायु उत्थानशील बनाइने। देशभरका 26,00,000 किसान सूचीकरण।
2: महिला खेलकुदमा पर्याप्त प्रतियोगिता, प्रशिक्षणसँगै पूर्वाधारको अभाव। घरेलु प्रतियोगिता भइरहेमा अवसरसँगै क्षमता पनि बढ्ने खेलाडी र प्रशिक्षकको भनाइ।
1: एआईमा 6,50,000,000,000 लगानी गर्ने सामसङको योजना। देशकै इतिहासमा सबैभन्दा ठूलो लगानी हुने।
2: र नेदरल्याण्ड्समा हुने लिग टू क्रिकेटका लागि नेपाली टोलीको घोषणा। विश्वकप फुटबलमा नर्वे र फ्रान्स बीच समूह विजेता बन्ने प्रतिस्पर्धा।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश केवाली र मदन पौड्याल पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: नमस्कार, कार्यक्रम संचारी गतिविधिमा यहाँलाई हार्दिक स्वागत छ। म छाया पुन। कार्यक्रम संचारी गतिविधि हरेक साताको बिहिबार साँझ यसै समयमा सुन्न सक्नुहुन्छ। सुनछरी गाउँपालिकाको आर्थिक सहयोगमा रेडियो मालोश्री 100.5 मेगाहर्जले यो कार्यक्रम उत्पादन गरेको हो। यो कार्यक्रम अहिले तपाईँ रेडियो मालोश्री 100.5 मेगाहर्ज, रेडियो रोल्पा 93.8 मेगाहर्ज, रेडियो जलजला 96.4 मेगाहर्ज र रेडियो सभ्यता 79.5 मेगाहर्जबाट एकैसाथ सुन्न सक्नुहुन्छ। स्थानीय सरकार र नागरिकलाई प्रत्यक्ष जोड्ने रेडियो कार्यक्रम सुनछरी गतिविधिमा आज हामी सुनछरी गाउँपालिकाका संस्थापक अध्यक्ष आजबहादुर गुण मगरसँग कुराकानी गर्न गइरहेका छौँ। अब सुनौ हाम्रा सहकर्मी गणेश केसीले सुनछरी गाउँपालिकाका संस्थापक अध्यक्ष आजबहादुर गुण मगरसँग गर्नुभएको कुराकानी।
1: हजुर धन्यवाद। म आरामै छु। आज भोलि आफ्नो दिनचर्या भनौँ अथवा चाहिँ आफ्नो हरेक समयलाई चाहिँ कतातिर व्यतीत गरिदिनुहुन्छ?
2: प्रश्नको लागि विशेष धन्यवाद दिन चाहन्छु। मेरो आज भोलिको दिनचर्या भनेको अलिअलि अब पार्टीको काम गर्ने, अन्य सामाजिक संस्थाहरू सहकारीको, त्यसपछि विद्यालयको लगायतका सामाजिक कामहरूमा चाहिँ म निरन्तर लागिराखेको छु र अलिअलि व्यक्तिगत कामहरूमा पनि स्वाभाविक रूपमा जोडिने कुरो भयो, त्यसरी नै बितिरहेको छ।
1: भनेपछि सुनछरी गाउँपालिकालाई 5 वर्ष हाँक्नुभयो, त्यसपछि पनि सामाजिक कार्य चाहिँ निरन्तर दिइराख्नु भएको छ?
2: 5 वर्ष 2074 पहिलो स्थानीय तहको निर्वाचनमा सुनछरी गाउँपालिकाबाट म अध्यक्षको रूपमा चाहिँ निर्वाचित भएँ। निर्वाचित भइसकेपछि मैले आफूले भ्याएसम्म, मैले मेरो दिमाग मेरो सोचले भ्याएसम्मको चाहिँ योजनाहरू बनाएर सिङ्गो टिमलाई त्यसमा डोल्याउँदै म 5 वर्ष स्थानीय सरकारको चाहिँ नेतृत्व चलाएँ र त्यो नेतृत्व चलाइसकेपछि एउटा प्रक्रियागत रूपमा 5 वर्षको अवधि, त्यसपछि अर्को निर्वाचन, त्यसपछि अर्को जनप्रतिनिधि, यसरी आउने क्रममा चाहिँ म 79 अब जनप्रतिनिधिहरू आइसकेपछि म चाहिँ आफ्नो नियमित व्यक्तिगत काम र अन्य सामाजिक काम कार्यहरूमा चाहिँ जोड दिएर चाहिँ अगाडि बढिरहेको छु।
1: अब 10 वर्षले सशस्त्र द्वन्द्वको समयमा पनि सक्रिय भूमिका खेल्नुभयो, शान्ति प्रक्रियामा आइसकेपछि 5 वर्ष स्थानीय सरकार हाकिसकेपछि पनि फेरि समाजसेवा गर्ने हुटुटी मरेको छैन, जसले गर्दाखेरि अझै निरन्तर सामाजिक सेवामा चाहिँ लागिराख्नु भएको छ। केले चाहिँ हार दिइरहेको, केले चाहिँ जोख दिइरहेको छ यो विषयमा?
2: म विगत 46 सालमा नेपालमा बौडेल आयो। बौडेल आइसकेपछि एउटा उभार थियो, एउटा ऊर्जा थियो, आफ्नो मौलिक हकको लागि, वाक स्वतन्त्रताको लागि सङ्गठन बनाउने, त्यसपछि आएर चाहिँ विचार चेतनाको चाहिँ स्तर उठाउने त्यो अवसर आयो। त्यो अवसर आउने क्रम सँगसँगै विद्यार्थी जीवनदेखि म विद्यार्थी सङ्गठनमा आबद्ध भएर चाहिँ अगाडि बढ्दै जाने क्रममा चाहिँ अन्याय अत्याचारको विरुद्धमा आवाज उठाउँदै जाने क्रममा पछि जनयुद्ध लड्नुपर्ने स्थिति आयो र म जनयुद्धको पनि इनिसिएटरकर्ता अर्थात् थालनीकर्ताको रूपमा चाहिँ रहेँ र निकै चुनौतीहरूको सामना गर्दै 10 वर्षको जनयुद्ध लडियो। कयौँ आफ्नो सहयोद्धाहरूलाई गुमाइयो, आफ्नै दिदी दुई बहिनी दिदीहरूलाई पनि गुमाएँ। मैले चाहिँ दिदीहरू सहिदको रूपमा चाहिँ पाएँ तर म बाँचेँ र अहिले आउँदाखेरि यो नाफाको जिन्दगी हो भन्ने पनि लाग्छ। त्यस कारणले पनि म चाहिँ अब जनताको सेवा, त्यसपछि आएर चाहिँ जनतासँग रहेर जनजागरण गर्ने कुरोहरूमा चाहिँ म पछि हट्दिनँ र त्यो जनताको सेवा गर्न चाहिँ मलाई एउटा हुडुती र म अबको बाँकी जीवन पनि जनताकै सेवामा चाहिँ बिताउँछु भन्ने कुरो चाहिँ मेरो आफ्नो प्रतिबद्धता हो।
1: अब हजुरले 5 वर्ष पहिलो कार्यकालको जनप्रतिनिधिको रूपमा जो स्थानीय सरकार सुनछरी गाउँपालिका हाक्दाको अनुभवलाई सुन्दाखेरि अथवा चाहिँ अविस्मरणीय कुराहरू सुन्दाखेरि, हजुरले गरेका राम्रा कामका थालनीहरूको कुरा सुन्दाखेरि अहिले चाहिँ कसरी सम्झिनुहुन्छ?
2: नेपालमा एउटा ठुलो युग परिवर्तन भयो। नेपालमा राजतन्त्र थियो, 250 वर्षको राजतन्त्रलाई हटाउन चान्चुने विषय थिएन, चान्चुने बलिदान भएन। नेपालमा राजतन्त्रलाई एउटा भगवान्को रूपमा राजालाई मान्दै आएको व्यवस्था जो स्थायी स्थिति व्यवस्था थियो त्यो व्यवस्थालाई त्यो सामन्तवादी व्यवस्थालाई अन्त गर्नको लागि निकै ठुलो चाहिँ परिवर्तनशील आन्दोलन भयो, 10 वर्षको बलिदानीपूर्ण आन्दोलन। र पछि आउँदाखेरि चाहिँ 62-63मा चाहिँ 12 बुने समझदारीपछि नेपालमा 7 राजनीतिक दल र नेकपा माओवादी बिचमा चाहिँ एकता भयो, कार्यगत एकता भयो र राजतन्त्रको विरुद्धमा गणतन्त्र र सङ्घीयताको पक्षमा चाहिँ 19 दिने जनआन्दोलन बलिदानपूर्ण भयो। त्यसको जगमा नेपालमा ठुलो परिवर्तन भयो, राजतन्त्रको अन्त्यसहित नेपालमा नयाँ संविधान 2072 सालमा आयो र त्यो संविधानको आधारमा आधारित रहेर सङ्घीयताको परिकल्पना गरिएको थियो। नेपालमा आम जनतालाई घर नजिकैबाट चाहिँ राज्यको सेवा सुविधामा चाहिँ जोड्ने परिकल्पना थियो। त्यो अनुसार नेपालभरि 753वटा स्थानीय सरकारहरू बने र त्यो 753वटा स्थानीय सरकारहरूको नेतृत्वहरूमध्ये म पनि एक हुँ, संस्थापक अध्यक्षहरूमध्ये म पनि एक हुँ। त्यसकारण प्रारम्भमा जुन उत्साहका साथ 753 स्थानीय तहहरू बने र रोल्पा जिल्लाको 10 स्थानीय तह बन्दै गर्दाखेरि सुरुमा 60 अथोरिटी माथि केन्द्रबाट आएको थियो र पछि विभिन्न आन्दोलन माग सबै कुराले गर्दाखेरि 10 स्थानीय तह बन्यो र त्यो 10 स्थानीय तहमा चाहिँ सुनछरी गाउँपालिका एक हो र सुनछरी गाउँपालिका स्वाभाविक रूपमा चाहिँ एउटा दूरदराज बस्तीहरूको चाहिँ केन्द्रीकृत स्थानीय तह थियो र यहाँ 70% मगर बाहुल्यता रहेको र अरू बाँकी चाहिँ दलित गुरुङहरू हुनुहुन्छ, नेवारहरू हुनुहुन्छ, त्यो प्रकारको थियो र यहाँको आर्थिक अवस्था, शैक्षिक अवस्था चेतनागत रूपमा अनि विकासको पूर्वाधारको हिसाबले निकै दूरदराजको बस्तीहरू थियो र यहाँ स्रोतको हिसाबले चाहिँ धेरै धनी थियो। यहाँ फलाम खानी छ, सुन खानी छ, त्यसपछि आएर चाहिँ जडीबुटी अनि जलजलाबाट बग्ने नदी, त्यसपछि आएर कोठीभिरबाट बग्ने नदी, ठुला ठुला नदीहरू त्यस्तै बगेर गइरहेको छ अनि रिसोर्सको हिसाबले सबैभन्दा धनी थियो। त्यसकारण ती कुराहरूलाई केन्द्रमा राखेर चाहिँ यो स्थानीय तह प्रस्तावित गर्ने र त्यो अब समितिको विभिन्न कार्यशाला गोष्ठीहरूमा पूर्वेल्तबाट चाहिँ म निरन्तर रूपमा हरेक कार्यशाला प्राविधिक समितिको चाहिँ कार्यशाला गोष्ठीहरूमा चाहिँ म सहभागी भएँ र पछि आउँदाखेरि स्थानीय तहको निर्वाचनमा चाहिँ मेरो घर यहीँ भएकोले म सुनछरी गाउँपालिकाको अध्यक्ष भएँ र अध्यक्ष भइसकेपछि हाम्रो अगाडि धेरै चुनौतीहरू थियो। एउटा कुरो सङ्घीय शासन प्रणाली गणतन्त्र हामीले चाहिँ चाइनाको परेका थियौँ, रुसको परेका थियौँ, अरू अरू देशको परेका थियौँ, तर यहाँको माटो सुहाउँदो कस्तो हुन्छ भन्ने कुरो हिजो हाम्रो जिजू बाजे कसैले प्रयोग नगरेको अभ्यास नगरेकोले हाम्रो लागि त्यो एउटा गर्वको विषय तर चुनौती र नयाँ थियो। यो बिचमा हामी सबै कुरोहरूलाई अन्तर्क्रिया छलफल गर्दै जनताको मनोभावनाहरूलाई कसरी समेट्न सकिन्छ भन्ने सोचका साथ हामीसँग कानुनका आधारहरू थिएन, सीमित नमुना कानुनहरू केन्द्रीय सरकारले पठाइदिएको थियो, त्योभन्दा अरू थिएन र यहाँको सापेक्षतामा हामीसँग कानुन थिएन, हामीसँग भौतिक पूर्वाधार थिएन, कार्यालय थिएन, त्यसपछि आउँदाखेरि चाहिँ अनुभव थिएन। यो बिचमा स्थानीय सरकार सञ्चालन गर्नुको लागि चाहिँ हामी धेरै अन्तर्क्रिया छलफल गरेर चाहिँ आयौँ र एउटा प्रकारको मकसद, एउटा प्रकारको जग खडा गऱ्यौँ र त्यो जगमा अहिले थप केही जगहरू खडा गर्दै अहिलेको पछिल्लो 79 चाहिँ जनप्रतिनिधिहरूले इत्ता थप्दै यहाँसम्म आएको चाहिँ मैले देखिराखेको छु।
1: जस्तै त्यो बेला चुनौतीहरू पनि थियो होला नि त, होइन? अब भवन छैन, कुनै खालको वडाका कुराहरू गरौँ त्यस्तै अवस्था छ, कर्मचारीका कुराहरू होलान्, जनप्रतिनिधिहरू पनि कसरी जाने भन्नेमा कुनै केही रूपरेखा नभएको बेलामा चुनौतीहरू त सामना गर्नुपर्ने
2: हो। हाम्रो अगाडि कस्तो थियो भन्दाखेरि मैदान खाली थियो, तर कस्तो थियो भन्दाखेरि एउटा अन्धकार बङ्कर जस्तो थियो, एकदम काँडै काँडाको बिचमा चाहिँ पाइला टेक्दै शिखर पुग्नुपर्ने जस्तो अवस्था थियो। कयौँ कयौँ समयहरूमा कस्तो पनि थियो भन्दाखेरि कसरी जाने त भनेर एकदमै निकै सोच्ने विषयहरू, अल्लमल्लो पर्नुपर्ने विषयहरू पनि थियो, तर जनताले दिएको भारी मतको अभिभार हामीमाथि थियो र त्यो हामीले जसरी पनि त्यसलाई चाहिँ थाम्नु थियो, समाधान गर्नु थियो र धेरै अन्यलताको बिचमा चाहिँ हामी पछि सबै कुरोहरू जाँदै गर्दाखेरि अन्तर्विरोधलाई बुझेर हामीले समस्याको निकास निकाल्दै अगाडि बढ्ने काम चाहिँ भयो र हामी धेरै कुराहरूमा चाहिँ छलफल गऱ्यौँ, होइन धेरै कुराहरूमा अन्तर्क्रिया गऱ्यौँ, अरूको अनुभव अनुभूतिहरू पनि हामी रेफरेन्सको रूपमा लियौँ। उतिखेर हामीसँग जनशक्तिको निकै ठुलो अभाव थियो। सुरुमा जम्मा 6 जनशक्तिले गाउँपालिकाको चलाएको अवस्था थियो, हामीसँग सचिवहरू हुनुहुन्न थियो, हामीसँग अरू दक्ष जनशक्ति थिएन, हामीसँग पूर्वाधार थिएन, एउटै कोठाबाट सम्पूर्ण शाखाहरू सुनसरी गाउँपालिका जस्तोमा चाहिँ चलाउनु पर्ने अवस्था त्यो पनि घर भाडामा लिएर, त्यसकारण यहाँ डेरा थिएन, कयौँ जटिलताहरूको बिचमा चाहिँ हामीले चाहिँ सुनसरी गाउँपालिकाको चाहिँ जग बसालेको मलाई आज र हिजो जस्तै लाग्छ र त्यो अनुभूति मसँग चाहिँ पर्याप्त छ र त्यसको आधारमा अहिले हामीले चाहिँ समस्याहरू त छन्, सबै समस्याहरू हट्यो भन्ने कुरो होइन, तर आधारभूत समस्याहरू हामीले समाधान गरेको चाहिँ महसुस भइराखेको छ र अहिले पछिल्लो 79 जनप्रतिनिधिले हालसम्म आउँदाखेरि धेरै आधारहरू खडा गरेर अपु कानुनहरूलाई चाहिँ पुरा गरेर यहाँसम्म आएको चाहिँ छ र अहिलेसम्म आउँदाखेरि सुनसरी गाउँपालिकाले धेरै उपलब्धिहरू, आन्तरिक र बाह्य उपलब्धिहरू, पूर्वाधार र आन्तरिक क्षमता विकासको चाहिँ विकासको गतिमा चाहिँ एउटा नयाँ उचाइमा चाहिँ आएको चाहिँ तुलनात्मक रूपले गर्दाखेरि छ। यद्यपि कस्तो छ भन्दाखेरि अरूको र हाम्रो तुलना गर्दाखेरि हामी धेरै पछि छौँ। हाम्रो आफ्नै तुलना हिजो 74 अहिले चाहिँ 83 गर्दाखेरि हामी धेरै फरक ठाउँमा आएका छौँ, शिक्षामा, स्वास्थ्यमा, रोजगारमा, त्यसपछि सडक सञ्जालका कुरोहरूमा, त्यसपछि भवनको कुरोहरूमा। अहिले गाउँपालिकाको आफ्नै सुव्यवस्थित भवन छ, हल छ, त्यसपछि आएर थुप्रै स्कुल भवनहरू अहिले चाहिँ आरसिसी भवनहरू बनेको छ, स्वास्थ्य भवनहरू, ठुला ठुला भवनहरू बनेको छ, पुल पुलेसा बनेको छ, सडकहरू पुगेको छ। यसरी हेर्दाखेरि चाहिँ अहिले धेरै उचाइमा चाहिँ विकासले फड्को मारेको छ भन्ने कुरो मेरो आफ्नो अनुभव विगत र अहिलेलाई तुलना गर्दाखेरि त्यो उचाइमा उठेको छ सुनसरी।
1: अब हिजोको कुरालाई सम्झिँदाखेरि चाहिँ विद्यालयका कुराहरू, अब प्रशासकीय भवनको कुरा त गरिहाल्नुभयो, भाडामा बसेका हिजोको अनुभवहरू, विद्यालय स्वास्थ्य चौकीका सडक सञ्जालहरूको अवस्था चाहिँ सुरुवातमा कस्तो थियो यहाँ सुनसरीमा हजुर आउँदा?
2: विगतमा के थियो भन्दाखेरि हामीसँग शिक्षामा जान्न चाहिँ शिक्षामा कस्तो थियो भन्दाखेरि हामीसँग 5 निमावि थियो,
1: मावि एउटा पनि थिएन,
2: एउटा पनि थिएन। हामी गाउँपालिका बन्दै गर्दाखेरि 5 चाहिँ निमावि थियो, जेलबाङ, फगाम, अनि आएर चाहिँ जयमाकसलाको नमुना मावि, त्यसपछि आएर जनता मावि र जनसेवा मावि, यति सेरम र गाम, यति 5 चाहिँ निमावि थियो, यसलाई मावि बनायौँ। अहिले पनि हामीसँग 9 मावि छ, 5 निमावि दरबन्दीले चाहिँ प्लस 2 चलाइराखेको छ 12, अनि 4 चाहिँ प्रावि दरबन्दीले चाहिँ मावि चलाइराखेको छ। अहिले पछिल्लो स्थितिमा आउँदाखेरि स्वीकृत ठाई दरबन्दी चाहिँ यहाँ छैन, अहिले चाहिँ केही अनुदान होइन, त्यसपछि आएर सङ्घीय अनुदान, प्रदेश अनुदान, गाउँपालिकाले अनुदानको सुनिश्चित गरेर केही जनशक्ति बढाएको छ। अरू ठाई माविहरूमा हेर्दाखेरि 5-6 माविको दरबन्दी छ, अहिले हामीसँग चाहिँ त्यो पर्याप्त जनशक्ति पनि छैन, त्यो अवस्थामा चाहिँ हामी थियौँ। त्यसपछि सडक, तपाईँ हामीले हेर्ने बेला चाहिँ गामसम्मको चाहिँ सडक गएको थियो, अनि फुलिबनसम्मको सडक थियो, जेलबाङ र फगामसम्मको, यो 4 लाइफलाइन सडकहरू थियो। हामी चुनाव लड्दै गर्दाखेरि धेरैजसो गाउँ बस्तीहरूमा हामी पैदलै पुग्यौँ, होइन भित्री गामको कुरो, अनि बिच सिउरीदेखि पोबाङ, पोबाङदेखि चाहिँ फगाम, पोबाङदेखि चाहिँ जेलबाङ, पोबाङदेखि सेरम घुसबाङ, यी ठाउँ र सबै ठाउँमा हामी हिँडेर चाहिँ चुनाव प्रचार गर्ने गर्थ्यौँ भने अहिले 79 आउँदाखेरि अधिकांश ठाउँमा चाहिँ चुनावी प्रचार पनि राजनीति दलका साथीहरूले चाहिँ गाडीमा गरे, अहिले चाहिँ 6 भए पनि सबै गाउँहरूमा चाहिँ अहिले गाडी पुगिराखेको छ र केही गाउँहरू जस्तै घुसबाङ पुगेको थिएन, हिजो आज त्यहाँ पुगिसकेको छ। त्यसपछि भित्री गाउँका कुरोहरू, जेलबाङको धेरै बस्तीका कुरोहरू, अधिकांश बस्तीहरूलाई अहिले चाहिँ सडक सञ्जालले छोएको छ, यसमा खुसी लाग्छ। र अब यसलाई निरन्तर बाह्रै महिना चलाउने र यसको चाहिँ सडक सञ्जालसँग चाहिँ जनताको जीवन स्तर जोड्नको लागि अबको चुनौती त हुने भयो, तर अहिले सडक सञ्जालले अधिकांश गाउँहरू र वडादेखि गाउँपालिकासम्म सबै वडाहरूलाई जोडेको हेर्दाखेरि अहिले चाहिँ एउटा ढङ्गले आनन्दको अनुभूति पनि हुन्छ विगतको तुलनामा। तर यसलाई चाहिँ अझ सुधार गर्ने, अझ विकसित गर्ने र अझै यसलाई चाहिँ बाह्रै महिना चल्ने बनाउने र पुल पुलेसाहरूसँग जोड्ने त अझै बाँकी छ। त्यो विकासको क्रम सँगसँगै यो गर्दै जाने कुरोहरू त्यतातिर चाहिँ अब हामीले योजना बनाएर अगाडि बढ्नुपर्ने देख्छु मैले।
1: जस्तै सडक सञ्जालहरूको विकास सन्तोषजनक भए पनि यो केन्द्रीय प्रसाद लाइनको विद्युतहरू वितरणको काम चाहिँ अलि नपुगेको हो कि अथवा अलि स्लो गतिमा अथवा कम गतिमा चाहिँ गएको हो कि जस्तो देखिन्छ नि हजुरले यो विद्युत विस्तार?
2: विद्युत विस्तार र केही कुराहरू स्थानीय तहको आफ्नो पहुँचमा छैन। स्थानीय तहलाई म धेरै भन्न चाहँदैन, पहल पनि गरिराखेको सन्दर्भ छ। किन भन्दाखेरि म गाउँपालिकाको अध्यक्षबाट निस्किसकेपछि म चाहिँ यही गाउँमा छु, यही ठाउँमा छु, प्रत्यक्ष स्थानीय सरकारको गतिविधिहरूमा म पनि त छु, बुझिराखेको छु। उहाँहरूले भनिराख्नु भएको छ, वडा अध्यक्षहरू निरन्तर विद्युत कार्यालयमा चाहिँ धाइराख्नु भएको छ। तैपनि के छ भन्दाखेरि विद्युत वन एकै कार्यालयहरू अहिले स्थानीय तहको चाहिँ पहुँचभित्र छैन। र अहिले के छ भन्दाखेरि विद्युतमा अर्थमन्त्री वर्षमान पुन हुने बेला चाहिँ पर्याप्त बजेटहरू आयो, होइन, त्यो बजेटको टेन्डर पनि भयो, होइन, तर टेन्डर भइसकेपछि ठेकदारले चाहिँ काम गर्दिन, गतिलो गर्दिन, भन्यो भन्यो हुन्छ भन्छ, कहिले विस्तार नगरिदिने, होइन, यस्तो प्रकारको एकदम गैर जिम्मेवार चाहिँ निर्माण व्यवसायहरूमा चाहिँ भयो। र यो अलिकति विडम्बनै मान्नुपर्छ। अब पछिल्लो हामीले हाम्रो जिम्मेवारी छोडिसकेपछि गामतिर विस्तार भयो, उतिखेर चाहिँ पोल सोल यताउता गाड्ने क्रम चाहिँ भयो र हामी पोबाङसम्म चाहिँ पोबाङमा म निर्माण व्यवसाय अनि उतिखेर विद्युतको कार्यालय प्रमुख श्याम शर्मा हुनुहुन्थ्यो, उहाँहरूलाई यहाँ लिएर तिन पक्षीय सम्झौता गरेर यहाँ चाहिँ विद्युत बालियो। त्यसपछि योभन्दा अगाडि विस्तार हुन सकेन, यसमा चाहिँ निर्माण व्यवसायहरूको ठुलो कमजोरी हो। र अब सुनसरी गाउँपालिकाको सभामा चाहिँ एउटा प्रतिबद्धता गाउँपालिकाले गर्नुभएको पनि छ, गाउँपालिका अध्यक्षले, त्यो भनेको उहाँहरूको कार्यकालमा अब 6-8 महिनाभित्र यहाँको चाहिँ विद्युतलाई विस्तार नगर्ने हो भने यो चाहिँ ठुलो नोक्सानी हुन्छ र ठुलो बिल्ला हुने चाहिँ म देखिराखेको छु। उहाँहरूलाई मेरो सल्लाह सुझाव पनि यही हुन्छ र उहाँहरूले अरू तरारुकताका साथ एकदमै जोड दिएर चाहिँ विद्युत विस्तारको लागि चाहिँ ठुलो पहल नगर्दासम्म चाहिँ यो विद्युत विस्तार हुने चाहिँ मैले देखिराखेको छैन, यो समस्याको रूपमा नै छ।
1: जस्तै हजुरको कार्यकालमा आउने एउटा गुनासो भनौँ अथवा जनताले दिने सुझाव भनेको चाहिँ अधिकांश जनप्रतिनिधिहरूले विकास भनेको चाहिँ भौतिक पूर्वाधारले मात्रै देख्नुहुन्छ, सडकलाई देख्नुहुन्छ, भवनलाई देख्नुहुन्छ, पुल पुलिसहरूलाई देख्नुहुन्छ, तर सामाजिक विकास र आयोजनमा चाहिँ अलिक कम बजेट खर्च गर्नुहुन्छ अथवा उहाँहरूको क्षेत्र त्यतातिर ध्यान कम जान्छ भन्ने पनि गुनासोहरू थियो हजुरको कार्यकाल बेलामा।
2: यस्तो छ, तिनी गुनासोहरू पनि ठिकै हो, तर कस्तो रह्यो भन्दाखेरि जनताको उतिखेरको आवश्यकता भनेको पूर्वाधारकै थियो। अझ मेन कुरो के थियो भन्दाखेरि मेरुदण्ड, विकासको मेरुदण्डको रूपमा सडकको थियो, त्यसपछि विद्युतको थियो, त्यसपछि सञ्चारको थियो। यो तिनवटा पूर्वाधार विकास चाहिँ अरू विकासको लागि चाहिँ करिब करिब मेरुदण्ड नै हो, यो नभए अरू विकास चाहिँ गर्न सकिन्न। एउटा विकास निर्माण खानेपानीको सिँचाइको त्यहाँ सामग्रीहरू गिटी बालुवा सिमेन्ट रड पुर्याउनको लागि चाहिँ सडक चाहिन्छ, मान्छेले त्यो बोकेर चाहिँ त्यहाँ पुर्याउन सम्भवै हुँदैन। एक अर्को कुरो, हामी स्थानीय तहको जिम्मेवार बनेर आउँदै गर्दाखेरि सरकार चलाउने हात हाल्दै गर्दाखेरि हाम्रो यति विद्यालय 34-35 विद्यालयहरू छन्, यी विद्यालयहरूको कहीँ कतै पनि तार भएर कम्पाउन्ड थिएन, होइन, त्यसपछि आएर स्वास्थ्यको भवनहरू थिएन, वडा कार्यालय भवनहरू थिएन, त्यसपछि प्रारम्भमा चाहिँ खानेपानीहरू खानेपानी थिएन अनि सिँचाइको कुराहरू। त्यसो हुँदाखेरि हाम्रो अवधिमा चाहिँ अब सामाजिक विकासतिर होइन मानव पुँजी विकासतिर चाहिँ ध्यानै नदिएको कुरो होइन कि अधिकांश हाम्रो चाहिँ बजेट कहाँ गयो भने पूर्वाधार निर्माणतिर गयो र अहिले चाहिँ आधारभूत रूपमा त्यसमा जग बसिसक्यो अब सेकेन्ड फेजको जनप्रतिनिधिहरूले त्यसलाई अझ पूर्णता दिने काम भयो, यो 100 पूर्णता त हुँदैन, योलाई चाहिँ पूर्णता दिँदै अबको बाँकी दशक चाहिँ मानव संसाधन पुँजी विकास, आर्थिक आधारको विकास र रोजगारतिर अबको विकास त्यता केन्द्रित गर्नुपर्छ। यो चरणबद्ध गरेर चाहिँ हामी चाहिँ अगाडि बढ्नुपर्छ र यो जति पनि पूर्वाधारहरू बन्यो अहिलेसम्म त्यो पूर्वाधारलाई जनजीवन र मानव विकास पुँजीतिर चाहिँ जोत दिनुपर्छ अबको, त्यसरी चाहिँ जानुपर्छ र हामी गर्दै नगरेको भन्दा पनि अलि बढी चाहिँ हाम्रो पूर्वाधारतिर आवश्यकता पनि थियो र प्रत्येकको माग चाहिँ त्यो प्रकारको हुने भएकोले खानेपानी करिब करिब आज गाउँपालिका अध्यक्षले चाहिँ भनिराख्नु भएको थियो त्यहाँ 90% खानेपानी पुरा भएको छ अनि प्रत्येक घरमा चाहिँ धारा पुगेको छ र अब त्यसपछि स्कुलका भवनहरू बनाएका छन्, स्वास्थ्यका भवनहरू बनाएका छन् भने अब त्यताको निर्माण गर्ने कुरोलाई ब्रेक गरेर अब चाहिँ अलिकति रोजगार त्यसपछि आर्थिक उत्पादनतिर कृषितिर अनि शिक्षा स्वास्थ्यतिर अनि मानव चेतना विकासतिर चाहिँ अब त्यतातिर अलि बढी भोल्युममा चाहिँ अबको दिनमा चाहिँ बजेटिङ गर्नुपर्छ भन्ने मेरो पनि हो।
1: अब हिजोको संस्थापक गाउँपालिका अध्यक्ष भइरहँदाखेरि जग बसाल्ने श्रेय हजुरलाई नै जान्छ, त्यो बेलामा हजुरले हरेक क्षेत्र र सेक्टरमा शिक्षा स्वास्थ्य खानेपानी विद्युत बाटोघाटो पुल पिलेसा आर्थिक विकासदेखि लिएर हरेक क्षेत्रमा चाहिँ एउटा परिकल्पना गर्नुभएको थियो होला, मेरो कार्यकालसम्म चाहिँ यहाँ पुग्छु त्यसपछि जनप्रतिनिधिले यहाँ पुर्याउँछ अनि यो सुनसरी गाउँपालिकाले चाहिँ यो खालको बनाउन सकिन्छ भनेर एउटा कल्पना गर्नुभएको थियो होला। दोस्रो खालको जनप्रतिनिधिहरूको पनि समय सकिँदैछ, अब एक वर्ष मात्रै एउटा आर्थिक वर्ष मात्रै उहाँहरूले चलाउन पाउनुहुन्छ, यो दशकको बिचमा हेर्दाखेरि हजुरले जति कल्पना गरेका कुराहरू अनुसार दोस्रो फेजका जनप्रतिनिधिहरूले काम गरेको पाउनुभयो कि भएन, नजिकबाट हेरिराख्नु भएको छ हजुरले?
2: प्रश्न गर्नुभयो, धन्यवाद। मलाई धेरै कुराहरू तपाईँको प्रश्नले चाहिँ सम्झाइदियो। व्यवस्था परिवर्तन गर्नुको लागि एउटा कलकलाउँदो उमेरमा कलम कापी छोडेर बन्दुक समाएर जीवनलाई एउटा हत्केलामा राखेर शरीर शिरमा कात्रो बारेर चाहिँ हिँडियो, न्याय र मुक्तिको लागि भनेर संयोग एउटा नाफाको जिन्दगी मेरो कयौँ सहयोगहरू सहीद हुनुभयो, म अङ्गभङ्ग त भएँ तर चाहिँ सहीद हुन चाहिँ सकेन र पछि बदलिदो व्यवस्था सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थानीय तहको सरकार प्रमुख भएर यो व्यवस्थाको चाहिँ जग बसाल्ने अवसर ऐतिहासिक रूपमा चाहिँ मलाई मिल्यो, त्यो सन्दर्भमा चाहिँ ठुलो गर्वको अनुभूति पनि हुन्छ र यसरी जाँदाखेरि कयौँ सोचहरू कस्तो हुन्छ भन्दाखेरि मैले यहाँ तपाईँहरूको यो लोकप्रिय रेडियो मार्फत सबैलाई के पनि जानकारी गर्न चाहन्छु भन्दाखेरि हामी एउटा उत्साहका साथ सरकार सञ्चालन गर्नको लागि चाहिँ अगाडि बढ्यौँ, अगाडि बढ्ने क्रममा एक वर्ष हामीलाई कानुन भएन, अनुभव भएन, होइन सबै कुराले चाहिँ हामी त्यति गति ल्याउन सकेनौँ। जब दोस्रो वर्षदेखि गति ल्यायौँ, 2 वर्ष हामीलाई कोरोनाले अस्त व्यस्त बनायो, कोरोनाको व्यवस्थापनमा हामीले लाखौँ लाख बजेट खर्च गर्नु पर्यो, सम्पूर्ण योजनाहरू कोल्याप्स गरेर कोरोना व्यवस्थापनको लागि चाहिँ हामीले बजेटिङ गर्नु पर्यो, होइन त्यसपछि आउँदाखेरि अरू काम अब अलिकति फुर्ने बेला चाहिँ हाम्रो कार्य अवधि चाहिँ सकियो, होइन तैपनि हामीले कयौँ नीति योजना कार्यक्रमहरू बनाएका थियौँ, त्यो नीति योजना कार्यक्रमहरू अब पछिल्लो पिरियडको जनप्रतिनिधिहरूले चाहिँ अब पिकअप गरिदिनु भयो, कतिपय कुराहरू फेरि सोचाइ मैले सोचेको कुरो र उहाँहरूले सोचेको कुरो फिट नहुन पनि सक्छ, कयौँ योजनाहरू छुट्न पनि पुगेको छ, जस्तै एक गाउँ एक सहित पार्कको परिकल्पना गरिएको थियो लगायतका अरू अरू विषयका कुरोहरू गरिएको, तिनी विषयहरू अलिकति छुट्न पुगेको छ। अरू त फेरि समग्रमा फेरि अब जो आएर गरे पनि यहाँको आवश्यकतालाई सम्बोधन गर्दै यहाँको मागको आधारमा चाहिँ काम गर्दै अगाडि जानुपर्ने भएकोले अरू पूर्वाधारका कुराहरू शिक्षा स्वास्थ्यका कुराहरू त निरन्तर रूपमा चाहिँ एउटा इत्ता थप्दै अगाडि बढ्ने गरिराखेको नै म चाहिँ संस्थापक अध्यक्षले त्यो प्रकारको अनुभूति चाहिँ गरिरहेको छु।
1: जस्तै एउटै पार्टीबाट हजुर पनि एउटै पार्टी अहिलेको दोस्रो कार्यकालको जनप्रति पनि एउटै पार्टीबाट आउँदाखेरि त्यति धेरै मतान्तर नभएको, त्यति धेरै फरक नभएको त्यो पनि हुनसक्छ?
2: त्यति धेरै फरक छैन, जस्तै दृष्टिकोणका कुराहरूमा दर्शनका कुरोहरूमा जनतालाई बुझ्ने व्याख्या गर्ने अन्तर्विरोधहरूको चाहिँ व्याख्या गर्ने त्यसलाई पक्रने र अगाडि बढ्ने कुरोमा चाहिँ अहिलेको जनप्रतिनिधि र अहिलेको अध्यक्ष र मेरो बिचमा चाहिँ त्यो फरक होइन तर त्यसको टेक्निकली कुराहरूमा विषय कहाँनिर को कोलाई प्राथमिकता दिने भन्ने कुरोहरूमा चाहिँ केही फरक पर्न सक्छ सोचाइहरूमा चाहिँ फरक पर्न सक्छ यसको वैचारिक धरातलको हिसाबले अन्तर्विरोधको विश्लेषणको हिसाबले हाम्रो त्यति फरक होइन त्यसको लागि चाहिँ अहिले धेरै ठुलो फरक पर्यो त्यसपछि आएर केही गर्न सकेनन् भन्ने पक्षमा चाहिँ म छैन केही कुराहरू अलिकति स्वाभाविक रूपमा चाहिँ टलमाथि हुन्छ नै त्यो त के हो भने कार्यशैलीका कुरो अनि सोच्नेका कुरोहरू अलिकति जोड र कमजोडका कुराहरू त्यो त फरक परिहाल्छ त्यो व्यक्ति विशेषका कुरोहरू हुन् अरू चाहिँ अन्तर्विरोधलाई बुझ्ने त्यसलाई समाधान गर्ने कुरोहरू उहाँको टाउटरीका उहाँको दृष्टिकोण मेरो दृष्टिकोण उयो
1: अब यो दोस्रो कालको जनप्रतिनिधिहरू पनि विदा हुने यो आर्थिक वर्ष अब उहाँहरूले पनि अन्तिम आर्थिक वर्षको लागि बजेट विनियोजन गरिसकेको अब यो बिचमा हजुरले हेर्दाखेरि आगामी आउने जनप्रतिनिधिहरूले सुनसरी गाउँपालिका हामीले सुरुवात यहाँबाट गरेका थियौँ अहिले यहाँसम्म आइपुग्यो भोलि यहाँसम्म पुर्याउनको लागि आगामी आउने जनप्रतिनिधिहरूले अझै यस्तो यस्तो गर्दाखेरि सुनसरी गाउँपालिकामा यो आवश्यकता छ यो यो कुराहरू गर्दाखेरि अझै बेटर हुन्थ्यो भन्ने कुरा गर्नुपर्दाखेरि के छ त्यस्तो सुनसरी गाउँपालिकामा अब गर्नु बाँकी
2: ठिकै हो अब कस्तो छ भन्दाखेरि समय आफ्नो गतिमा चाहिँ निरन्तर अगाडि बढिराखेको छ त्यो पछि फर्किन्न होइन भोलिको दिन आउँछ तर आजको फर्केर आउँदैन त्यसो हुँदाखेरि समयमा सोच्ने गर्ने कामहरू चाहिँ अब गर्नुपर्छ हामीले त्यो ढङ्गले सोचेका कुरोहरूलाई चाहिँ व्यावहारिकरण गर्नुपर्छ र विगतमा हामीले जुन ढङ्गले जुन तौरले जगहरू बसाल्यौँ त्यो जगमा चाहिँ थप जगहरू बसाल्दै यता थप्दै यहाँसम्म आउने काम भयो र अब यता गऱ्यो उता गऱ्यो अब 79 जनप्रतिनिधिहरूको पनि 5 वर्ष अब करिब करिब अन्तिम आर्थिक वर्षको बजेट नीति कार्यक्रम चाहिँ ल्याउनु भयो यसपछि एउटा सभा बस्नुहुन्छ नियममा त त्यो बिड्यान सभा पनि भन्छ हिउँडे सभा पनि भन्छ त्यति हो त्यसपछि उहाँहरू करिब करिब औपचारिक सभाबाट बिदा भइहाल्नुहुन्छ र यसको कार्यान्वयन पाटामा चाहिँ उहाँहरू अर्को चुनाव नहुँदासम्म चाहिँ उहाँहरूले नै गर्ने हुन्छ अहिले उहाँहरूले चाहिँ उत्थान गर्नुभयो तर बैथान यसको समापन चाहिँ अर्को सिफ्टको जनप्रतिनिधि आएर चाहिँ गर्छ यसो हुँदाखेरि अहिले पर्याप्त कामहरू बनेको छ भएको छ मूलभूत रूपमा यो एक दशकमा के भयो भन्दाखेरि मुख्यतः मैले के शब्द प्रयोग गरेँ मुख्यतः पूर्वाधारतिर अर्थात् पुँजीगत ऊतिर चाहिँ अलिक बढी चाहिँ बजेट खर्च भएको छ र अब निरन्तर यो होइन कि अब यसलाई अलिक ब्रेक गरेर यसको समीक्षा गर्नुपर्छ पहिलो कुरो होइन 10 वर्षको अवधिमा चाहिँ समानुपातिक समावेशीको चाहिँ कति परिणाम आयो अनि अरू चाहिँ मानव संसाधन पुँजी विकासमा चाहिँ कति डेभलप भयो जस्तै शिक्षा स्वास्थ्य मान्छेको चेतना अनि आर्थिकतिर कृषिमा चाहिँ कति डेभलप भयो त्यसपछि आएर अरू विषयहरूमा चाहिँ पूर्वाधारतिर कति भयो अनि पूर्वाधारलाई टिकाउने त्यसलाई संरक्षण गर्ने र जनताको जनजीवनसँग जोड्दै अबको के गर्नुपर्छ भने अबको बाँकी दशक चाहिँ आर्थिक उत्पादनको दशक जनताको जनजीवन स्तर वृद्धिको दशक र अब यहाँबाट चाहिँ आयात होइन कि निर्यातको दशक बनाएर एउटा लक्ष्य बनाएर चाहिँ अगाडि बढ्नुपर्छ र शिक्षाको स्तर नयाँ ढङ्गले उठाउने स्वास्थ्यको स्तर सेवाको स्तर नयाँ ढङ्गले उठाउने र मूलत के छ भन्दाखेरि कुटीर उद्योगहरू सञ्चालन गर्ने र यहाँको माटो सुहाउहरू उत्पादन जे हुन्छ जे गर्न सकिन्छ कृषिमा मान्छेहरूलाई प्रेरित गरेर तरकको तरक यहाँबाट चाहिँ खसी बोका यहाँबाट अन्य खाद्यान्न उत्पादन गरेर चाहिँ बजार पुर्याउने बजारीकरण गर्ने त्यसको ब्रान्डिङ गर्ने र त्यहाँबाट आएको पैसा चाहिँ जनताको जीवन स्तरसँग जोड्ने र जनताको सुख सहेलमा चाहिँ प्रयोग गर्ने त्यो प्रकारको वातावरण त्यो प्रकारको मनोविज्ञान बनाएर सबैलाई त्यो योजनामा चाहिँ हिँडाल्न चाहिँ जरुरी हुन्छ अबको एक दशक हामीले निर्माणको दशकमा बितायौँ पूर्वाधार निर्माणको दशकमा बितायौँ र अरूको जग बसाल्यौँ अबको बाँकी थप 10 वर्ष चाहिँ के गर्नुपर्छ थप 10 वर्ष चाहिँ के गर्नुपर्छ भन्दाखेरि उत्पादन आत्मनिर्भरताको र शिक्षा स्वास्थ्यमा चाहिँ नयाँ स्तरको गुणस्तरको चाहिँ दशक बनाउनु पर्छ र 20 वर्षमा चाहिँ एउटा उचाइमा चाहिँ सुनसरी गाउँपालिकालाई अगाडि लग्ने गरेर यहाँको खानी वन जङ्गल त्यसपछि चाहिँ पानी यसको चाहिँ सही सदुपयोग पनि गर्ने त्यसपछि त्यसलाई पनि एउटा चाहिँ उद्योगमा ढाल्ने, त्यसपछि आउँदाखेरि चाहिँ कृषिलाई पनि नयाँ ढङ्गले उठाउने चाहिँ योजना बनाएर चाहिँ अबको दशकलाई चाहिँ त्यो ढङ्गले एउटा ऊर्जाशील दशक बनाएर चाहिँ जान जरुरी देखेको छु मैले।
1: अब अहिलेको चुनौतीको रूपमा चाहिँ के देखिन थाल्यो भने भौतिक पूर्वाधारको निर्माणको हिसाबले गर्दाखेरि मेरुदण्ड हुन् तिनीहरू, हामीले चाहिँ विकास गर्नुपर्छ, प्राथमिकता राख्नु पर्दै पर्छ भन्दाखेरि अग्ला अग्ला पहाडका चुचुराहरूमा पनि सडकहरू कालोपत्र भएका छन्। सुनसरी गाउँपालिकाकै हिसाबमा हकमा कुरा गर्दाखेरि पनि विभिन्न विद्यालय विकट स्थानमा भएका विद्यालयहरूमा आरसिसी ठिटिक्क परेका भवनहरू बनेका छन्। तर ती पहाडका चुचुरामा बस्ने मान्छेहरू बसाइ सरेर सहरतिर झरिसके, विद्यालय ती टिटिक्क परेका विद्यालयहरूमा चाहिँ विद्यार्थीको सङ्ख्या कम घट्दै घट्दै गइरहेको अवस्था रहेको छ। एउटा नयाँ चुनौती चाहिँ सिर्जना भयो नि फेरि।
2: अहिले पछिल्लो समयमा के छ भन्दाखेरि यो बसाइ सराएको तीव्र देखियो। यो तीव्र बसाइ सराईले गर्दाखेरि गाउँहरू खाली हुँदैछ। म केही समय अगाडि एउटा मिडियामा चाहिँ पढेको थिएँ, नेपालमा करिब 6 लाख घरहरू तालाचाबी झुन्डिसक्यो। त्यो जनशक्ति तराईतिर जहाँ विकसित ठाउँतिर सीमित ठाउँमा कोचिन गएको छ र हुँदै हुँदै अब युरोप पुगेका छन्, अमेरिका जापान पुगेका छन्, होइन यसरी चाहिँ यहाँबाट चाहिँ बस्ती विस्थापनको क्रम चाहिँ तीव्र छ। यो हाम्रो लागि चाहिँ निकै ठुलो चुनौती हो। यसले के गरेछ भन्दाखेरि विकास बनायौँ, विकासको उचित सदुपयोग भइराखेका छैन, लगानी गरौँ यसले फाइदा चाहिँ दिइराखेका छैन। फाइदा कसले निकाल्ने भन्दाखेरि त्यहाँ जनशक्तिले हो, जनशक्ति छैन, यो प्रकारको बनिराखेका छ। र अहिले यो विषयमा पनि ठुलो बहस त हामीले गरौँ, समीक्षा त गरौँ। अब एउटा घर पहाडको टुप्पोमा छ, त्यहाँ पनि बिजुली पुर्याइदिनु पर्ने, त्यहाँ उसलाई चाहिरहेको छ, त्यहाँ पुर्याइदिनु परिराखेको छ। तर त्यो घर चाहिँ अहिले बिजुली बाटो पानी पुर्यायौँ अनि त्यो घर चाहिँ खाली हुँदै गइराखेको सन्दर्भमा यो नेपालको लागि यो ठुलो चुनौती हो। सुनसरी जस्तो बस्तीमा त्यो त अझ ठुलो चुनौती हो। यसलाई रोक्नको लागि 2-3 कुरोहरू मैले आफूले बुझेको कुरो, एउटा कुरो यहाँको शिक्षा, यहाँ कम्तीमा पनि स्वास्थ्यको स्तरलाई उठाउँ, होइन त्यसपछि शिक्षाको स्तरलाई उठाउँ। अहिले मान्छे यहाँबाट विस्थापित गर्ने एउटै सजिलो कुरो के छ भन्दाखेरि यहाँको पढाइ राम्रो भएन भनेर जग्गा जमिन बेचेर विदेशबाट रिमिटेन्सबाट छोराछोरीहरूलाई चाहिँ बाहिर पढाउने क्रम चाहिँ तीव्र बनिराखेको स्थिति छ, होइन। त्यस कारण त्यसलाई रोक्नको लागि यहाँको शैक्षिक स्तरलाई बढाउनु पर्नेछ। त्यो स्तर बढाउनको लागि हाम्रो अगाडि धेरै ठुलो चुनौती छ, राज्यको सपोर्ट ठुलो रूपमा चाहिँ चाहिन्छ। गाउँपालिकाको उसले मात्र सक्दैन, अब गाउँपालिका नभएर सङ्घ प्रदेशले माथिबाट के गर्नुपर्छ भन्दाखेरि दरबन्दी क्रिएट गर्ने र दरबन्दी अनुसारको चाहिँ गुणस्तर शिक्षकहरू पठाउने र यी स्कुलहरू विद्यालयहरूलाई पनि हामी अलि नयाँ ढङ्गले आवासीय टाइपले चाहिँ चलाउन जरुरी छ र स्तर उठाउनु जरुरी छ। र यहाँको उत्पादित जनशक्ति विश्व अर्थात् नेपालको तुलनामा ऊ कम्पिटिसन युक्त होस्, त्यतातिर हामीले सोच बनाउनु पर्नेछ एउटा कुरो। अर्को कुरो यी बाटोहरू सेवा सुविधाको कुरोहरूलाई पनि हामीले चाहिँ अलिकति उठाइदिनु पर्नेछ, होइन। तराईमा आजभोलि घामले खाएर हैरान परेछ, यहाँको चिसो हावा जस्तो त्यहाँ किन्नुपर्छ पैसा हालेर। यहाँ चाहिँ नेचुरली प्रकृतिले ल्याएको चिसो हावा छ, पानी छ, यहाँ फ्रिज चाहिँदैन, या झोल पनि चाहिँदैन, या पङ्खा पनि चाहिँदैन। यस्तो प्रकारको नेचुरली यस्तो राम्रो ठाउँको खाना अति मिठो छ यहाँको। म हेर्छु साथीहरूले तल तराई झर्नुहुन्छ अनि चाहिँ गामको जेलमाङको आलु लगेर खानुहुन्छ, त्यसपछि सिस्नो लगेर खानुहुन्छ, तिमुर लगेर खानुहुन्छ, मिठो त फेरि यहीँको छ नि, होइन। उहाँहरूले साथै माया पनि गर्नुहुन्छ तर बस्न रुचाइराख्नु भएको छ। बस्न रुचाउने बनाउने कसरी भन्ने कुरो यहाँको राजनीतिक दलहरूले एउटा जागरण ल्याउनु पर्यो, सरकारले त्यसलाई सपोर्ट गर्नु पर्यो, शिक्षाको स्तर उठाउनु पर्यो, स्वास्थ्यको स्तर सुविधा उठाउनु, सुविधाको व्यवस्थापन गर्नु पर्यो, एउटा कुरो त्यसरी। अर्को कुरो के छ भन्दाखेरि यी नाना काना यी पाखा पखेरुहरूमा लाखौँ लाख पैसा आर्जन भएपछि त विदेश किन जाने भन्ने चाहिँ वातावरणले त्यो प्रकारको प्रोग्राम चाहिएको छ। त्यतातिर स्थानीय सरकारले कर्मश बामे सधैँ अगाडि बढिराखेको छ, लगानी पनि गर्दैछ, तर परिणाममुखी चाहिँ त्यो भइराखेको छैन। मान्छे खास व्यावसायिक कृषि गर्ने चाहिँ मान्छेहरू चाहिँ अहिले चाहिँ गर्न सकिराखेका छैनन्, गर्न चाहिरहेका छैनन्, गर्दै जाँदाखेरि विदेशी मजदुर हुने यो प्रकारको छ। यसरी पैसा आउने बनाएपछि मान्छे आउँछन् र कर्मश फर्किराखेको पनि मैले देखिराखेको छु। एक अर्को कुरो के छ भन्दाखेरि अहिले रुस र युक्रेन बिचमा भयो हैन त्यसपछि अमेरिका र अर्को इरानको बिचमा भयो जो विनाशकारी लडाईहरू ठुलठुला लडाईहरू भयो अनि कोरोना हुने बेला त शहरबाट सबै मान्छे डाँडा काँडामा त्यो तालचा चाबी झुन्डाइएको चाहिँ घरहरू खोलेर कहिले राखेको चाहिँ त्यो कहिले मैला परेको भाँडाकुँडा धोएर आखिर यहीँ आए नि त बाँच्नको लागि त गाउँमै आए त्यसो हुँदाखेरि यस्तो प्रकारको विपद एउटा विग्रहले चाहिँ मान्छेलाई गाउँ फर्काउँछ त्यसकारण चाहिँ हामी विग्रह विपत्ति भन्दा पनि यहाँ स्वाभाविक रूपमा चाहिँ यहाँ लगानी गरेर विकास गरेर एउटा प्रगति पैसा यहाँ छ है शिक्षा त यहीँ पनि छ नि त नि शुल्क शिक्षा छ नि त भन्ने वातावरण बनायो भने मान्छे फर्किन्छन् भन्ने कुरोमा चाहिँ म ढुक्क छु यतातिर हाम्रो योजना हाम्रो राजनीतिक पार्टीहरूको सोच अनि राजनीतिक पार्टीबाट जाने सरकार चलाउने सबै जनप्रतिनिधिहरूको सोच आम बुद्धिजीवीको सोच यता केन्द्रित गर्न सकेनौँ भने यो बसाइसराई त यति तीव्र भएको छ कि यो कसैले रोक्नै सक्दैन
3: अब सुनसरी गाउँपालिकाको अर्को सम्भावना बोकेको क्षेत्र भनेको चाहिँ यो प्राकृतिक स्रोत र साधनका कुराहरू जो अगाडि हजुरले पनि क्लिक गर्नुभयो
2: हो
3: यहाँका हाम्रा पुर्खाहरूले हेर्दाखेरि तामा खानी उत्खनन गरेका फलाम खानी उत्खनन गरेका विभिन्न खानीहरू उत्खनन गरेर यहीँ आत्मनिर्भर भएका कुराहरू छन् सुनसरी झरना जो सुन चाहिँ बगिरहेको कुराहरू छ त्यो सँगसँगै यहाँ अग्ला अग्ला ठाउँहरूमा महत्त्वपूर्ण जडीबुटी खेतीहरू गर्न सकिन्छ भन्ने कुराहरू सम्भावना छ तर पनि त्यो सम्भावनाले वास्तविकतामा ल्याउनको लागि व्यवहारमा कार्यान्वयन गर्नको लागि अहिलेसम्म कुनै प्रयास भएको छैन नि कसरी अगाडि बढ्दै
2: यस्तो छ यहाँको खानीको सन्दर्भमा चाहिँ सङ्घीय सरकारको जिम्मेवारीमा छ होइन गाउँपालिकाले त्यहाँ अपनत्व बोट गर्छ त्यसको रक्षाको लागि कयौँ अथोरिटी भोलि रोयल्टीका कुराहरूमा चाहिँ स्थानीय सरकारको पनि आफ्नो हक लाग्छ तर आफै उत्खनन गर्न चाहिँ पाउँदैन नेपालको संविधान अनुसार यस्तो प्रकारको छ पर्यटन नभएन यहाँ धेरै मान्छेहरूलाई रिसर्च पनि गरायौँ अनि जेलबाङको फलाम खानी पटक पटक ल्याबमा पठायौँ अनि त्यसको भोल्युम कति छ त्यो चाहिँ खास धेरै पत्ता लाग्न सकेन अनि गाममा चाहिँ एउटा माइन्ड ग्रुप भन्ने चाहिँ ऊ थियो त्यो ग्रुपलाई त्यहाँ निश्चित एरिया दिएर चाहिँ मेरै कार्यकालमा चाहिँ खानी तथा भूगर्भबाट पत्र पनि आयो त्यहाँ चाहिँ रिसर्च गर्न चाहिँ त्यो ग्रुप त्यहाँ कति छ के छ भन्ने कुरो आएन तर पर्यटनहरू पर्याप्त भएको छ डिप्ली परिणाममुखी चाहिँ नभएको कुरो हो अनि यसलाई चाहिँ गर्नुपर्छ अनि फलाम खाने त गामदेखि जेलबाङसम्म छ अब पुरानो विधि र प्रक्रियाबाट चाहिँ अब हुँदैन यहाँ ठुलो स्केलमा चाहिँ विद्युत अनि त्यो विद्युतबाट चाहिँ त्यो उत्पादन गर्ने कुरो हो होइन त्यतातिर प्रयत्न चाहिँ अब हामीले गर्नुपर्छ र मूल कुरो यसको भोल्युम कति छ भन्ने कुरोमा चाहिँ एकदम प्रयास गरिराखेका छैनौँ गरिराखेका छौँ यो चाहिँ पत्ता लागिराखेको छैन र अलिकति यसको मात्रा पनि प्रतिशतको हिसाबले चाहिँ अलिक कम छ भन्ने कुरो चाहिँ एक दुईवटा ल्याबबाट त्यो प्रकारको चाहिँ छ र अर्को कुरो के छ भन्दाखेरि यहाँको जडीबुटी यताउता व्यावसायिक रूपमा चाहिँ धेरै पटक ट्रेनिङ पनि दिलायौँ गरी पनि राखेका छन् ठुलो पैमानामा चाहिँ हुन सकिराखेका छैन जस्तै यहाँ चाहिँ परमचालका कुरो भयो अरू अरू जडीबुटीहरू चिराइतोका कुरोहरू त्यो चाहिँ चलिराखेको छ एकदम व्यावसायिक रूपमा चाहिँ त्यो गर्न सकिराखेका छैनौँ र यस अलावा अर्को चाहिँ पर्यटन हो पर्यटनमा पनि पर्यटनहरू भइराखेको छ तर चाहिँ हामी एकदम ठुलै स्केलमा चाहिँ पर्यटकहरू भित्र आउने र त्यो पर्यटकलाई एउटा चाहिँ उद्योगको रूपमा एउटा उत्पादनको रूपमा चाहिँ हामी जोड्न सकिराखेका छैनौँ र अहिले पछिल्लो पिरियडमा एउटा उभार कहाँ छ भने पकेट सिस्टमबाट जाँदाखेरि आलुका कुरोहरू त्यसपछि आउँदाखेरि पशुपालनका कुराहरू यता पनि ठिकै छ जस्तै सुन्तलाका कुराहरू अरू अरू विषयहरू सिम्बोलिक रूपमा त्यो भएको छ तर पुग्रो छैन यसलाई चाहिँ अझ स्केल बढाउन मैले भने अबको त्यतातिरको कृषकलाई चाहिँ सपोर्टका कुराहरू कृषकलाई एउटा जागरण ल्याउने र त्यतातिर जागर म गर्छु भन्ने वातावरण चाहिँ राज्यले क्रिएट गर्नुपर्छ अबको प्लानिङ त्यतातिर जानुपर्छ
3: अब हामी कार्यक्रमको करिब अन्तमा पनि छौँ अन्तिम प्रश्न हजुरको लागि विगत ठाउँमा यस्ता दूरदराज भूभागहरूमा चाहिँ काम गर्न कतिको सकस छ रिजल्ट निकाल्न कतिको सकस छ यहाँका जनताहरू के भन्छन् कतिको चाहिँ सन्तुष्ट छन् यहाँका जनताहरूसँग त नजिक हुनुहुन्छ हजुर
2: यस्तो हो यो नेपाल के छ भन्दाखेरि हिमाल पहाड तराई छ त्यसो हुँदाखेरि सबै तराई जस्तो हुने भए चाहिँ नेपालै हुन्न थियो यहाँ विविधताको चाहिँ खानी हो नेपाल मौसमको हिसाबले पनि भूगोलको हिसाबले पनि त्यसकारण प्राकृतिक कठिनाइहरू विकताहरूलाई हामीले चाहिँ विकासको उचाइले चाहिँ घटाउने हो होइन घटाइ जाने हो यहाँको मान्छेलाई अन्त चाहिँ बसाइ सर्ने सराई गर्ने होइन अब पहाडमा दोल्पा जस्तो ठाउँमा छन् मान्छे हुम्ला मुगु जस्तो ठाउँमा छन् जुम्ला जस्तो ठाउँमा छन् होइन अब गोर्खाको पनि उपली बेल्ट कति हिमाली क्षेत्र कति दुर्गम ठाउँहरू छ त्यहाँ त्यो मान्छेलाई त्यहीँ विकसित गर्ने र त्यहीँको आर्थिक आधार त्यहाँ जे उत्पादन हुन्छ त्यसमा चाहिँ जोड दिने कुरो यद्यपि कठिनाइ के छ भन्दाखेरि उता तराईमा चाहिँ 5 लाखले 1 किलोमिटर बाटो खन्छ भने यहाँ चाहिँ 20-25 लाख 30 लाखले 1 किलोमिटर खन्छ पहाडमा के छ 30 मिटर माथिबाट झार्यो 6 मिटर बाटो निस्किएन यस्तो प्रकारका जटिलताहरू छ हामीलाई पुल पलेसाको धेरै खाँचो छ तराईमा पुलको धेरै खाँचो नहोला सम्म ठाउँमा त्यो नहोला त्यसमा जटिलता त छ तर के छ भन्दाखेरि राज्यले पनि त्यो प्रकारको अहिले पछिल्लो स्थितिमा हेर्दाखेरि के छ भन्दाखेरि बजेट वितरणको विनियोजनको आधार भनेको चाहिँ त्यहाँको पछौटेपन त्यहाँको जनघनत्व र भूगोल हो यो तिनवटा हो तर अहिले बजेट विनियोजन गर्दाखेरि के गर्छ भन्दाखेरि सङ्घीय सरकारले प्रदेश सरकारले पनि यो दुई कुरालाई सोधेर छोडेर कहाँ केलाई गर्छ भनेदेखि जनसङ्ख्यालाई आधार मान्छ जनसङ्ख्या सबैभन्दा घनत्व रूपन्देहीमा छ कपिल वस्तुमा छ नेपालगञ्जमा छ होइन त्यसपछि पोखरामा छ काठमाडौँमा छ तिनी ठाउँहरू आफ्नो आन्तरिक राजस्व पनि भयङ्कर ठुलो चाहिँ उठिराखेका छ अनि हिजो विकसित भएर मान्छे पनि त्यहीँ खटिएर बसेका छन् अनि त्यही ठाउँमा जहाँ विकास भएको छ त्यहीँ चाहिँ बढी बजेट हुन्छ र सुनसरीमा अहिले चाहिँ रोल्पा जिल्लाको अझ सबैभन्दा पुच्छरको बजेट सुनसरीमा छ होइन अहिले लिबाङ अहिले सुलिचोर जहाँ चाहिँ सानसानो सहरहरू छ मान्छेहरू त्यहाँ खाँदिएका छन् अनि खानेर जनघनत्व छ त्यहाँ हुँदाखेरि यो पनि अलिकति सोच्नुपर्ने बहस छलफल गर्नुपर्ने र त्यो ढङ्गले राज्यले बजेटबाट सपोर्ट गर्नुपर्ने चाहिँ आवश्यकता देखिन्छ र हामी जुन ठाउँमा चाहिँ जे छ त्यसलाई कति नै होइन कि त्यसलाई आफ्नो अनुकूलता प्रतिकूलताभित्र अनुकूलता खोजेर अब पुल पुलेसा बाटोघाटोले चाहिँ यी अप्ठ्याराहरू विकट र प्रतिकूलतालाई घटाएर जाने कुरो सञ्चारले जोड दिने होइन त्यसपछि अरू अरू कसरी हुन्छ त यसलाई जोड दिने कुरोतिर हामी जोड गर्नुपर्छ यो कठिन भयो यो विकट भयो भनेर यहाँ छोडेर जानुहुन्न भन्ने कुरो चाहिँ मेरो सोच हो र मेरो आफ्नो प्रतिबद्धता पनि के छ भन्दाखेरि सुनसरीवासीहरूकै बिचमा बस्नुपर्छ नेतृत्वले छोडेपछि जनताको चाहिँ मनोबल

0: अब त्यो गुनासो मात्र होइन कि सबैले गर्नुपर्छ है, साथ सम्पूर्ण एकताबद्ध भएर चाहिँ अगाडि बढ्नुपर्छ है भन्ने मान्यता सबैमा चाहिँ जागृत हुनुपर्छ।
1: अन्त्यमा केही भन्न चाहनुहुन्छ?
0: सबै कुराहरू मैले धेरै भनिसकेँ। अब तपाईँहरूको यो मालेश्वरी रेडियो, लोकप्रिय रेडियोले लामो समयपछि चाहिँ मसँग भेटेर चाहिँ यति धेरै कुराकानी गर्ने अवसर दिनुभयो। मलाई लागेका कुरोहरू, आफ्नो अनुभूति जन्ने कुरोहरू चाहिँ यो रेडियो मार्फत चाहिँ सेयर गर्ने अवसरहरू दिनुभयो। आगामी दिनहरूमा पनि यस्तै प्रकारको अनुभूतिहरू, आफूलाई लागेको कुरोहरू चाहिँ जुराइदिनु हुनेछ भन्ने कुरो चाहिँ आशासहित म यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
1: कार्यक्रममा समय दिनुभयो, हजुरलाई पनि धेरै
0: धन्यवाद। नमस्कार।
2: कार्यक्रम सुनछरी गतिविधिमा अहिले तपाईँले सुन्नुभयो सुनछरी गाउँपालिकाका संस्थापक अध्यक्ष आजबहादुर पुनसँग सहकर्मी गणेश केसीले गर्नुभएको कुराकानी। उहाँसँगको कुराकानी सँगै आजको हामी कार्यक्रमको अन्त्यमा आएका छौँ। आजको कार्यक्रममा हामीले प्रसारण गरेको सामग्री तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिन नभुल्नुहोला। त्यसका लागि अहिले तपाईँले सुनिरहनु भएको यो रेडियोमा पनि सल्लाह सुझाव टिपाउन सक्नुहुन्छ। उचित सल्लाह सुझाव प्रतिक्रिया जिज्ञासा तथा अनुभवलाई हामी कार्यक्रममा समेट्नेछौँ। हवस् त, रेडियो कार्यक्रम सुनछरी गतिविधिको समय यही सकिएको छ। अहिलेसम्म कार्यक्रम सुन्नुहुने तपाईँ र सम्पूर्ण रेडियोका प्राविधिकहरूलाई धन्यवाद। आजको रेडियो कार्यक्रम सुनछरी गतिविधिबाट सम्पूर्ण रेडियोका प्राविधिकहरूलाई धन्यवाद दिँदै म पनि बिदा हुन्छु। नमस्कार।
3: तपाईँ यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
4: अब सुन्नुहोस् पूरा समाचार।
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
4: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
5: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
5: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
4: मद्यपान र धुम्रपान सेवन नगरौँ,
5: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
9: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
8: के रे, नानी त भर्खर 17 की लागि होइन र?
9: हो बाबु, अस्ट्रेलिया

0: बस्ने केटो राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
0: ए हो र,
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
4: Extreme energy drink. Taste the difference. Feel the energy.
5: सुभप्रभात गुरुआमा।
6: सुभप्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
6: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
7: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: हो, अरू भन त।
8: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
9: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
9: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
6: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
12: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
13: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
14: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
15: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
16: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
16: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
8: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
16: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
8: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
16: सचेत बनाऊ।
8: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
17: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
18: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लाग्यो आमा।
17: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
18: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
17: ए हो र बाबु?
18: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
17: ए
18: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
17: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
16: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
8: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
16: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
8: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
16: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
8: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
16: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
19: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
20: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
21: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
22: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
23: वैश्वाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
24: हो र? होइन होला त्यस्तो त।
25: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
24: केही भएन मिस,
25: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
24: हुन्छ मिस।
26: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
27: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
28: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
27: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
28: खै के गर्ने गर्ने दिदी।
29: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
0: हेलो
18: हेलो बहिनी, सन्चै छौ?
0: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
18: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
18: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
18: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
18: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
18: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
13: माउ, किन खोज्नु भएको होला? हजुर को पर्नु भयो?
12: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
13: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौं।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: के भयो? केको हल्ला खल्ला हो यो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
12: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले लेखिहाल्छ नि।
11: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेलो
16: हजुर, हेलो,
15: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
17: हजुर,
16: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी, लु
17: दिन त। हेलो, भन्नुहोस् त।
15: हेलो हजुर,
17: हजुर,
15: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
17: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: ए नानी, के भन्ने रहेछ? के भयो
17: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊँ।
18: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
18: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
20: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
19: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
21: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
22: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
17: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
19: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
23: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
24: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ।
26: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ।
25: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
26: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
25: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
26: माया र सद्भावले मात्र बालबालिकालाई बनाउन सकिन्छ।
25: नेपाल सरकार, विज्ञापन बोर्ड।
27: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
28: लो, किन नि, के भयो, सन्चो भएन?
27: होइन, यतिकै जाने मन लागेन।
28: यतिकै पनि हुन्छ?
27: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
28: ए, कुरा त्यस्तो पो, ल हिँडा, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
29: नमस्ते, कति कामले पाल्नुभयो?
28: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
29: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
27: हस् म्याडम।
25: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
30: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
14: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
0: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
14: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
1: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
26: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
25: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
26: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
25: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
26: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
25: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
26: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
25: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: नमस्कार स्वयंसेविका दिदी।
18: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि।
19: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
18: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
18: हो त,
19: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
18: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
3: 3 दिन भयो।
20: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
3: केही हुन्न मुवा, सुनै नहुने होइन के, सफा गरे भइहाल्यो नि।
20: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
3: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
22: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
20: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
4: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: लगभग सबैजना आइसक्नु भयो। आजको उडास्तरको छलफल सुरु गरौँ हुन त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्नु सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो छ

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौ, सुरक्षित बनौ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो भन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ए दाई, पख्नुस् त पख्नुस्।

0: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
0: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
0: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
1: ले देख्नु भएन औषधि हालेको
0: लौन शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
1: हजुर
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: ए हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: बाबु एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा बिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा बिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
4: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MD
5: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
4: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: हुनुहुन्छ प्रभु।
1: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ शुरुआत हुन्छ। मंगल दीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
2: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
3: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
2: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
4: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
5: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
4: ओली नास्ता पसल। ओए सन्ध्या, उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
5: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
6: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
4: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
6: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
2: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
4: वाह, नास्ता होस् त यस्तो
5: कस्तो,
4: ओली नास्ता पसल जस्तो।
7: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
8: ओ तेरासु, कहाँ जाने अब? तैँलाई खोज्दै आइरहेको छु।
7: ओहो, केही काम थियो कि काकु?
8: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरान त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्न हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथो भाथो मान्छे केही मेसो लगाइदिन्थ्यो कि भनेर।
7: ओहो काकु, तपाईँलाई थाहै नै रहेनछ म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
9: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
2: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
10: अयनि बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
4: हैन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई?
10: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
4: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ। कति खुसी छु, हिरो पो भएको छु त म त।
10: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन जस्तै बाबु,
4: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ। सत्य कुरा त कहाँ पच्छ र बाजे, तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब। डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
10: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
4: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
2: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093 98409।

0: यो मरुभूमिको सरको गाउँ खै बाँच्ने मर्ने कुनै टुङ्गो छैन, बाँचे भने धन कमाएर फर्काउला, मर्यो भने पनि आफ्नो मन सम्हाल्नु है प्यारे, आफ्नो मन सम्हाल्नु है प्यारे।
1: तिम्रै बाटो कुरिरहेको छु, तिमी बिनाको जीवन कल्पना पनि गर्न सक्दिन, धन सम्पत्ति चाहिँदैन, छिट्टै फर्किआउला।

0: तपाईँको लाभ लिने मौका आजै भनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौं।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।